0: 1.22 अर्ब रेमिट्यान्स आप्रवाह भएको छ।
1: कोशी प्रदेशको विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083ले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा कोशी घोषणा पत्र 2083 जारी गरेको छ। असोज 27 र 28 गते आयोजित सम्मेलनले संघीयता कार्यान्वयन, अन्तरप्रदेशीय सहकार्य र साझा विकासलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। यस घोषणा पत्र मार्फत मुख्यमन्त्रीहरूले संघीय सरकार समक्ष प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकारको पूर्ण कार्यान्वयनका लागि आवश्यक संरचना र जनशक्ति यथाशीघ्र हस्तान्तरण गर्न जोड़दार माग गरेका छन्। यसैगरी प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित संघीय कार्यालय भवन र सम्पत्ति प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा उनीहरूले जोड़ दिएका छन्। मुख्यमन्त्री सम्मेलनबाट कोशी घोषणा पत्र जारी, संघीय सरकारसँग कानूनी र प्रशासनिक सुधारको माग शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा अर्थतन्त्र 4% बढ़ने अनुमान गरिएको छ। वृद्धि दर निर्माण क्षेत्रको 2.38%, उद्योग क्षेत्रको 1.44% र विद्युत तथा ग्यास क्षेत्रको 24.36% पुग्ने अनुमान गरिएको छ।
3: सत्तापक्षकै सांसदहरूको तीव्र असन्तुष्टिका बीच छानबिन गरी पछि पूरक बजेट ल्याउने गरी मंगलबार प्रदेश सभा प्रस्तुत बजेट पारित भए पनि सत्तापक्ष दलभित्र भने विवाद चर्किएको छ। सत्ता घटक नेकपा एमालेका पूर्व मन्त्री समेत रहेका एक सांसदले पदबाटै राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा बजेट पारित हुँदा असन्तुष्टि व्यक्त गर्दै अनुपस्थित रहेका थापा लगायतका अर्का सांसद धर्मराज पाठकलाई एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले स्पष्टीकरण सोधेको छ भने प्रदेशसभा सामाजिक विकास समितिको सभापति समेत रहेका पाठकको पद समेत खोज्ने निर्णय संसदीय दलको बैठकले गरेको छ।
2: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ़दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो।
3: यस वर्षको मनसून सरदर मिति भन्दा 12 दिन ढिलो गरी बुधबार नेपालका बाँकी भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालबाट अक्टोबर 2 मनसून बाहिरिने गर्छ, तर यस वर्ष अक्टोबर 14 मात्रै मनसून पूर्ण रूपमा बाहिरिएको छ। पछिल्ला वर्षहरूमा मनसून बाहिरिने क्रम क्रमशः ढिलो हुँदै गएको देखिन्छ।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशय पत्र दिने तयारी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयमा 6 महिनाको समीक्षा गर्दै ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको उनले बताएका छन्।
3: गरिमा विकास बैंकको 20 वार्षिक साधारण सभा तथा सोमबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले शेयर धनीलाई हाल कायम चुक्ता पूँजीको 10% बोनस शेयर र 10% नगद लाभांश, प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित गरी कुल 20% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
2: काठमाडौँ उपत्यकाभित्रका प्राय सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। दशैं नजिकै गर्दा खास गरी शहरी क्षेत्रका बोटाइटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशाल बजार, सुन्दरा, किचापोखरी, नयाँ सड़क, बाग बजार, दिल्ली बजार, बानेश्वर, पुतली सड़क लगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहल पहल बाक्लो रूपमा रहेको पाइएको छ।
3: अब शेयर बजार पछिल्ला 5 कारोबार दिन निरन्तर बढ़ेर नेप्से परिसूचक फेरि 2600 बिन्दुमाथि पुगेर बन्द भएको छ। बुधबार 0.82% अर्थात 21.32 अंक बढ़ेर नेप्से 2621.26 बिन्दुमा बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

पर्वमा निजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।

0: मैदानमा हराउँदै अंक तालिकाको छैठौं स्थान बलियो बनाएको छ। जितसँगै नेपालले 34 खेलबाट 28 अंक जोडेको छ, तर सन् 2027 को एक दिवसीय विश्वकपमा सोझै छनौट हुने नेपालको सम्भावना भने समाप्त भइसकेको छ।
1: अब विचार तथा विश्लेषण। विदेश मोहकी बाध्यता, युवालाई स्वदेशमा रोक्ने अबको बाटो शीर्षकमा खबर अभियान डेलीमा रविन सुवेदीको विचार छापिएको छ। भूमण्डलीकरणको युगमा पूर्ण रूपमा विदेश जाने युवाहरूलाई रोक्न नसकिए तापनि सरकार तथा समाजको कारणले विदेश जान बाध्य युवाहरूलाई भने केही हदसम्म रोक्न सकिन्छ। शिक्षामा सुधार, रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, व्यवसायको सुरक्षा, सामाजिक चेतनाको स्तर वृद्धि र सुशासन मार्फत युवाहरूलाई नेपालमै अवसर दिन सकिन्छ। दक्ष जनशक्तिको अभावले गर्दा समग्र उत्पादनमा कमी आएको देखिन्छ, जसले गर्दा देशको समग्र विकास योजनामा नकारात्मक असर परेको देखिन्छ। अहिलेका युवाले भन्ने बित्तिकै काम हुनुपर्छ भन्ने चाहन्छन्, तर वास्तविकतामा त्यो अझै सम्भव भएको छैन। दशकपछिको बहुमत प्राप्त सरकारले बड़ो सूझबूझका साथ अलि परिपक्व बनेर काम गर्दा आम युवामा आत्मविश्वास बढ़न जान्छ। कहिले मूल्य अभिवृद्धि कर लगाउने, बिना कारण मानिसहरूलाई धरपकड़ गर्ने निर्णय हतारमा गर्ने अनि पछि त्यसलाई सच्याउने गरेको देखिन्छ। सरकार अलि अस्थिर हो कि भन्ने आम मानिसहरूको बुझाइ छ। नेपालको तुलनामा विदेशमा आफ्नो वृत्ति विकास तथा आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सोच अहिलेको पुस्तामा बढ़ी देखिएको छ।
0: मुलुकप्रतिको समर्पण कि सत्ता स्वार्थ शीर्षकमा बद्री अर्यालको विचार नागरिक दैनिकमा छापिएको छ। नेपाललाई आज पुराना अनुहारको पुनरावृत्ति होइन, राजनीतिक संस्कारको रूपान्तरण चाहिएको छ। पदको उचाई भन्दा नैतिकताको उचाई ठूलो हुनुपर्छ। सत्ता प्राप्त गर्ने क्षमता भन्दा सत्ता जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता महत्वपूर्ण हुनुपर्छ। नेतृत्वको वास्तविक सफलता आफू सधैँ अगाडि रहनुमा होइन, आफू पछि आउने पुस्ताले अझ राम्रो नेतृत्व दिन सक्ने वातावरण निर्माण गर्नुमा हुन्छ। नेपाली राजनीति सामु एउटै निर्णायक प्रश्न छ, हाम्रो नेतृत्व मुलुकप्रतिको समर्पणबाट निर्देशित छ कि सत्ता स्वार्थबाट। यसको उत्तर भाषण, घोषणा पत्र र राजनीतिक दावीले होइन, नेताहरूको आचरण, निर्णय, जिम्मेवारी हस्तान्तरण र जनताले अनुभूति गर्ने परिणामले दिनेछ।
1: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार किम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
3: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 6 बजेको छ
4: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि तपाईँहरू सुन्न सक्नुहुन्छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने पनि हामी प्रत्यक्ष रूपमा यतिखेर आइरहेका छौं। र नेपाली बहसको आजको श्रृंखलालाई युट्यूब च्यानलमा नेपाली नेटवर्क टीवी मार्फत पनि तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। आज नै श्रोता धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आज बड़ा दशैंको पाँचौं दिन स्कन्द माता भगवतीको पूजा गरिँदैछ। आज नै श्रोता नेपालीहरूको महान चाड बड़ा दशैंको आज बिहिबार पाँचौं दिन, आज दुर्गा भवानीका नौ रूप मध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्द माताको पूजा गर्ने प्रचलन रहेको छ। त्यस्तै छैटौं दिन भोलि कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पनि पूजा आराधना गर्ने चलन छ। दशैं पर्वलाई सत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैविक शक्तिको विजयको प्रतीकका रूपमा पनि मनाउने गरिन्छ। माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीतको रूपमा रहेको चण्डमुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा आराधना हुने गर्दछ। र हिन्दूहरूले विशेष गरी नागरिकहरूले, धर्मावलम्बीहरूले बड़ा दशैंलाई निकै रौनकताका साथ मनाउने प्रचलन पनि छ। र अहिले विभिन्न समुदायले पनि दशैंलाई रौनकताका साथ मनाउने गरिरहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। दागीहरूको राजदूत आकांक्षामा ब्रेक लागेको छ। आदरणीय श्रोता, संसदीय सुनवाई समितिले सरकारद्वारा सिफारिश गरिएका 13 जना राजदूतहरूमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। सत्तारूढ़ राष्ट्रपतिका सांसदहरूकै आपत्तिपछि साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम समितिबाट अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित डाक्टर जिज्ञान कुमार थापाको पीआर र स्वार्थको द्वन्द्व सम्बन्धी विवादका कारण निर्णय होल्ड गरिएको छ। आदरणीय श्रोता, दागीहरूको राजदूत आकांक्षामा ब्रेक लागेको छ। अब उनीहरूले आफू चाहिँ हामी दागी होइनौ, हामी राम्रो हौ, हामी सफा छौ, सफा छौ भनेर त्यसको प्रमाण पेश गर्नुपर्ने हुन सक्छ। त्यसैले गर्दाखेरि अब दागीहरूको काम छैन, सरकारले त्यो तरिकाले, समितिले त्यो तरिकाले काम गरिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्छौं। नेपाली कंग्रेसको मतगणना अझै पनि जारी छ। नयाँ नेतृत्व र नयाँ कार्य समिति पदाधिकारी निर्वाचित भइसकेका छन्। केन्द्रीय समितिका केन्द्रीय सदस्यको मतगणना अझै पनि जारी

छ र नेपाली कंग्रेसले अब कस्तो कंग्रेस बन्दैछ त नेपाली कंग्रेस आजको नेपाली बसमा यस विषयमा पनि चर्चा गर्नेछौं र राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा राष्ट्रपाका सांसद खगेन्द्र सुनारमाथि जुन किसिमको आरोप लागेको छ त्यो आरोपमा राष्ट्रपा किन मौन छ राष्ट्रपाले के भयो गर्दैछ अनुशासन आयोगले समितिले कार्यवाही गर्छ त राइट टू रिकलको प्रोभिजन राष्ट्रपाले कार्यान्वयन गर्न सक्छ त तर संविधान तह प्रत्यक्ष निर्वाचित सांसदलाई एउटा पार्टीको निर्णयले फिर्ता बोलाउन सकिँदैन मिल्दैन तर खगेन्द्र सुनारको जुन आवाज अडियो बाहिर आएको छ यो कुरामा धेरैले उहाँको होइन भन्ने ढंगले चाहिँ पत्याउन गाह्रो छ किनभने एआईले त्यस्तो खालको भाषा पनि प्रयोग गर्दैन र त्यस्तो खालको उसको लवज पनि हुँदैन त्यसैले गर्दाखेरि अब खगेन्द्र सुनारलाई के गर्छ त राष्ट्रिय स्वतन्त्र पार्टीले आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ आदरणीय श्रोता त्यसैले गर्दाखेरि आज सुदूरपश्चिम सरकारका विषयमा पनि धेरै प्रश्नहरू उठेका छन् बजेट निर्माण त गर्यो तर सुदूरपश्चिम प्रदेश सरकारले जसरी बजेट निर्माण गर्यो त्यो कमिशनको घेरोमा बजेट आएको छ कमिशन र स्वार्थको द्वन्द्वमा बजेट निर्माण गरिएको छ बजेटहरू मठमन्दिर पुलपुलेसा तटबन्ध निर्माणमा व्यापक रूपमा गएको छ बजेट सबै ठाउँमा समानीकरण हिसाबले विनियोजन भएको छैन भन्दै सुदूरपश्चिम सरकारका कतिपय सांसदहरूले प्रदेशसभा सदस्यहरूले राजीनामा पनि दिएका छन् तर सुदूरपश्चिम प्रदेश सरकार यतिखेर निकै ठूलो विवादमा छ विवादित बनेको छ अब सुदूरपश्चिम प्रदेश सरकारको यो विवाद लाजमर्दो विवाद देशका अन्य प्रदेशहरूमा पनि पुगेको छ देशभरि पुगेको छ कहिले सरकार बन्ने कहिले ढाल्ने बजेट ल्याउँदाखेरि आफू अनुकूल ल्याउने र कमिशनको द्वन्द्वमा फस्ने कारणले गर्दाखेरि आज सुदूरपश्चिमको प्रदेश सरकारको बारेमा निकै ठूला आलोचनाहरू पनि भइ नै रहेका छन् सरकारले कस्तो खालको बजेट ल्याएको यतिखेर आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि उपस्थित हुनेछौ

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर बलराम चौधरी, ग्लोबल मल्टिप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, मोबाइल 9867190076 र 9811768223।
2: हामी कहाँ कप प्रिन्ट, टी शर्ट प्रिन्ट, फ्लेक्स प्रिन्ट, विवाह तथा व्रतबन्धका कार्ड छपाई, बिल भरपाई, लेटर प्याड, छाप लगायतका विभिन्न छपाईका कार्यहरू सुपथ मूल्यमा गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर ओम शर्मा, बाबा फर्निचर उद्योग, वालिङ्ग स्याङ्जा, मोबाइल 9856031966।
2: हामी कहाँ फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ दास भकुन्डे, फोन 0363 4141 6624।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एण्ड राजन सुनार, भोपू सैनिक एण्ड खिलुङ कालिका सुनसानी पसल बैरघारी पानी ट्याङ्की भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि। सम्पर्क मोबाइल 9806641870 र 9845494497।
0: हामी कहाँ छापावाला सुनका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार तयार पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडेमा। सम्पर्क मोबाइल 9867190076 र 9811768223।
0: हामी कहाँ विभिन्न प्रकारका बिउ बिजन, मल तथा विषादी, बाली तथा पशुहरूका लागि भिटामिन, ब्रोइलर तथा कोइलर कुखुराका भाले भाले चल्लाहरू, पशु पंक्षीका लागि दानाहरू साथै एग्रोवेट सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
2: रेडियो आदिखोला 105.4।
3: जोशीजी, तपाईँ नेकपाको सुदूरपश्चिम इन्चार्ज हुनुहुन्छ, तर सुदूरपश्चिम प्रदेशको विवाद त कहिल्यै पनि मतर नहुने भयो। क्षेत्र एउटै भएको नाताले गर्दाखेरि बजेट ल्याउँदा पनि हाना नै छ, नल्याउँदा पनि त्यस्तै कन्ट्रोभर्सी छ, सरकार सत्ता परिवर्तनमा त्यस्तै छ, कारवाही प्रक्रियाहरू पनि व्यापक रूपमा बढ़िरहेका छन्। यो गिर प्रदेशमा के भएको तपाईँको?
4: वास्तवमा हामी यस बारेमा अलिकति अप्ठ्यारोमा पनि छौ, लज्जित पनि छौ। जे नहुनुपर्ने कुरा थियो, अहिले अरू प्रदेशहरूमा धेरै कुरामा सुधार भएको देखिन्छ। हामीले पनि यसपालि के सोचेका थियौं भन्दाखेरि, विगतमा जे जति कमजोरी भयो, अहिले हामी पुराना राजनीतिक दलहरू अथवा जो स्थापित राजनीतिक दलहरूमाथि जे खालको आरोप लागेको थियो, सत्ता भागभण्डादेखि लिएर जहिले पनि भागभण्डाका लागि जेसुकै पनि गर्ने भन्ने जे आरोप थियो, त्यसबाट हामी मुक्त हुनेछौ। कमसे कम अब त हामीलाई विगतका कमी कमजोरीलाई सच्याएर जनताको माझमा नयाँ ढंगले जानुपर्नेछ, किनभने अब स्थानीय चुनावदेखि लिएर प्रदेशको चुनाव पनि आउँदैछ र जनतालाई हामीले के भनेर जाने भएर एकदम समीक्षा सहित जाने भएर भनेका थियौ। तर अहिले आएर जो पछिल्लो चरणमा जो साउन 29 गते नेपाली कम्युनिष्ट पार्टीका नेता कमल खगराज भट्टको नेतृत्वमा अथवा उहाँको मुख्यमन्त्रीत्वमा जे सरकार बन्यो, अब त्यसपछि हामीले जस्तो ढंगले हामी विशेष गरी दुईटा ठूला वामपन्थी शक्ति नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा जुन समझदारीका साथ जाने भनेका थियौं, अहिले पछिल्लो चरणमा हेर्दाखेरि बाहिर मीडियामा आएको कुरा हेर्दा त्यति सन्तोषजनक देखेन। त्यसबारेमा हामी आफै पनि लज्जित छौं किन यस्तो भएको भनेर। र मैले सुने, म त यो बीचमा काठमाडौँ आएको थिएँ र मैले यो बीचमा
3: बजेट आयो, बजेट तटबन्ध निर्माणदेखि लिएर मन्दिर निर्माणदेखि लिएर जहाँ जहाँ अलिकति कमिसन सेटिङ गर्न सकिन्छ, क्याल्कुलेसन गर्न सकिन्छ, त्यतातर्फ बढी गयो भन्ने आइरहेछ नि त, कतिको सत्य छ यसमा?
4: धेरै कुरा उठेको हुनाले संसदमा मान्यज्यूले पनि त्यो कुरा उठायो, मिडियामा पनि त्यो कुरा उठायो भने हावा नलागि त पात हल्लिँदैन होला। अहिले पनि मलाई कतिपय साथीहरूले मिडियामा हालेको देखे, मठमन्दिरमा 85 करोड, पूर्वाधार निर्माणमा 42 करोड भनेर हालेको पनि देखियो। यथार्थ त्यस्तो त नहोला, तर पनि केही न केही कमजोरी मात्र होइन, अलिक बढी कमजोरी छन् भन्ने कुरा देखियो। यद्यपि मुख्यमन्त्रीज्यू र अर्थमन्त्रीज्यूले हामी सबै समीक्षा गर्न तयार छौं र यो बीचमा केही कमी कमजोरी भएका भए तापनि छानबिन समिति, संसदीय छानबिन समिति गठन गरौं, त्यो छानबिन समितिले चाँडोभन्दा चाँडो रिपोर्ट दियोस् र साधारण खर्च बाहेक यदि विकास खर्चका बारेमा धेरै कुरा व्यतीति भएको छ भने चाँडोभन्दा चाँडो पूरक बजेटको रूपमा पनि केही न केही गर्नु भन्ने प्रतिबद्धता साथ उहाँहरू आउनु भएको हुनाले त्यसलाई हामीले सकारात्मक मानेका छौं। र मलाई के लाग्छ भने यो दशैंको लगत्तै
3: हामी बजेट सिलिङ हुनुभन्दा पहिला चाहिँ थाहा हुँदैन कहाँ कहाँ के गर्नुपर्छ भनेर, के चल्दैन र त्यो अर्थमन्त्री र मुख्यमन्त्रीको अर्कैले हो त बजेट बनाउने सुदूरपश्चिममा? त्यसो भए मानवभक्तजी,
4: त्यस कुरामा त हामी आफै आलोचित हुनुपर्नेछ। जे कुरा अनुसार हामीले सोचेका थियौं, वास्तवमा बजेट निर्माणका सन्दर्भमा हामीले बारम्बार के अनुरोध गर्यौं भन्दाखेरि त, एउटा त बजेटका लागि आउने विनियोग हुने योजना भनेका, एउटा त सम्बन्धित अफिसबाट तल कार्यालयबाट आउने योजना भए, त्यसपछि स्थानीय निकायबाट प्रस्तावित भएका योजनाहरू भए, त्यसपछि गएर कहिलेकाहीँ के छ भने जिम्मेवार नेताहरू, माननीयहरू मन्त्रीहरू अथवा पार्टीका जिम्मेवार नेताहरू कमसेकम त्यो पालिकाको त्यो वडाको त्यो जिल्लाको के समस्या हो भनेर उहाँले छलफल गरेर ल्याएका योजना भयो भने सजिलो हुन्थ्यो। अहिले सुन्नमा आएको कतिपय बाहिर कमजोरी भएको के देखिन्छ भन्दाखेरि यी जिम्मेवार निकायबाट तलको आधिकारिक भन्नाले अफिसियल रूपमा पनि अब त्यति व्यवस्थित ढंगले आएको देखिँदैन र स्थानीय सरकारबाट सिफारिस भएका योजनामा पनि कमी कमजोरी भएको भन्ने छ र मान्यज्यूहरू पनि असन्तुष्ट भएको हुनाले जनप्रति पनि असन्तुष्ट भएको हुनाले बजेटको यो इन्ट्री कसरी भयो भन्ने कुरामै छलफल भएको हुनाले अलि शंका भएको हुनाले छानबिन बजेटकै इन्ट्रीमा कहाँ मात्रै इन्ट्री भयो त कसले इन्ट्री गरायो त कि स्थानीय जनप्रतिनिधि गाउँपालिका नगरपालिका उपमहानगरपालिकाले गराएको हो कि या तलका विभागीय कार्यालयहरू
3: अर्थमन्त्रीको कुरा त यहाँले सुन्नुभयो होला। अर्थमन्त्रीले त के भन्नुभएको छ भने हामी चाहिँ बेबी बुस होइनौ। बेबी बुसको अर्थ धेरै नेपालीले थाहा नहुन सक्छ होइन। यसको नेपाली अर्थ भने झाडीमा बस्ने सानो निराचार प्राणी वा ठूलो आँखा भएको राति बढी सक्रिय हुने अफ्रिकामा पाइने खालको जनावर हो। उहाँको सिम उहाँको भनाइअनुसार त उहाँले एंगल दिए अनुसार त राति सक्रिय भएको रहेछन् नि त धेरै मान्छे त्यहाँ बजेट ल्याउँदाखेरि। त्यसो भए त हामी चाहिँ त्यस्तो होइनौ है भन्नुको अर्थ अरू चाहिँ यस्ता थिए भन्न खोजे हो नि त। त्यसो पनि हुन्छ र भने
4: त्यसैले यसपालि हामीप्रति पनि त्यो शंका मान्छेले गरेका छन् र त्यही विषयलाई लिएर अर्थमन्त्रीज्यू अलिकति विश्वस्त ढंगले त्यस्तो कुरा राख्नु भएको छ। उहाँले मैले अघि सदनमा राखेको पनि हेरे, अरू मान्यज्यूले नै सदनमा राखेका शंका उपशंका कुरा हेरे र त्यही भएर तपाईँलाई थाहा छ असन्तुष्टि छ भनेर मैले सुने। नेकपा एमालेका नेता एकजना पूर्व मन्त्रीज्यूले राजीनामै गरेको भन्ने आयो, अर्को मान्यज्यूले पनि राजीनामै गरेको छ भन्ने आयो।
3: हटाइयो जिम्मेवारी खोसियो।
4: यति गम्भीर कुरा आइसकेपछि हामी म पनि त्यहाँको पार्टीको नेपाली कम्युनिष्ट पार्टीको इन्चार्जको हिसाबले चाँडो भन्दा चाँडो मान्यज्यूहरूसँगदेखि लिएर संसदीय दलसँग राजनीतिक दलसँग परामर्श गरेर यसबारेमा त छलफल हुनै पर्यो। किनभने अब पनि हामी सच्चिएनौ भने कहिले सच्चिने हो भन्नु त? अब पनि हामी सच्चिएनौ भने जस्तो अहिले हामीले तपाईँहरूलाई एउटा उदाहरण के भनेको थियौँ भने अहिले पनि हामी अहिले पनि प्रदेश सरकारमाथि विभिन्न खालका आरोप लागिरहेको बेला कतिपय मान्छेले कस्तोसम्म आरोप लगाएका छन् भनेका छन् भन्दाखेरि यदि हामी जनताले तिरेको कर ट्याक्सबाट तिमीहरूलाई हिँड्न डुल्न खान खर्च गर्नका लागि यो प्रदेश राख्नुपर्ने किन राख्नु पर्यो प्रदेश भन्ने खालका पनि प्रश्न चिन्ह खडा भइरहेको बेलामा हामी यसबारेमा गम्भीर ढंगले छलफल गर्छौं। संसद अथवा जहाँ जहाँ जसरी कमजोरी भएका छन् ती कमजोरीलाई सच्याउनु भएकोहरू उपाय छैन र विश्वस्त के छ भने मुख्यमन्त्रीज्यू लगायतका अरू सबै नेताहरूले हामी सच्याउन तयार छौं, जहाँ जहाँ कमजोरी भएका कुरामा हामी अप्ठ्यारो नमानिकन सच्याउँछौं भन्नुभएको हुनाले समीक्षा गर्न तयार छु, कमी कमजोरी सच्याउन तयार छु भन्नुभएको हुनाले मलाई के विश्वास छ भने हामी यसबारेमा पूर्णतया आत्मसमीक्षा गर्छौं। ती असन्तुष्ट मान्यज्यूहरूसँग पनि छलफल गर्छौं, अरू जनप्रतिनिधिसँग पनि छलफल गर्छु, पार्टीका नेतासँग पनि छलफल गर्छु, विज्ञहरूसँग पनि छलफल गर्नुपर्ने अवस्था छ। अघि तपाईँले भने जस्तै जसरी योजना छनौट गर्दाखेरि अहिले पनि हामीलाई के लाग्छ भने प्रदेश सरकारले सुदूरपश्चिमका 9 जिल्लाका 88 पालिकामा जसरी सन्तुलित ढंगले आवश्यकता हिसाबले बजेट जसरी योजना छनौट गर्नुपर्छ त्यो कुरामा कमी कमजोरी भयो भन्ने आएको छ।
3: अब एउटा कुरा अर्थमन्त्रीलाई सुनपानी छर्किन पनि त मिलेन नि त भानुभक्त जोशीजी, किनभने अर्थमन्त्री भने एउटा जिम्मेवार हो, उहाँले त दिएको कुरा पढ्ने मात्र होइन नि त। कम्तीमा कहाँ कहाँ के भइरहेछ बजेट निर्माणमा पनि उहाँको प्रत्यक्ष सफलता हुन्छ। यहाँले अघि नै भन्नुभयो प्रदेशप्रतिको यत्रो वितृष्णा उठिरहेका बेला सुदूरपश्चिमको खेलोमेलो त त्यति राम्रो देखिएन। यसले त समग्र प्रदेशहरूलाई अन्य प्रदेशहरूलाई पनि यसले चाहिँ होइन अट्याक गर्ने स्थिति बन्यो भन्दा अब सुदूरपश्चिम सरकार र त्यहाँका जिम्मेवार मन्त्रीहरू र त्यहाँ देखिएको पछिल्लो दृश्यलाई चाहिँ कसरी चाहिँ सुधार गर्नुहोस् भन्ने तपाईँको के छ अपेक्षा र आग्रह शुभकामना?
4: चाहे तपाईँ मुख्यमन्त्री भन्नुहोला चाहे अर्थमन्त्री भन्नुहोला सबैले राति के भयो हामीलाई थाहा छैन यस्तो भन्न पाइँदैन। किनभने बजेट ल्याउने हामीहरू हौं, काम गर्ने हामीहरू हौं, काम गर्ने मान्छेले अरू राति भयो अरू भयो भनेर राति इन्ट्री गराउने बजेट इन्ट्री गराउने अर्थ मन्त्रालयले होइन बजेट बनाउने भनेको बजेट बनाउने अर्थ मन्त्रालय भएको हुनाले त्यो कुराहरू त मलाई चित्त बुझ्या छैन। त्यसबारेमा अलि राम्ररी छलफल गरौँला। अहिले पनि मेरो सबै तपाईँहरू मार्फत तपाईँहरूको एउटा लोकप्रिय यो मिडिया मार्फत मेरो भनाइ के हो भने सुदूरपश्चिम प्रदेशमा बजेट निर्माणमा अहिले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको यो गठबन्धनको सरकार भइरहेको बेलामा जे कुरा आएका छन् त्यसबारेमा हामी गम्भीर ढंगले छलफल गरेर तलबाट उठाएका प्रश्नका बारेमा हामी त्यसको यथोचित सम्बोधन गर्नका लागि हामी तयार हुनेछौँ र म चाँडो भन्दा चाँडो दशैंको लगत्तै हामी यसबारेमा बहस छलफल गरेर सच्याउने कुरामा लाग्छु भनेर म विश्वास दिलाउँछु।
3: यसको मतलब पूरक बजेट ल्याउनुपर्छ भन्ने लाइनमा चाहिँ जानुपर्छ। अब यो बजेटले चाहिँ धेरै वितृष्णा ल्यायो, यो बजेटलाई चाहिँ कोही पनि स्वीकार्न तयार छैनन्, होइन त?
4: स्वाभाविक छ। हामीले के भन्यौँ भने एउटा एउटा पद्धति त बनाउन त अब एउटा सिस्टम त बनाउन, नभए यो यसै पनि व्यथिति भएर मान्छेले गुनासो गरिरहेको बेलामा हामीले पुनर्लेखन गरेर भए पनि पुनर्बजेट ल्याएर भयो अथवा अब पूरकै बजेट भन्नु पऱ्यो, अब कानूनी हिसाबले ल्याउने भनेको हामीले पूरक बजेट हो। पूरक बजेट ल्याउँदा चालू खर्चमा जे छ त्यो अवस्था होला र विकास खर्चका बारेमा यदि नचाहिँदो ढंगले अब अर्को कुनै गलत ढंगबाट इन्ट्री भएका योजनाहरूको बारेमा हामी अलि राम्ररी छलफल गर्छौँ र बजेटलाई पूरक बजेटको रूपमा ल्याउनका लागि हामी छलफल गर्छौं।
3: देशको अहिलेको पछिल्लो परिस्थिति कस्तो छ? भानुभक्त जोशीजी, राष्ट्रिय स्वतन्त्र पार्टीले दुईटै नजिकको बहुमत पायो, फागुन 21 निर्वाचनले तपाईँहरूलाई चाहिँ पाखै लगायो, बढार्ने स्थिति बन्यो, होइन? अब बढारिसके पछाडि पनि तपाईँहरूको सचिने छाडकार त छैन, त्यही अनुहार चाहिँ नेतृत्वमा छन्, त्यस्तै त्यसै ढंगले अगाडि बढ्नु भएको छ। अब फेरि कति बढारिन खोजिया हो? अहिलेको सरकारका गतिविधिलाई कसरी हेर्नु भएको छ?
4: अब सामान्यत हेर्ने हो भने मैले तपाईँ मार्फत के भन्नुपर्छ भन्दाखेरि चाहिँ त हामी पुराना राजनीतिक दलहरू, स्थापित राजनीतिक दलहरूले विगतमा जे जति कमजोरी गर्यौं सत्तामा आएको बेलामा, यद्यपि सत्तामा आएको बेलामा केही नगरेको भन्ने होइन, तर कमजोरी के भयो भने जब जब सत्तामा आयौं त्यसपछि हामी सत्ताको भागभण्डामा पार्टी विभाजनदेखि लिएर सबै कुरामा जे विकृति देखियो, तपाईँ 48 सालपछि भन्नुहोस् कि राजनीतिक दलमा विभाजन, त्यसपछि 56 भन्नुहोस् कि 64 भन्नुहोस् कि 74 भन्नुहोस् कि, अनि सत्तामा गएर सरकारमा गएर जसरी काम गर्नुपर्ने त्यो काम गर्ने भन्दा पनि आन्तरिक विवादमा जसरी फस्ने काम भयो त्यसलाई सच्याएर जानुपर्छ। जनताले हामीलाई बारम्बार बारम्बार बारम्बार तपाईँहरूलाई सच्याउँदा पनि सचिनु भएन भन्ने खालको जे हामीलाई थ्रेट छ त्यसबारेमा त गम्भीर हुनै पर्छ। र पछिल्लो परिस्थितिमा हेर्नुहुन्छ भने जसरी हामी प्रति जे व्यवहार गरियो र नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीमाथि जे खालको जनताले विश्वास गर्यो, यो विविध कारणले गर्दाखेरि अहिले जनताहरू धन संकटमा देखा परेका छन्। यद्यपि मैले अहिले उहाँहरू अब 6 महिना सरकारमा आएको भएको छ, तर 6 महिनाको पनि गतिविधि सबै कुराको संश्लेषण गर्ने हो, सबै कुराको विश्लेषण गर्ने हो भने जनताको जीवन स्तर फेरि एउटा त प्राकृतिक ढंगले पनि प्राकृतिक विपत्तिका ढंगले पनि अब जनताको जीवन स्तरमा निकै ठूलो अप्ठ्यारो पर्यो। त्यसको साथसाथै शक्ति सन्तुलन, राजनीतिक सन्तुलन, छिमेकीहरूको सम्बन्ध सबै कुराका कारणले पनि होला अहिले जनताको जीवन स्तर झन्झन कष्टकर भएको छ। प्रत्येक कुराको समीक्षा गर्ने हो भने अहिले हेर्नुहोस् नि, अब मान्छेले ग्यास पाउनै कति अप्ठ्यारो छ, महँगीको कस्तो अवस्था छ, बेरोजगारीको अवस्था, जसरी युवाहरूलाई हामीले नयाँ ढंगले रोजगार दिने भन्ने सोचेका थियौं बेरोजगारीको अवस्था दिनका दिन दयनीय हुँदै आएको छ। त्यसैले यसबारेमा मलाई लाग्छ सत्ता पक्षका युवा नेताहरूले अरू सबै राजनीतिक दलसँग पनि अरू सबै बुद्धिजीवीसँग पनि छलफल गरेर सहमति गरेर जसरी जानुपर्ने थियो उहाँहरूमा पनि एकल काटेपन भयो, मैले मात्र गर्न सक्छु भन्ने पन भएको हुनाले मलाई लाग्छ अहिले उहाँहरूको पक्षमा निश्चित केही देशका केही घेरामा रहेका मान्छेभन्दा अरू जनताको साथ पनि उहाँहरूलाई भएको देखिँदैन। यसो हेर्ने हो भने मलाई लाग्छ सबै क्षेत्रमा, चाहे कर्मचारी तन्त्र पनि तराई तराई देखिन्छ, सुरक्षा क्षेत्र पनि त्यसो देखिन्छ, व्यापारी व्यवसायी उद्यमी अहिले सबै जसो पलायन भएको अवस्था भएको हुनाले राष्ट्रिय स्वतन्त्र पार्टीले यो 6 महिनामा जो गरेको काम गर्ने शैली छ यो शैलीमा पूर्णतया उहाँहरूले परिवर्तन गर्नु भएन भने उहाँहरू एकलौटी ढंगले त्यसरी चल्न खोज्नुभयो भने जनताले दुःख पाउने अवस्था, अझ झनै दुःख पाउने अवस्था हुन्छ कि भन्ने चिन्ता लागेको छ।
3: जोशीजी, एउटा कुरा, अहिले बझाङमा पनि राम्रै बजेट गएको छ अरे फेसबुकमा त, तर खासमा बजेट कतिको गएको छ? अहिले बझाङका जनताहरूले चाहिँ राम्रै प्रतिनिधि छन् होइन?
4: मलाई त लाग्छ बझाङमा बजेट गएको भनेर जो बाहिर हल्ला गरिएको छ
3: व्यापक रूपमा अहिलेसम्मको इतिहासकै धेरै बजेट बझाङमा।
4: मैले यसो हेर्दाखेरि कागजमा कसैले त्यो फेसबुकमा हालेका कुराको आधारमा अहिले यति अरबको ठेक्का हुँदैछ, यति अरबको ठेक्का हुँदैछ भन्ने खालका जे खालका बाहिर मिडियामा देखिएका छन्, मलाई लाग्छ व्यवहारमा हेर्ने हो भने हामीले गत वर्ष छुट्याएको पैसा पनि खर्च गरिएन र कार्यान्वयन गरिएन, यसपालि देखिने गरी कहाँ भयो त भन्ने कुराको त जनताले अनुभूति हुने गरी, जनताले शिक्षामा अलिक खर्च बढी गयो कि, स्वास्थ्यमा गयो कि, पूर्वाधारमा गयो कि, खानेपानीमा गयो कि, पर्यटनमा गयो कि, उद्योगमा गयो कि, व्यवसायमा गयो कि, कृषिमा गयो कि, महिलाहरूको अवस्था सुधार गर्न गयो कि, युवाहरूलाई रोजगारी सृजना गर्न कहाँ गएको छ, त्यो त अनुभूति जनताले हुनु पर्यो नि, जनताले अनुभूति हुने गरी। अहिलेको अवस्था हेर्नुहुन्छ भने हामी पनि अचम्म परेका छौँ, बजेटको साइज बढेर सरकारले ठूलो खालको 21-22 खरबको बजेट लिएर आएको छ, जिल्लामा गएको पैसाको आकार हेर्ने भने कहीँ पनि देखिँदैन, यस्ता योजनाहरू महत्वपूर्ण योजना तपाईँले सुन्नुभयो, यो महत्वपूर्ण योजनाहरू अलिक ठूला योजनाहरूमा बजेट यसरी खर्च विनियोजित गरियो भने कहीँ सुन्नु भएको र
3: छैन? त्यसो भए बजारमा फेसबुकमा मात्रै हो बजेट गएको, रियलमा छैन?
4: बजारमा फेसबुकमा मात्रै बजेट गएको, फेसबुकमा पनि खासै गरी अहिले केही केही साथीहरूले मैले हेरे अब यो आज भोलि नै बजेट विनियोजन हुँदैछ भनेर, अब आज भोलि बजेट विनियोजन त हाम्रो अहिले अनुमानमा छैन, वास्तवमा हुनुपर्ने अब जेठको महिनामै बजेट विनियोजन हुनुपर्ने हो यो वर्षको लागि, अब यो कहिले काहीँ यस्ता कुराहरूले अहिले यो बीचमा बजेट माग गर्ने कुरा भनेको सामान्यतया अहिले त बजेट निर्माणको प्रक्रिया तपाईँले थाहा छ नि, आर्थिक वर्ष 83-84 लागि बजेट कहिले विनियोजन हुन्छ त भने जेठको 15 गते विनियोजन हुने होइन भने, अब अहिले आएर तपाईँहरूले बजेट विनियोजन बजेट माग्नुहुन्छ भने यो बीचमा बजेट भनेको त विपद आपतका लागि माग्ने हो, अरू योजनाका लागि धेरै बजेट माग्न सकिने दिन सकिने कसैले 1 अरब 2 अरब बजेट हाल्न सकिने सम्भावना हुन्छ र भने, अहिले माग्ने भनेको त कहीँ विपद पर्यो, आपत पर्यो, केही पर्यो, केही पर्यो, कतिपय रूपमा लगा उसमा निकासा रोकिएको छ, केही भएको छ भने होला, अहिले आएर तपाईँलाई मलाई 50 करोडको सडक अहिले यसपालि देऊ भन्यो भने यो बीचमा कसैले दिन सक्छ र भने, त्यस्तो सम्भावना छैन खेम सर।
3: हस् भानुजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, लामो समय पछि कुराकानी भयो, धेरै धेरै धन्यवाद, विजया दशमीको फेरि पनि शुभकामना, नमस्कार।
4: र तपाईँ र तपाईँ मार्फत सम्पूर्ण तपाईँको यो रेडियो परिवार र सम्पूर्ण मेरा सुदूरपश्चिमवासी दाजुभाइ दिदीबहिनी र सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीमा विजया दशमी अब त्यसपछि तिहार र छठ पर्वको एकदम हार्दिक शुभकामना छ।
3: हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपाका नेता पूर्व मन्त्री भानुभक्त जोशी। आज नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
5: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुम्रे पंगेनी, एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगाली टोल सेङ्जा, सम्पर्क मोबाइल 98467-21380।
7: हामी कहाँ स्वच्छ ताजा फलफूल तरकारीका साथै घरायसी उपभोग्य किराना सामानहरू सुपथ मूल्यमा

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर रत्न बहादुर गुरुङ, सिउरी खर्क मौरीघार उद्योग, बिरकोट नगरपालिका 10 स्याङ्जा। सम्पर्क फोन 063-691-0004, मोबाइल 98-560-21-201।
2: हामी कहाँ मौरी गोला सहितको घार, खाली घार पाउनुका साथै अर्ग्यानिक मह सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एण्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक। सम्पर्क मोबाइल 9856054313 र 9814134332।
0: हामी कहाँ शुद्ध तोरीको तेल पाइनुका साथै लोकल गहुँको पिठो, लोकल चामल र पिना पनि सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर बोधराज रेग्मी र सरस्वती रेग्मी गोल्ड स्टारको अथोराइज्ड शोरूम आरती उज्जवल स्विच हाउस वालिङ 8 नयाँ बजार चोक। सम्पर्क मोबाइल 98469918921 र 98469939.
2: हामी कहाँ गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज तथा चप्पलहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गरिमा विकास बैंक लिमिटेड।
2: रेडियो आदिखोला 105.4।

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसर में हमारा ग्राहक वर्ग शुभचिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनी सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रुफ राइटर शिव प्रसाद पराजुली एवं होटल भेनस परिवार, सम्पर्क मोबाइल 98 5 20 788। हामी कहाँ बास बस्न स्वादिष्ट भोजन तथा खाजा नास्ता को राम्रो प्रबन्ध छ।
2: रेडियो आदि खुला 105.4
3: महिलाले कुनै संचार माध्यममा आफ्नो भनाई राख्दै गर्दाखेरि त्यो अडियो मेरो होइन भनेर उहाँले चाहिँ दावी गर्नु भएको छ, तर त्यसमा धेरै नागरिकहरू पत्याउने उसमा छैनन्, आलोचना व्यापक भएको छ खगेन्द्रजीको बारेमा, यसमा के छ तपाईँको भन्नु?
4: होइन, अब प्रश्न माननीय खगेन्द्र प्रति उठेको छ त्यो एउटा कुरा रह्यो। अब उहाँले आफ्नो जिकिर पनि छ उहाँको, यो मेरो अडियो होइन भनेर भन्नुभएको छ भनेदेखि अब केही मिडियाहरूमा आए अनुसार सम्बन्धित जो महिलाप्रति लक्षित थियो उहाँले पनि मेरो आवाज होइन भनेर भनिएको छ। यो विषय भनेको के हो भने छानबिनको विषय नै हो, होइन? हिजो जस्तो कसैमाथि प्रश्न उठ्यो कि पार्टीले संरक्षण गर्ने या अरूले संरक्षण गर्ने अवस्था होइन भनेर न्यायाधीश बनिदिने अवस्था थियो, तर अहिले राष्ट्रपाले कम्तीमा अब यो विषय उठिसकिसकेपछि हो भनेर न्यायाधीश पनि नबन्ने र होइन भनेर पनि न्यायाधीश नबन्ने, यसमा चाहिँ छानबिनको प्रक्रियाबाट टुङ्ग्याउने भनेर भनिएको छ। त्यसकारणले यसमा अब कसरी अरू कुराहरू उठेका छन् के छन् भन्नेतर्फ मैले कुरा गर्नुपर्छ जस्तो लाग्दैन, यो छानबिनको चरणमा छ। अब
3: राष्ट्रिय स्वतन्त्र पार्टीका महिला सांसदहरूले त धेरैले यसमा आपत्ति पनि जनाउनु भएको छ नि त, होइन? यहाँलाई थाहा छ त्यो कुरा?
4: हो, उहाँहरूले विज्ञप्ति निकाल्नु भएको छ। स्वाभाविक रूपमा उहाँहरूले अब त्यो आफ्नो अधिकार हो, उहाँहरूले आफ्नो स्वतन्त्रता प्रयोग गर्नुभयो र त्यो राख्न पाइन्छ।
3: अब एउटा मान्ने जस्तो मान्छे अब त्यो एआई जेनेरेट हो भन्ने खालको पनि आएको छ, तर कृत्रिमता चाहिँ त्यो अडियोमा छैन भन्ने विषय पनि आएको छ। अब एआई भनिसके पछाडि पनि कुनै कुरा गर्दाखेरि र एआई भर्सन कस्तो हुन्छ भन्ने कुरा त अब तपाईँ हामी पनि अभ्यस्त भइ नै सक्यौं। त्यही कुरा गर्नु छ भन्दा केही कुरा गर्नु छ, यसको अडियो नै प्रोनाउन्सिएसन नै निकै फरक हुन्छ।
4: होइन, अब अब यसो छ खेमजी, यो कुरा कस्तो हो भनेदेखि उहाँले यो मेरो होइन भन्नुभयो, होइन? अब होइन भनिसकिसकेपछि अब त्यसलाई शंकाको घेरामा राखेरै अनुसन्धान गर्ने पाठ एउटा रह्यो। तपाईँले भने जस्तो ठ्याक्कै एआईमा तपाईँले लेखेरै पनि कुनै चिज गाली गलोज गरेर लेख्दै भन्नु भने एआईले कहिले पनि लेख्दैन, होइन? त्यस कारणले गर्दाखेरि अब त्यो अडियो एआई हो होइन भन्दा पनि उहाँको हो कि होइन भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो, होइन? अब त्यो एआई हो कि होइन भनेर गरियो भनेदेखि त अब कसैले जसले पनि अहिले एआई बुझिआई मान्छेले पनि नर्मली त्यो शैली जसरी आएको छ त्यो एआई होइन भन्ने कुरा रहन्छ। तर अब उहाँको चाहिँ हो कि होइन भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो यति बेला। अब उहाँको हो कि होइन भन्नका लागि ल्याब टेस्ट होलान्, होइन? भोलिको दिनमा अरू अनुसन्धानका प्रक्रियाहरू रहलान्, किनभने अब यो त्यति एउटा त्यो पदमा पुगिसकेको व्यक्तिमाथि प्रश्न उठिसकिसकेपछि त्यसलाई नजरअन्दाज गर्ने कुरा हुँदैन। स्वाभाविक रूपमा अनुसन्धानको पाटोमा जान्छ। पार्टीले प्रष्टसँग भनिसकेको छ, हामी अनुशासन कमिटी हाम्रो तर्फबाट पार्टीले गर्ने अनुसन्धान गर्छ, प्रहरीले आफ्नो अनुसन्धान आफ्नो तरिकाले गर्न सक्छ। त्यो समयसम्म उहाँलाई सार्वजनिक कार्यक्रममा नजान निर्देशन दियो पार्टीको तर्फबाट दिने कुराहरू।
3: तर आलोचना चाहिँ कानेर आइरहेको छ भने नि, जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट चाहिँ मन्त्री बन्नुभएका सुदन गुरुङ, होइन? उहाँकोमा पनि केही कन्ट्रोभर्सीहरू आए, तर उहाँ चाहिँ निलम्बनमा हुनुभयो, केही समय चाहिँ बाहिर बस्नुभयो, समिति बन्यो, प्रतिवेदन लेखियो, प्रतिवेदन एक हातले बुझियो अर्को हातले पुनर्वाली गराइयो, तर प्रतिवेदन के हो कस्तो हो के छ त्यसमा भन्ने कुरा अहिलेसम्म पनि सार्वजनिक छैन भन्दा पत्यार लाग्ने विषय नै भएन क्या राजीवजी अहिले चाहिँ?
4: होइन होइन, त्यो पत्यार गर्ने नगर्ने भन्ने कुरा भोलि नतिजा आएपछि होइन, त्यतिखेर उहाँको विषयमा अब कसैले त्यतिखेर जुन जुन विषयहरू उठेका विषयमा छानबिन भयो, छानबिन भएपछि त्यो देखिएन, नदेखिएपछि उहाँलाई गृहमन्त्रीमा लगियो भनेर भनिएको छ। त्यसमा तपाईँले सूचनाको हक मागेर या कसैले के आएको थियो नतिजा भनेर खोजेको छ छैन म जान्दिनँ त्यो विषयमा, होइन?
3: पचास पचास
4: होइन, त्यतापट्टि राखौँ, तर तर अहिलेको प्रसङ्गमा गइयो भनेदेखि के हो भने हिजो उहाँकै विषयमा पनि उहाँलाई मन्त्री पदबाट उहाँले राजीनामा दिएको हो, राजीनामा दिएर अनुसन्धानमा सघाएको हो, त्यस कारणले गर्दाखेर अहिलेको सन्दर्भमा सांसद पद त्यसैले अब राजीनामा गराएर चाहिँ तपाईँ अनुसन्धानमा जानुहोस् भन्न सकिँदैन, यहाँ त उहाँले राजीनामा दिएपछि त दिइहाल्ने कुरा हुन्छ होइन, सकिहाल्छ त्यो कुरा। अहिले उहाँलाई के भनियो भन्दाखेरि तपाईँ सार्वजनिक कार्यक्रममा नजानुहोस् तर छानबिनमा सहयोग गर्नुहोस् भन्नु, उहाँले पनि प्रशासन के भनिसक्नु भने छानबिनको लागि म तयार छु, के गर्नुपर्छ, मैले के गर्नुपर्छ भन्ने कुरामा तपाईँ म सहयोग गर्न तयार छु भनेर भनिसक्नु भएको छ। त्यस कारणले गर्दाखेरि यसलाई छानबिनको पाटोमा काहीँ यो समस्या हुन्छ जस्तो मलाई लाग्दैन।
3: र अब एउटा कुरा म यसमा अब धेरै तपाईँलाई नै धेरै कुराहरू सोध्न चाहिँ किनभने यसको छानबिन समिति बनिसकेका छ, यसको प्रक्रिया आफैबाट अगाडि बढ्ला नै होइन, आशा गरौँ खगेन्द्र सुनारजीले चाहिँ त्यतिसम्मका शब्दहरू अति अश्लील अमर्यादित शब्दहरू प्रयोग गर्नुभएको होला भन्ने कुरा चाहिँ आज हामी कल्पना पनि नगरौं, किनभने सार्वजनिक व्यक्ति भइसकेका नाताले गर्दा यो आवाज उठ्छ नै होइन, तर भोलि प्रमाणित भयो भने त्यसको सजाय त उहाँले भोग्नु नै होला। तर एउटा कुरा आफूमाथि आरोप लागिसके पछाडि चाहिँ छाती नै खोलेर सकेसम्म टाक भित्र गन्जी नै लागेको छ भने गन्जी नै खोलेर म चाहिँ छाती खुल्ला गरेर छानबिनमा सहयोग गर्छु चाहिँ भन्ने, तर छानबिनमा सहयोग पनि गर्ने तर पार्टीले चाहिँ बचाउने प्रवृत्ति छ क्या नेपालमा धेरै जसो पार्टीहरूमा होइन, राज्यसभामा पनि राइट टु रिकल हुन सक्ला र यो कुरामा यदि प्रमाणित भयो भने
4: होइन होइन, यस्तो हो राइट टु रिकलको विषय त तपाईँ हामी के कन्फ्युजनमा हुँदैन भन्नुहुन्छ भने राइट टु रिकल निर्वाचित जनप्रतिनिधिको सन्दर्भमा पार्टीले मात्रै गरेर निर्णय हुँदैन, त्यो भनेको संविधानमै त्यो चिज उल्लेख हुनुपर्छ होइन, संविधानमा राइट टु रिकलको प्रावधान अहिले छैन, राज्यसभाले त्यो प्र्याक्टिस गर्नका लागि आफ्नो समानुपातिक सांसदको हकमा अहिले लागू गर्न सक्ला या केन्द्रीय सदस्य या पार्टीको पदाधिकारीको सन्दर्भमा त्यो चिज लागू गर्न सक्ला होइन, सक्ने कुरा हो, त्यो प्र्याक्टिस गर्न खोजेको कमजोरी त्यो प्रमाणित भएको खण्डमा उहाँलाई तपाईँ पार्टीबाट फिर्ता आउनुहोस् भनेर पार्टीले राजीनामा दिनुहोस् भनेर पार्टीले भन्न सक्ने कुराहरू रहलान् होइन, उहाँलाई कारवाही गरेर भोलि उहाँ अदालत जानुभयो भने फेरि त्यो अर्को कुराहरू होलान्, अहिले त्यतातिर धेरै नसोचौँ कि त्यो पार्टी त्यता सोच्न जरुरी छैन अहिले, अहिले मात्रै कुरा के हो भने उहाँको विषयमा उहाँले मैले गल्ती गरेको छैन भनेर उहाँले छैन भनेदेखि त उहाँले भन्न पाउनुभयो नि, उहाँले गल्ती गरेको छैन भनेदेखि मैले गल्ती गरेको छैन भन्न पाउनुहुन्न र उहाँले छाती खोलेर होस् कि मुर्की कसेर होस् कि उठेर होस् कि बसेर होस् कि घुमेर होस् जसरी भए पनि उहाँले म मैले गल्ती गरेको छैन भने म छैन भनेर उहाँले भन्न पाउनुहुन्छ, आफ्ना तथ्य प्रमाणहरू पेश गर्न पाउनुहुन्छ, त्यसमा त दुई मात्रै रहेन नि, उहाँलाई प्रश्न उठ्यो, प्रश्न उठ्ने बित्तिकै चाहिँ अब म मैले गल्ती नगरे पनि गल्ती गरेको हो भनेर चुपचाप बस्ने कुरा पनि त हुँदैन नि उहाँले यदि गल्ती गरेको छैन भनेदेखि त, त्यस कारणले त्यो स्वाभाविक रूपमा उहाँले भन्न पाउने कुरा भयो कि पक्कै मजाले हुनुहुन्छ उहाँ र पार्टीको उहाँले आफ्नो तर्फबाट हिजो लेखी पनि सक्नुभएको छ, सामाजिक सञ्जाल मार्फत लेखी पनि सक्नुभएको छ, अब मुख्य कुरा चाहिँ के रह्यो भने पार्टीले संरक्षण गर्यो कि गरेन गर्छ कि गर्दैन भन्ने कुरा हो कि, त्यो चिजमा त पार्टीले क्लियरली बिग्रिँदैन,
3: पार्टीले त संरक्षण गरि नै हाल्छ भन्ने कुरामा चाहिँ सबैजना चाहिँ त्यही किसिमले
4: त्यो विगतका पार्टीहरूको कुरालाई लिएर यहाँ तपाईँले राख्न पाउनु भएन। हिजो के हुन्थ्यो भन्दाखेरि हिजोको दिनमा कोही व्यक्तिमाथि प्रश्न उठिसकेपछि पार्टीले संरक्षण गरिदिन्थ्यो, एक स्विक बोल्दैन थियो त्यो व्यक्तिका विषयमा, यस्तै महिलाहरूकै सन्दर्भमा महिला हिंसाका सन्दर्भमा हिजोको दिनमा यौन दुर्व्यवहारका विषयहरूमा कति विषयहरूमा उठे भन्नुहोस् त, त्यो विषयमा कतिपय त्यतिखेरका व्यक्तिहरूमा प्रश्न उठ्यो, त्यसलाई ढाकछोप गरेर राखियो, पछि फेरि प्रश्न उठे, आफ्नो घरकी लक्ष्मीलाई सडकमा लगेर भिडाउन तत्पर गराइयो बरु होइन, गएर सडकमा जगडा जुगुल्टी गरेको पनि हामीले देख्यौँ, त्यस्ता चिजहरू पनि देख्यौँ, कतिपय मान्नेहरूमा होइन होइन सुन्नुहोस् न, तपाईँ अरू कतिपय मान्नेहरूको प्रश्न उठेर आज उहाँहरू सदन नै हुनुहुन्छ होइन र धेरै चिज छ, त्यस कारणले गर्दा तपाईँले त्यतापट्टिको रिफ्लेक्सन चाहिँ राष्ट्रपतिले ल्याउन पाउनु भएन कि, राष्ट्रपाल त आफ्नो नयाँ तरिकाले उसले प्रश्न उठेकै दिन उसले त प्रश्नसँग विज्ञप्ति निकालिसक्यो त, अब छानबिन गर्ने भनेर भनिसकेपछि छानबिनको रिजल्ट त कुर्नु पर्ला नि त होइन,
3: कुरो उठेको कुरो उठाइहाल्नुभयो, अस्ति महेश बस्नेतजीसँग पनि मेरो अन्तर्वार्ता भएको थियो, कुराकानी भएको थियो, तपाईँ मान्ने भइसके पछाडि दुईटा तिनटा ठाउँमा पहिरो गएको छ अरे, अहिलेसम्म बाटोमा लाख पनि बजेट हाल्न सक्नु भएको छैन, तपाईँ के को मान्ने भक्तपुरीहरूको त्यसो भए,
4: यस्तो यस्तो यो लाजमर्दो कुरा हो क्या, यो देख्नेलाई के भन्छ नि सुन्नेलाई भन्दा
3: पहिरो
4: गएकोलाई भन्दा सुन्नेलाई लाज, यस्तो सुन्नुहोस् न, पहिला मेरो सुन्नु न प्रश्न प्रश्न तपाईँले सोधिसक्नुभयो त अब त्यसमा फुलबाट थपेर अलिकति पन्च दिएर केही हुँदैन क्या मेरो जवाब सुन्नु होला
3: भन्नु न के हो
4: मेरो मेरो कुरा के हो भने उहाँले गुन्दुको कुरो कुरा गरेको होला त्यो राज्य खत्री सांसद भएर गएपछि पहिरो आएको होइन त्यो 10-11 वर्षको त्यो ठाउँमा पहिरो गएको त्यो ठाउँका जनताको पनि जनताले के भन्छन् भनेर पहिला अलिकति लाज शरम राख्नुपर्छ क्या कसैले बोल्ने गर्दा अनि मुख्य कुरा भने के भने त्यो 10-11 वर्षदेखिको कोही गएको पहिरो राजीव खत्री गएपछि होइन तर राजीव खत्री गएपछि त्यो पहिरोको बारेमा निरीक्षण भइसकेको छ यो वर्षभित्रमा त्यो पहिरो रोकथामको कार्यक्रम हुन्छ बर्खामा त पहिरो रोकथामको कार्यक्रम त हुँदैन होइन र बजेट आएको हिजो अस्ति हो दुई महिना अब बजेटको काम भएको अब त्यसको काम यो सुन्नुहोस् न पहिरो रोकथामको कार्यक्रम भएन भने तपाईँले मलाई एक वर्षपछि प्रश्न सोध्नु होला त्यो प्रक्रियामा त्यसलाई आकस्मिक रूपमा त्यो बजेटमा छुट्याउनु पर्ने भएर त्यो प्रक्रियामा गइसकेको छ र दसैँ तिहार पछाडि टेन्डर भएर त्यसको काम सुरु हुन्छ बुझ्नु भएन त्यो पाटोमा अब त्यो पाटो मैले यति इन्डिङ गरेँ भएन भनेदेखि तपाईँले मलाई फेरि पछि प्रश्न गर्ने हो यो विषयमा
3: तर मैले गणतन्त्रले त भन्नुभयो अब त्यो पहिरो नै पन्छाउन नसक्ने मान्यज्यू दुई तिहारको सरकार भन्दै दम्म लाएर हिँड्नु भएको छ के गर्नु
4: भएको अब उहाँको कुरा अब तपाईँ त ककलले के भन्छ भन्ने कुरा मैले जवाब दिइसकेँ तपाईँलाई त्यसपछि अर्को कुरा भक्तपुरमा सम्भवत यति ठुलो बजेट भौतिक मन्त्रालय अन्तर्गतबाट इतिहासमा कहिले परेको थियो त्यो त म जान्दिनँ भौतिक मन्त्रालयबाट मात्रै सड़कका नाममा है सड़कका नाममा धुलो रही काठमाडौँ भनेर भौतिक मन्त्रालयबाट 91 करोड बजेट सूर्य विनायकमा मात्रै र मध्यपुर ठिमीमा 61 करोड रुपियाँ बजेट छुटिएको छ अब यो मैले भौतिक मन्त्रालयको मात्रै कुरा गर्दैछु तपाईँलाई धुलो रहित काठमाडौँको कुरा अरू पुलहरूका कुरा करिडोरको बाटोको कुरा छोडिदिनुहोस् त्यो कुरा अब मैले यहाँ भन्दा कसैलाई मुखाभरि जवाफ दिनुपर्छ भन्ने लाग्दैन अब मुख्य रहेको कुरा के भन्दाखेरि कथनी र करणीमा मात्रै कुरा होइन यो कथनीको कुरा होइन यो भइसकेको कुरा भने मैले बजेटमा आएको कुरा भए अब कार्यान्वयनको चरणमा मैले गर्नुपर्ने प्रयासहरू छन् त्यो गर्ने तर फेरि पनि मैले तपाईँ मार्फत के चाहिँ भन्नुपर्ने हुन्छ भने कुनै पनि सांसदले आफ्नो क्षेत्रमा बजेट लाँदैन संसदले बजेट लाने होइन भक्तपुरका जनताले मलाई बजेट राजीव खत्रीले बजेट ल्याउँछ भनेर पठाएको होइन नीतिगत तहमा काम गर्न पठाएको तर मैले समन्वय गरेँ र यो जुन बजेट आयो त्यो राजीव खत्रीले लगेको बजेट होइन त्यो बजेट भनेको नेपाल सरकार राजपाको सरकारले लगेको बजेट हो त्यो पनि बुझ्नुपर्छ एकचोटि मन्त्री भइसकेको मान्छे एकचोटि सांसद भइसकेको मान्छेले संघीय सांसदको भूमिका के हो भनेर बुझ्दैन भने के राजनीति गर्नु हो संघीय सांसदको भूमिका भनेको नीतिगत तहमा काम गर्ने हो राजीव खत्रीले बजेट लाने होइन अघि जति बजेट गयो भने नि मैले त्यो राजसपा सरकारले लगेको बजेट हो यति चाहिँ मैले सगर्व म राजसपाको कार्यकर्ता राजसपाको सांसद भएर भने तर फेरि पनि भन्छु जति बजेटहरू गएका छन् कसैले पनि भक्तपुरका जनताले कसैले नभन्ने हुन् कि यो राजीव खत्रीले ल्याएको बजेट हो भनेर भोलि कसैले पनि नभन्ने हुन् किनभने
3: तर कति दावी गर्नुभयो आज भने गुन्डुमा त्यत्रो त्यो सड़क विस्तारदेखि लिएर त्यहाँको हराभरादेखि लिएर बस्तीमा चाहिँ एकदमै होइन सौहार्दता ल्याउने काम त महेश
4: बस्ती फेरि पनि तपाईँ खेमजी तपाईँ अलिकति अब सचेत पत्रकार हुनुहुन्छ तपाईँ संविधान कानून लिएको मान्छे हुनुहुन्छ तपाईँले यसलाई अतिरञ्जित तरिकाले फेरि प्रश्न तपाईँले बनाउनु कसैले भनेको टिका टिप्पणीमा जवाफ मैले धेरै मैले दिइसकेँ तपाईँले त अब यति भनिसके बुझ्नुपर्छ कि कुनै पनि सांसदले बजेटको लागि काम गर्दैन उसले कानून बनाउन गएको हो उसले बजेट पास गर्छ अर्थमा के अरे सदनमा के अरे बजेट पुगेन भने क्षेत्रगत तरिकाले उसले पैरवी गर्छ होइन विकास निर्माण काममा यो बजेट चाहियो भनेर पैरवी गर्छ तर दिने काम सरकारले गर्ने हो लाने काम सरकारले गर्ने हो सांसदको भूमिका केही हुँदैन यति भनेर फेरि भक्तपुरमा बजेट नपरेको भएर मैले भने म त सगर्व के भन्दै आएको भने राष्ट्रपाको सरकारले बजेट भौतिक क्षेत्रबाटै भौतिक उसमै करिब करिब 1 अर्ब तपाईँको 50 करोड हाराहारीमा पैसा सड़कको नाममा मात्रै गएको छ भने बाँकी कुरा छोडिदिनुहोस् भनेर म भन्दैछु होइन त्यो भन्दै गर्दाखेरि म के पनि भन्दैछु भन्दाखेरि मलाई कसैले राजनीति यति बजेट ल्याएछ भनेर नभनोस् भन्नको लागि म के भन्दैछु भने किनभने हामीले राजनीतिक चेत यति चाहिँ राख्नुपर्छ कि सांसदले बजेट लाँदैन सरकारले लाने हो त्यसको लागि समन्वय गर्छ भन्ने हो र हिजोको दिनमा कति बजेट जान्थ्यो अनि ठेक्का मिलाइदिन्छु भनेर कति

0: रहेछ त्यहाँ चाहिँ लेना दिना भएकै हो।
1: जापानको लेना दिना भन्दा नि यस्तो हो, तपाईँलाई अब भनौँ 13 मध्ये अमेरिका, चीन, भारत, बेलायत, त्यसरी जर्मन, इजरायल, ओमान, कोरिया, स्पेन र श्रीलङ्काको सन्दर्भमा अनुमोदन भइसक्यो आज होइन, हिजो अनुमोदन भइसक्यो। त्यसै गरी अस्वीकृत गरिएको छ साउदी अरब र मलेसिया, मलेसियाको सन्दर्भमा र जापानको सन्दर्भमा चाहिँ उहाँको कागजात त्यहाँ विदा, सार्वजनिक विदा भएको कारणले आउन समय लाग्ने भएको भनेर परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रको आधारमा तत्काललाई स्थगन गरिएको।
0: ए भनेपछि अहिले राजदूतमा सिफारिस सबै व्यक्तिहरू चाहिँ सक्षम छन्, त्यसो भए कन्ट्रोभर्सी छ कि छैन कसैको विषयमा?
1: त्यही त अस्वीकृत भनेको त तपाईँको त्यही भएर त अस्वीकृत
0: भयो,
1: साउदी अरब र मलेसियाको सन्दर्भमा। अब यो विषय पनि तपाईँ हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि, रासपाको सरकारले गरेको सिफारिस, रासपाहरूकै सांसदको बहुमत भएको सुनवाई समितिबाट उजुरी परिसकिसकेको आधारमा गरेको निर्णय भनिसकिसकेपछि, कहिलेकाहीँ सरकारले गल्ती गरेको होइन कि कहिलेकाहीँ काम गर्दै जाँदाखेरि गलत मान्छेहरू पर्दै गरेको र प्रश्न उठिसकिसकेपछि यस्तो उच्च पदस्थ पद जहाँ चाहिँ निष्कलङ्क मान्छे हुनुपर्छ भन्ने उठेको विषयमा, यति यो पनि एउटा सायद इतिहास होला, यो पनि तपाईँ हामीले बुझ्नुपर्ने कुरा हो। यो पनि
0: काजीवी विजयादशमीको हामी केही चरणमा छौँ, जाँदा जाँदै के छ यहाँको भन्नु शुभकामना अन्तिममा?
1: हस्, म पनि सम्पूर्ण श्रोताहरूलाई बडा दशैँको, विजय दशमी त म भन्दिनँ किनभने बडा दशैँ भन्ने गरेको छु, विजय दशमी भनेको चाहिँ दशैँको एक दिन हुन्छ, त्यो एउटा दिन हो। बडा दशैँ भनेपछि समग्र हाम्रो महान दशैँ हो, त्यस कारण प्रत्येक दिनको अर्थ छ, प्रत्येक दिनको महत्व छ। त्यसैले बडा दशैँ र दीपावली पनि भन्दिनँ म, दीपावली एक दिन हो, शुभ तिहारको पनि सबैजनालाई शुभकामना भन्न चाहन्छु।
0: हस्, धन्यवाद, नमस्कार राजुजी।
1: हस् हस्,
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन विष्णु हिमाल सुन चाँदी पसल वालिङ 8 बगाले टोल फोन 063-4141-235 मोबाइल 98-5-60-55-250
2: हामी कहाँ छापावाला सुन चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाथि, फोन 0664590440, मोबाइल 98569940।
2: हामीका हात 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री, सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोडुलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रीट लाइट, पम्प, मोटर तथा घर चम्काउने पार्केटिङका सामानहरू सुपथ मूल्यमा पाइनुका साथै यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङ पनि गरिन्छ।
3: रेडियो आदिखोला 105

0: सातवटा वडामा चाहिँ छ यसको भौगोलिक अवस्था सातवटा वडामा छ। खास गरी यो गाउँपालिका बन्नुभन्दा पहिला यो स्रोत र साधनहरूको अलिकति संकुचित थियो। हामीले यो बनिसकेपछि यो गाउँपालिकाको विभिन्न किसिमका योजनाहरू निर्माण गरे, जस्तै मानवीय विकासको कुरा छ, भौतिक पूर्वाधारको विकासको कुरा छ, होइन अरू विकास निर्माणहरू, स्वास्थ्य शिक्षा लगायतका थुप्रै कुराहरूलाई हामीले निर्गत निर्णय गरेरै त्यो विकास निर्माणको काम अगाडि बढाएका थियौँ।
1: तपाईँले त विपन्न आवास निर्माण पनि गराउनु भएको छ त्यहाँ, होइन, नागरिकको सुरक्षा कार्यक्रम पनि छ, यो के हो अलिकति बताउनुहोस् न।
0: अब यो चाहिँ खास गरी यो सामाजिक सुरक्षा कोष भनेको यो सरकारले खास गरेर यो अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरू, खास गरेर एकदम गरिब विपन्न मजदुरहरूको लागि संरक्षणको लागि गरेको यो कार्यक्रम हो। अब यो खास गरेर नेपालमा धेरै स्थानीय तहमा यो सञ्चालन छैन। हाम्रो गण्डकी प्रदेशमा हामी दोस्रो नम्बरमा हो, यो आधी खोलाले पहिला गरेको थियो। त्यसपछि हामीले यो 100 जना खास गरेर यो विपन्न नागरिकहरू जो दैनिक मजदुरहरू गर्नुहुन्छ उहाँहरूलाई चाहिँ हामीले त्यसमा आबद्धता गराएको छौँ। गाउँपालिकाले पनि केही रकमहरू हाल्छ र उहाँहरूले पनि आफूले केही रकमहरू त्यसमा राख्नुहुन्छ र केही वर्षपछि 10-15 वर्षपछि त्यसलाई नियमित एकमुष्ट चाहिँ अनुदान पनि दिन सकिन्छ र मासिक रूपमा पनि त्यसलाई दिन सकिने व्यवस्था छ, एउटा कुरा यो। अर्को हामी यो म त पहिलाको पनि उपाध्यक्ष हो 2074 पनि, होइन, पछिल्लो समयमा आइसकेपछि हामीले यो 5 वर्षभित्र करिब 60 जना चाहिँ विपन्न गरिब र विपन्नहरूको लागि आवास निर्माण गरेर हस्तान्तरण गर्ने भन्ने हाम्रो त्यो वाचा पत्रमै हामीले उल्लेख गरेका थियौँ निर्वाचनको सन्दर्भमा। त्यही आधारमा हामीले 5 वर्षसम्म यो खास गरेर यो गाउँपालिकाले चाहिँ यो 60 वटै घरहरू निर्माण गरेर हामीले ती जनताहरूलाई चाहिँ हस्तान्तरण गरिसकेका।
1: अब यो कस्तो छ भने नि, कृषिमा पनि यहाँले अनुदानहरू दिनुभएको छ, सब्सिडी दिनुभएको छ, किसानहरू कतिको हर्षित छन्, कृषिमा कुन कुन कुरामा चाहिँ तपाईँहरूले चाहिँ सहजीकरण गर्नुभएको छ कृषकहरूलाई?
0: खास गरेर हाम्रो गाउँपालिकाको अब अरू आर्थिक गतिविधिको चाहिँ विस्तार गर्नको लागि महत्वपूर्ण भूमिका भनेकै अब कृषि क्षेत्र हो। यहाँ ठूलो बजारहरू, अरू औद्योगिक कल कारखानाहरू राख्ने सम्भावना नभएको हुनाले हामीले कृषिमै प्राथमिकता दिएर चाहिँ।
2: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। आज बड़ा दशैं अर्थात नवरात्रको पाँचौं दिन

0: स्कन्द माता भगवतीको पूजा गरेर मनाइदै काली गण्डकी नदीमा आएको बाढ़ीका कारण निर्मित बेलीब्रिज भत्किएपछि वैकल्पिक व्यवस्थाका रूपमा सुरुङ र ज्याम क्षेत्रको सड़क प्रयोगमा ल्याइयो र विजया दशमीको पावन अवसरमा कालिङमा सरसफाई भिरगोटमा सातैवटा स्तरीय भलिबल प्रतियोगिता शुरू। बड़ा दशैंको पाँचौ दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइदैछ। दुर्गा भवानीको नौ रूप मध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मांडा र पाँचौं दिन आज स्कन्द माताको पूजा गर्ने परम्परा रहेको छ। नवरात्र भएर दुर्गा सप्तशती चण्डी श्रीमदेवी भागवत रान्ने देवी स्तोत्र एवं स्तुतिको पाठ गरे नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी पन्ध्र दिनसम्म नेपालीले बड़ा दशैं पर्व मनाउँछन्। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मांडा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ। नवरात्रमा साइन्जाका विभिन्न शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्छ। साइन्जाका गरौंसुर कालिका भगवती, आलमदेवी, खिलुङ कालिका, सतौं चण्डी, नुवाकोटको काला भैरव, सोरेक कालिका भवानी मन्दिर लगायतका शक्तिपीठहरूमा विशेष गरी बड़ा दशैंमा दर्शनार्थीको भीड़ लाग्ने गर्छ। काली गण्डकी नदीमा आएको बाढ़ीका कारण बेलीब्रिज भत्किएपछि गुल्मी र स्याङ्जा जोड्ने मार्गमा वैकल्पिक व्यवस्थाका रूपमा सुरुङ र ड्याम क्षेत्रको सड़क प्रयोगमा ल्याइएको छ। गुल्मीको काली गण्डकी गाउँपालिका एक हर्मिचौर र स्याङ्जाको काली गण्डकी गाउँपालिका साथ मिर्मी जोड्ने काली गण्डकी नदीको रेप्का स्थित पुल भत्किएपछि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको हो। रेप्का स्थित पुल भन्दा माथि गुल्मी खण्डमा रहेको सुरुङ र काली गण्डकी जलविद्युत आयोजनाको कार्यालय परिसरमा रहेको ड्यामको भित्री सड़कलाई तत्कालका लागि प्रयोगमा ल्याइएको छ। आयोजना गुल्मी र स्याङ्जाका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षा निकाय तथा दुवै जिल्लाका काली गण्डकी गाउँपालिकाका प्रमुख लगायतको उपस्थितिमा भएको छलफलपछि उक्त मार्ग प्रयोग गर्ने सहमति भएको हो। काली गण्डकी जलविद्युत आयोजनाको प्रशासन शाखाका ठाकुर पाण्डेका अनुसार करिब 300 मिटर लामो सुरुङ र आयोजना कार्यालय परिसरको ड्यामभित्रको सड़क हाललाई वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको छ। वहाँका अनुसार दुई पाङ्रे, तीन पाङ्रे तथा चार पाङ्रे हलुका सवारी साधनले मात्र उक्त मार्ग प्रयोग गर्न पाउनेछन्। मालवाहक सवारी साधन र ठूला बसको आवागमन भने हाललाई रोकिएको छ। काली गण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा विक्रमसम्म 2053 इटाली सरकारले निर्माण सामग्री ढुवानी गर्न बेलीब्रिज र सुरुङ निर्माण गरेको थियो। बेलीब्रिज हालसम्म प्रयोगमा रहे पनि सुरुङ भने यसअघि प्रयोगमा आएको थिएन। गुल्मीको काली गण्डकी गाउँपालिका एक हर्मिचौरका वडा अध्यक्ष लालू प्रसाद पाण्डेका अनुसार सुरुङ सफा गरी भित्र 24 घण्टा बल्ने गरी बत्तीको व्यवस्था गरिएको छ। वैकल्पिक मार्ग प्रयोगमा आएपछि केही राहत महसुस भएको उहाँले बताउनुभयो, तर यो दीर्घकालीन समाधान नभएको उहाँको भनाइ छ। समस्याको दीर्घकालीन समाधानका लागि दुवै जिल्ला र प्रदेशको पहलमा संघीय सरकारले यथाशीघ्र पुल निर्माणको प्रक्रिया अघि बढ़ाउनु पर्नेमा वडा अध्यक्ष पाण्डेले जोड़ दिनुभयो। स्याङ्जाको वालिङमा आउँदै गरेको 2083 सालको विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सरसफाई गरिएको छ। सुरक्षा निकाय, स्थानीय संघ संस्था र सर्वसाधारणको संयुक्त सहभागितामा वालिङ 10 भकुण्डे स्थित नवजागरण पार्क तथा पिंक सिटी होली पार्क क्षेत्रमा सरसफाई गरिएको हो। कार्यक्रममा सशस्त्र प्रहरी बल 30 नम्बर गुल्मा वालिङ, ओडा प्रहरी कार्यालय वालिङ, शिव पार्वती आमा समूह, मन्दिर परिवार तथा स्थानीय वासीहरूको सक्रिय सहभागितामा सरसफाई गरिएको हो। नवजागरण पार्कका अध्यक्ष अर्जुन प्रसाद खनालका अनुसार नेपालीहरूको महान पर्व दशैं र तिहारमा मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरूलाई स्वच्छ र पवित्र राख्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो। दशैं भन्ने बित्तिकै वर्षमा एकपटक भए पनि धरती स्थानुपर्छ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता छ, तर पछिल्लो समय प्रविधिको विकाससँगै हाम्रा मौलिक लिंगे पिङहरू लोप हुँदै गएका छन्। सांस्कृतिक परम्पराको संरक्षण गर्न र युवा पुस्तालाई आफ्नो मौलिकतासँग जोड्न लिंगे पिङ निर्माण गरिने उहाँले बताउनुभयो। स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर 9 सूर्योदय युवा क्लबको 35 वार्षिकोत्सव साबिकोडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा शुरू भएको छ। क्लबका अध्यक्ष रामबहादुर गुरूङ रमेशको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्मचार्यले नगरपालिकाले विकास निर्माणका क्षेत्रमा खेलेको भूमिका र नागरिकको सहकार्य बारे चर्चा गर्नुभएको थियो। नगर प्रमुख कर्मचार्यले स्थानीय स्तरमा खेलकुद सांस्कृतिक पहिचानको संरक्षण गर्दै समग्र विकासमा नगरपालिका सधैँ हातेमालो गरेर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 1 सभापति एवं भिरकोट नगर प्रवक्ता दिपेन्द्र केसी, भिरकोट वडा नम्बर 8 वडा अध्यक्ष एवं नेपाली कांग्रेस भिरकोट नगर सभापति नन्दलाल खनाल, भिरकोट वडा नम्बर 9 वडा अध्यक्ष भीमबहादुर गुरूङ, कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 2 उपसभापति कुलबहादुर गुरूङ, कांग्रेस महाधिवेशन प्रतिनिधि सुनिल चापागाई, युवा नेताहरू सागर थापा र मनोज गुरूङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले युवाहरूलाई खेलकुद र सामाजिक कार्यमा गोलबन्द गर्न क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत मिलिजुली एकता समाज दुहा कतारको सहयोगमा 15 विपन्न तथा असहाय व्यक्तिहरूलाई खाद्यान्न एवं राहत सामग्री हस्तान्तरण गरिएको थियो। साबिकोडा स्तरीय भलिबल प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम सहित शुरू भएको यो वार्षिकोत्सव कार्यक्रमले स्थानीय युवाहरूमा नयाँ उत्साह थपेको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
1: विजया दशमी 2083 यस पावन अवसरमा हाम्रा शेयर सदस्य, विज्ञापनदाता, श्रोतागण, शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आदिखोला एफएम 105.4 MHz परिवार वालिङ 8 घ्याङलिङ स्याङ्जा।

रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। साइन्जाको फेदी खोला गाउँपालिकाबाट 130 लिटर घरेलु मदिरा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय साइन्जाका अनुसार फेदी खोला गाउँपालिका वडा नम्बर 2 खड्केटारी एरियामा चेक जाँच गर्ने क्रममा घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी 130 लिटर फेला पारेको थियो। प्रहरीले बरामद गरेको घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि भद्र भलादमी तथा बुद्धिजीवीहरूको रहबरमा नष्ट गरे प्रहरीले जनाएको छ। बाग्लुङको ताराखोला गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको प्रभु बैंकको ताराखोला शाखा बाढ़ीका कारण विस्थापित भएपछि सेवाग्राही मर्कामा परेका छन्। असोज 9 देखि 11 गतिसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ीले बैंक रहेको भवन जोखिममा परेपछि बाग्लुङको ताराखोलामा प्रभु बैंकको सेवा प्रभावित भएको हो। ताराखोलामा बाढ़ी पहिरोबाट 3 जनाको मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति भएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिकले बताउनुभयो। बैंक विस्थापित भएपछि सेवाग्राही परेको उहाँको भनाइ छ। ताराखोला गाउँपालिका 3 घुसनेलीमा रहेको बैंकको भवनमाथिबाट बाढ़ी आएपछि उक्त शाखा बन्द गरिएको बैंकमा कार्यरत मेघबहादुर घरती मगरले बताउनुभयो। घुसनेलीबाट सेवा दिँदै आएको बैंकले हाल गलकोटबाट सेवा सञ्चालन गरिरहेको छ। छिमेकी बस्तीहरूमा दशैंको रमझम शुरू भइसकेको छ। कतै घर लिपोत गरेर चिटिक्क पारिँदैछ त कतै दशैंका लागि भेडा च्याङ्रा किन्ने चटारो छ। दशैंका लागि आवश्यक सामग्री खरिद गर्न बजार छर्नेहरूको भीड़ पनि बढ़न थालेको छ। तर म्याग्दीका अन्नपूर्ण गाउँपालिका 5 पाउद्वारका बासिन्दालाई भने दशैंले छुन सकेको छैन। पहिरोको जोखिमका कारण घर छाडेर अस्थायी आश्रयस्थलमा बस्न बाध्य हुनेहरूलाई चाडपर्वको मंगा भन्दा पनि आफ्नो थाथलोमा फर्किन पाइने हो वा सुरक्षित ठाउँमा कहिलेसम्म बसोबासको व्यवस्था हुने हो भन्ने चिन्ताले पिरोलेको छ। असोज 2 साता आएको अविरल वर्षापछि गएको पहिरोले गाउँलाई चारैतिरबाट घेरेपछि पाउद्वारका बासिन्दा विस्थापित भएर छिमेकी गाउँ खारमा निर्माण गरिएको अस्थायी आश्रयस्थलमा बसेका छन्। उनीहरूलाई जिल्ला विपद व्यवस्थापन समिति र गाउँपालिकाले दैनिक उपभोग्य वस्तु लगायतका राहत सामग्रीको व्यवस्थापन गरेको छ। पहिरोले विस्थापित भएका उनीहरू यस वर्षको दशैं त्रिपाल मुनि बिताउन बाध्य छन्। गाउँ फर्किएर सुरक्षित रूपमा बस्न सकिने वा अन्यत्र स्थानान्तरण हुनुपर्ने भन्ने टुंगो नलाग्दा उनीहरू अन्यलमा छन्। पहिरेको त्रासले गाउँ फर्किन पनि सकिएको छैन। पाल्पाको रम्पू नगरपालिकाले व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर वितरण सेवा शुरू गरेको छ। आन्तरिक राजस्व कार्यालय बुटवलको समन्वयमा नगरपालिकाबाटै कर सेवा शुभारम्भ गरेको हो। सेवाको शुभारम्भ गर्दै रम्पू नगरपालिका प्रमुख रमण बहादुर थापाले नगरभित्रका व्यवसायीहरूको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाको कार्यालयबाटै स्थायी लेखा नम्बर दर्ता सेवा शुरू गरेको बताउनुभयो। व्यावसायिक तथा व्यक्तिगत 5 नम्बर लिनकै लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई मध्यनजर नजर गरेर 5 दर्ता सेवा नगरपालिकाको कार्यालयबाटै सेवा दिन थालेको नगर प्रमुख थापाले बताउनुभयो। वहाँले जनतालाई नजिकबाट सेवा दिने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बुटवल रूपन्देही संघको समन्वय एवं सहकारीमा सेवा शुरू गरेको जानकारी दिनुभयो। अब अन्तिम आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज बडादशी अर्थात नवरात्रको 5 दिन स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदै काली गण्डकी नदीमा आएको बाढ़ीका कारण मिरमिरस्थित बेलीब्रिज भत्किएपछि वैकल्पिक व्यवस्थाका रूपमा सुरूङ र ड्याम क्षेत्रको सड़क प्रयोगमा ल्याइयो र विजया दशमीको पावन अवसरमा क्वालिङमा सरसफाई भिरकोटमा सबैकोटा स्तरीय भलिबल प्रतियोगिता शुरू। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौ। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ

दोस्रो स्तम्भ रहनेछ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असोज महिनाको 29 गते बिहिबार तदनुसार सन् 2026 अक्टोबर 15 तारीक आश्विन शुक्ल पक्षको पञ्चमीति थिए। बारी राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा अवसरका लागि केही त्याग गर्नुपर्ने समय छ। तत्काल ठूलो लाभ नदेखिए पनि भविष्यका लागि गरिएको श्रमले राम्रो प्रतिफल दिनेछ। कामको चाप अत्याधिक बढ़नाले शारीरिक थकान र कमजोरी महसुस हुन सक्छ। स्वास्थ्य र आर्थिक पक्ष केही कमजोर रहनेछन् भने कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ। वृष राशि हुनेहरूको लागि प्रयत्न गर्दा व्यापार र व्यवसायमा सोचे जस्तै लाभ मिल्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् भने भौतिक साधन जुट्नाले आमदानीमा वृद्धि हुनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नुका साथै आतिथ्य सत्कार प्राप्त हुनेछ। अनुकूल परिस्थिति बीच पनि विलासी वस्तुमा खर्च बढ़न सक्ने हुँदा आफन्तसँगको व्यवहारमा विशेष सावधानी अप्नाउनुहोला। मिथुन राशि हुनेहरूको लागि स्वास्थ्यले पूर्ण साथ दिनेछ र काम गर्ने ऊर्जा तथा उत्साह जाग्नेछ। आफ्नो पुरूषार्थ र क्षमताले समाजमा विशिष्ट पहिचान बनाउन सकिनेछ। चुनौतीहरू पछ्याउँदै प्रतिस्पर्धामा सहजै विजय प्राप्त हुनेछ। भौतिक साधन जित्नाले दिगो प्रकृतिका कार्यहरू अगाडि बढ़ाउन सकिनेछ। बुद्धिको सही उपयोग गरी पुराना उपलब्धिहरू जोगाउन सफल भइनेछ। कर्कट राशि हुनेहरूको लागि शुभ चिन्तकहरूको निरन्तर साथ र सहयोग प्राप्त हुनेछ। तपाईँको लगनशीलताले काममा ठूलो उपलब्धि दिलाउनेछ भने पढ़ाई लेखाईमा पनि प्रगति हुनेछ। सेवामूलक कार्यबाट धनलाभ हुनेछ र बौद्धिक प्रतिस्पर्धामा विजय हासिल हुनेछ। नयाँ लक्ष्य र दिगो फाइदा हुने कामको थालनी गर्न यो समय उत्तम छ। गुरूजनको सुझाव र सन्तानको साथले विशेष लाभ गराउनेछ। सिंहराशि हुनेहरूको लागि हतारमा गरिएका निर्णयहरूले समस्या निम्त्याउन सक्ने हुँदा व्यवहारमा विशेष सजगता अपनाउनुहोला। अनावश्यक व्यक्तिहरूसँगको संगतबाट टाढ़ै रहनुपर्छ। दैनिक कार्यहरू सम्पादित भए पनि पारिवारिक मतभेदले केही अवरोध सिर्जना गर्न सक्छ। निर्णायक मोड़हरूमा दुविधा उत्पन्न हुन सक्ने भएकाले कुनै पनि महत्वाकांक्षी योजना सार्वजनिक नगर्नु नै बुद्धिमानी हुनेछ। कन्या राशि हुनेहरूको लागि विभिन्न किसिमका उपहारहरू प्राप्त हुने र सहयोगीहरूको गतिलो साथ पाइनेछ। रोकिएका सम्पूर्ण कामहरू बन्नका साथै नयाँ कामको थालनी गर्ने अनुकूल समय छ। उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ भने प्रतिद्वन्दीहरू स्वतः प्रास्त हुनेछन्। आफ्ना कर्मको उचित प्रतिफल पाइनुका साथै पुरूषार्थले समाजमा तपाईँको प्रतिष्ठा अझ उच्चो बनाउनेछ। तुला राशि हुनेहरूको लागि आतिनी बानीले बन्दै गरेका कामहरू बिग्रिन सक्छन् र हातमा आएको अवसर गुम्ने खतरा रहन्छ। भोलिको गलत अर्थ लगाइन सक्ने समय भएकाले आफ्ना कुरा राख्दा विशेष विचार पुर्याउनुहोला। नयाँ जिम्मेवारीहरू थपिए पनि सफलताका लागि कड़ा परिश्रम गर्नुपर्नेछ। सृजनात्मक र लेखन क्षेत्रबाट भने राम्रो ख्याति र सफलता कमाउन सकिनेछ। वृश्चिक राशि हुनेहरूको लागि पहिलेका सफलताहरूले तपाईँमा थप महत्वाकांक्षा र ठूला अवसरहरू ल्याउनेछन्। तर बदलिदो परिस्थिति अनुसार चल्न नसक्दा केही पछि परिने सम्भावना छ। केही कठोर निर्णय लिनु परे पनि टाढ़िएका आफन्तहरू नसुखिनेछन्। भेटघाट र खानपानमा समय रमाइलोसँग बिग्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। यद्यपि अल्छी गर्ने बानी त्याग्नुपर्नेछ।
धनु राशि उनीहरूको लागि आकस्मिक कार्यहरूले गर्दा अनावश्यक खर्च बढ़न सक्छ र संचित रकम समेतहरूलाई सापटी दिनुपर्ने अवस्था आउन सक्छ। परिवारजनबाट केही समय टाढिनुपर्ने बाध्यता आउन सक्छ। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत काम बन्नेछ। विदेश भ्रमणको प्रयास गर्नेहरूका लागि यो समय अनुकूल रहनेछ। मकर राशि हुनेहरूको लागि तपाईँको कड़ा मेहनतको उच्च र सकारात्मक परिणाम आउनेछ। तारीफ योग्य कामहरू गर्दै मनज्ञ धन आर्जन गर्न सकिनेछ र प्रत्यक्षित नतिजाहरूले मन प्रफुल्लित पार्नेछ। थोरै लगानीबाट पनि ठूलै नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधनहरू जुट्नुका साथै आमदानीका नयाँ स्रोतहरू फेला पर्ने र दिगो फाइदा हुने कामको जग बस्नेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ कार्यहरूको बलियो जग बसाल्ने यो उत्कृष्ट समय हो। कामको सिलसिलामा उच्च पदस्थ तथा प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्ध अझ प्रगाढ बढ़नेछ। भूमिको स्थान पुनः प्राप्त हुनुका साथै समाजमा तपाईँको प्रभाव र वर्चस्व बढ़नेछ। रोकिएका कार्यहरू दोहोराएर प्रयत्न गर्दा सफल हुनेछन् भने व्यापारबाट मनज्ञ आर्थिक लाभ लिन सकिनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा सामाजिक तथा लोकहितका काममा विशेष रूचि बढ़नेछ र समाजमा तपाईँको तारीफ हुनेछ। प्रतिष्ठित र भलात्मे व्यक्तिहरूको सहयोगले सहजै आफ्ना लक्ष्यहरू हासिल गर्न सकिनेछ। पुरानो मित्रता प्रेम सम्बन्धमा परिणत हुने सम्भावना छ। विभिन्न अवसरहरूले पछ्याउने हुनाले दिगो प्रकृतिका ठूला कामहरूको थालनी गर्ने यो उपयुक्त अवसर हो। हजुर, यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधि भरस नहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देउता भान्जा, एमएस टायर हाउस, वालिङ आठ, जैसी पदेरा। सम्पर्क मोबाइल 98550642।
2: सिद्धार्थ राजमार्गको बुटवलदेखि पोखरासम्म पर्ने एक मात्रै पसल, स्कुटीदेखि जेसीबी सम्मका साना तथा ठूला सवारी साधनका टायरहरू सुपथ मूल्यमा उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण काजी केसी कार्यवाहक अध्यक्ष, सुन्दर कोइराला प्रबन्धक एवं माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैरघारी स्याङ्जा।
2: सुरक्षित बचत र आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोला।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महेश्वर दवाडी शाखा प्रमुख एवं माछापुत्र बैंक लिमिटेड परिवार वालिङ शाखा, सम्पर्क फोन 0364143311।
2: सुरक्षित बचत एवं आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा सवारी चालक सहचालक यात्रुवर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हस्त गुरुङ अध्यक्ष कुमार गुरुङ कार्यालय प्रमुख एवं मिर्दी यातायात प्रणाली सम्पर्क मोबाइल 9855 54162।
2: सुरक्षित तथा आरामदायी यात्राको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नमलाल डुम्रे वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 13 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालय दर्ता गरौं।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नन्दलाल खनाल वडा अध्यक्ष एवं भीरकोट नगरपालिका वडा नम्बर 8 परिवार
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर दिनेश श्रेष्ठ, एक्सटेप र एडिडासको आधिकारिक विक्रेता न्यू ब्रदर्स फ्रेन्सिस स्टोर्स वालिङ 8 बगालिटल, मोबाइल 9841684305।
0: हामी कहाँ विभिन्न ब्रान्डका लेटेस्ट जेन्स कपडाहरू, जुत्ता, चप्पल, लगेज तथा ब्यागहरू उपलब्ध छन्। साथै लेभिस, नाइक, पुमाको ओरिजिनल उत्पादन खोजिरहनु भएको छ भने एकपटक अवश्य भिजिट गर्नुहोला न्यू ब्रदर्स फ्रेन्सिस।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रसाद खनाल अध्यक्ष, सुनिल थापा प्रबन्धक एवं न्यू गाउँबेसी बहुद्देश्य सहकारी संस्था लिमिटेड वालिङ दश भकुण्डे,
2: आकर्षक ब्याज तथा सुरक्षित बचतको लागि हामीलाई सम्झनुहोस्।
3: यो दशैंको शुभ कामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर केशर बहादुर खान ध्रुव, न्यू मनोकामना इलेक्ट्रोनिक्स एन्ड मेसिनरी, वालिङ 8 पेट्रोल पम्पको अगाडि। सम्पर्क मोबाइल 9856228211।
1: हामी कहाँ फ्रिजहरू, ड्री फ्रिज, सोकेस फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल्स तथा इलेक्ट्रोनिक सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवी रेग्मी खनाल, निखिल स्टेशनरी, वालिङ आठ मोड, वालिङ सिटी पोल निखिल्नेको आडैमा। मोबाइल 98 4 60 41 300 र 98 5 60 28 200 6।
2: डोम्स, नटराज, कंगारू, कुटर, रेनको जस्ता स्टेशनरी कम्पनीको स्याङ्जा जिल्लाको आधिकारिक विक्रेता निखिल स्टेशनरी।
1: हामी कहाँ आफ्नै कम्पनीबाट उत्पादित कागजबाट बनेका कपी, रजिस्टर, देवबुकहरू होलसेल बिक्री गर्नुका साथै चाइनिज कम्पनीका स्टेशनरीका सामानहरू आयात गरी होलसेल तथा खुद्रा बिक्री गरिन्छ। त्यस्तै सरकारी विद्यालयका पाठ्य पुस्तक, बोर्डिङ स्कूल क्याम्पसका पाठ्य पुस्तक, लोकसेवाका पुस्तकहरू पनि सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर राजु विश्वकर्मा, ओम सुनचा दीपसल, वालिङ आठ भीआईपी टोल, सम्पर्क मोबाइल 9856555408, फोन 0363414408।
2: हामी कहाँ डिजाइन अनुसार का सुन, हीरा र चाँदी का गहना तयार गर्नका साथै पुरानो सँग नयाँ सटफेयर गरिन्छ भने राशि अनुसार को पत्थर राखेर औठी पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: पदमराज गुरुङ, वडा अध्यक्ष, वालिङ नगरपालिका वडा नम्बर 1 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: पदमराज गुरुङ, नगर सभापति एवं नेपाली कांग्रेस वालिङ नगर समिति परिवार।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर लक्ष्मी पौडेल कुँवर पल्पसा पहिरन वालिङ 8 तल्लो वालिङ सम्पर्क मोबाइल 9855054902।
0: हामी कहाँ लेडिज फेन्सी आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै टेम्पल ज्वेलरीहरू पनि उपलब्ध छन्। साथै नेपालीहरूको महान चाड विजया दशमी एवं दीपावलीको अवसरमा विशेष छुटको व्यवस्था

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पाण्डु कुमार थापा वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 7 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरे प्रिन्सिपल एवं पाइनियर्स हायर एजुकेशनल एकेडमी वालिङ सेङ्जा।
0: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर पोस्टराज कडेल पशुपति र गीता नेउपाने कडेल पशुपति लाइट हाउस वालिङ आठ मोड, सम्पर्क मोबाइल 98565 र 98462450।
2: हामी कहाँ फ्रिजहरू, डिप फ्रिज, सोकेस फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल्स र इलेक्ट्रोनिक सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध गराइन्छ।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बोध प्रसाद लम्साल ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा सवारी चालक सहचालक यात्रुवर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विमल अर्याल कार्यालय प्रमुख एवं पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्राली परिवार वालिङ, सम्पर्क फोन 03-64-41-049।
2: सुरक्षित आरामदायी र भरपर्दो यात्राका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको आर्थिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दीपक लम्साल प्रधान अध्यापक एवं पुरामृत भवानी माध्यमिक विद्यालय वालिङ्ग फुलबारी
2: गुणस्तरीय शिक्षा हाम्रो

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसर में हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेश में रहन भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर राधिका पंगेनी र दीपक पंगेनी, राधिका ब्युटी सलून एण्ड ट्रेनिङ सेन्टर, वालिङ आठ कटहर बोर्ड, नेपाल बैंक नजिकै। सम्पर्क मोबाइल 98461 35761।
0: ब्राइडल मेकअप, आकर्षक हेयर स्टाइल, स्किन र हेयर केयर सम्बन्धी सम्पूर्ण सेवाका लागि सम्झनुहोस् राधिका ब्युटी सलून।
1: यहाँ पार्लर सम्बन्धी विदेशको अन्तर्राष्ट्रिय अनुभव र आधुनिक सिप सहित उत्कृष्ट ब्राइडल मेकअप, पार्टी मेकअप, फेसियल, हेयर कट तथा कस्मेटिक प्रोडक्टहरू उपलब्ध गराइन्छ।
0: साथै सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि व्यावहारिक ब्राइडल मेकअप र ब्युटिसियन ट्रेनिङ कक्षा पनि सञ्चालनमा छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा सवारी चालक सहचालक यात्रुवर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: क्षेत्र बहादुर गुरुङ अध्यक्ष एवं रामबाछा यातायात प्राली वालिङ एक रामबाछा, सम्पर्क फोन 0364140088, मोबाइल 9841682417 र 9811174587।
2: सुरक्षित आरामदायी र भरपर्दो यात्राको लागि हामीलाई सम्झनुहोला। रिजर्भमा विभिन्न ठाउँमा पुग्नु परेमा साथै वालिङटिन रामचेदेखि बिरुवा 7 र 8 सम्म पुग्नु परेमा हामीलाई सम्झनु।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमप्रसाद भण्डारी शाखा प्रमुख एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा सम्पर्क फोन नम्बर 0635900028।

0: नेपालीहरूको महान चाड विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रत्न प्रकाश चर्च ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 4 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुमन कल्याण अर्याल अध्यक्ष, युक्त बहादुर बोगटी प्रिन्सिपल एवं सगरमाथा आवासीय माध्यमिक विद्यालय वालिङ छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रसाद खनाल अध्यक्ष एवं शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्य संस्था परिवार वालिङ दश भकुन्डे गलेङ एक रामदी
2: ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति तथा अभिभावक हुन्, तसर्थ सबैले सम्मान गर्ने बानी बसालौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भक्त बहादुर केसी अध्यक्ष, लेख बहादुर केसी किरण प्रबन्धक एवं शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भिरकोट बैलघारी स्याङ्जा।
2: सुरक्षित बचत र आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान चाड़ विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्यामकृष्ण श्रेष्ठ ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 6 ओडा परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गर्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्याम धीराज मल्ल संयोजक एवं VIP टोल विकास संस्था परिवार वालिङ आठ आफ्नो टोल सफा राखौ, टोलवासीको परिचय दिऊ, साथै पैदल यात्रा महानुभावले फुटपाथको प्रयोगमा ध्यान दिनुभए सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग गरौं।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्यामकाजी अधिकारी वडा अध्यक्ष एवं भिरकोट नगरपालिका वडा नम्बर 2 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर सुमन कल्याण अरियाल र मीना अरियाल, सृजना स्टेशनरी, वालिङ आठ मोड, सम्पर्क फोन नम्बर 0364143354।
2: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोक सेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सम्बन्धी सामानहरू खुद्रा एवं होलसेल बिक्री गर्नुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोभाइडर तुलसीराम रेग्मी, सुलभ मोबाइल सेल्स एण्ड रिपेयरिङ सेन्टर, वालिङ आठ मोड, सम्पर्क नम्बर 9846075871।
2: हामी कहाँ विभिन्न कम्पनी का मोबाइल, स्मार्ट वाच, सिम कार्ड, रिचार्ज कार्ड, इन्टरनेट को राउटर पाउनका साथै मोबाइल मरमत पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुनिल खनाल वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 10 परिवार।
2: विवाह जन्म मृत्यु बसाईसराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गराउ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुबिन गुरुङ, सुशैली बेकरी एण्ड क्याफे, वालिङ 8 मेन बजार। सम्पर्क मोबाइल 9855556 97।
0: हामी कहाँ बर्थडे केक, बर्थडे डेकोरेशन का सामानहरू, आकर्षक गिफ्ट आइटमहरू, बेकरी आइटम पाइनुका साथै केक होम डेलिभरीको व्यवस्था छ। साथै स्वादिलो खाजा नास्ताको समेत व्यवस्था रहेको

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तारा प्रसाद अरियाल ओडा अध्यक्ष एवं बिरकोट नगरपालिका ओडा नम्बर 7 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रकाश अरियाल अध्यक्ष, युवराज रेग्मी प्रबन्धक एवं त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था वालिङ 1-83। सम्पर्क फोन नम्बर 063-4141-605।
0: विषादी रहित ताजा तरकारी तथा समय अनुसारका फलफूलहरूको प्रयोगमा जोड़ दिउँ, उत्पादन बढाउँ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एमकान्त खनाल अध्यक्ष, कृष्ण प्रसाद पंगेनी प्रमुख व्यवस्थापक एवं उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुख्य कार्यालय वालिङ।
0: सुरक्षित बचत र आकर्षक ब्याजको लागि हामीलाई सम्झनुहोला। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: खगेन्द्र प्रसाद अरियाल अध्यक्ष, खडानन्द बगाले प्रबन्धक एवं वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार वालिङ 8 नयाँ बजार, सम्पर्क फोन 063-441-423।
0: सुरक्षित बचत र आकर्षक ब्याजको लागि हामीलाई सम्झनुहोला। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुप राइटर काजीमान स्वच्छ, वालिङ इम्पोरियम, वालिङ 8 बगाले टोल, सम्पर्क मोबाइल 98560-52224।
2: हामी कहाँ हरेक प्रकारका काँचो कपडा तथा तयारी पोसाकहरू पाइनुका साथै साना तथा ठूला आरामदायी सवारी साधनहरू रिजर्भ गर्नु परेमा पनि हामीलाई सम्झ

0: नेपालीहरूको महान चाड़ विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुपमा जुंगाना तिवारी अध्यक्ष, विमल अरियाल महासचिव एवं वालिम उद्योग वाणिज्य संघ परिवार वालिङ साङजा।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: याम प्रसाद अधिकारी प्रदेश सभापति नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 2 प्रदेश

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण बहादुर थापा वडा अध्यक्ष एवं भिरकोट नगरपालिका वडा नम्बर 5 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा कुँवर समाजमा आबद्ध सम्पूर्ण पदाधिकारी एवं कुँवर समाज परिवार लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। क्याप्टेन हेमबहादुर कुँवर अध्यक्ष, क्याप्टेन भविश्वर कुँवर वरिष्ठ सल्लाहकार एवं कुँवर समाज संयोजक।

0: नेपालीहरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: लक्ष्मण खत्री ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 6 परिवार।
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरु घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईबी टोल, एनआईएमबी बैंकबाट एक घर तल। सम्पर्क मोबाइल 9845648622 र 9921474029।
0: हामी कहाँ बाङ्गुथिङको दाँत मिलाउने, दाँतमा ब्रेसिस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ सिटी पोली क्लिनिक, वालिङ 8 मेन बजार, सम्पर्क फोन नम्बर 0364415494, मोबाइल 98 5 60 32।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ हस्पिटल प्राली, वालिङ 10 भकुण्डे ठाडो लाइन पेन्सन क्याम्पको आडैमा। सम्पर्क फोन नम्बर 0364 12 133।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ इन्टरनेट प्रणाली वालिङ आठ मोड इन्टरनेट जडान तथा सहयोगका लागि सम्पर्क फोन नम्बर 0364142558।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था लिमिटेड, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा। सम्पर्क फोन नम्बर 0 63 4 41 6 96।
2: हामी कहाँ विभिन्न अन्न बाली तथा तरकारीका रैथाने जातका बिउ बिजनहरू, बीज वृद्धि, बाली नालीका लागि आवश्यक पर्ने गणेउले मल उत्पादन गरी खरिद

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्याथोलोजी क्लिनिक तल्लो वालिङ टाइम फार्मेसीको अगाडि। सम्पर्क फोन नम्बर 0365900018, मोबाइल 98137969611 र 98401565535।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था सम्पर्क फोन नम्बर 0364144469 र 0364148

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वर्ल्ड लिंक इन्टरनेट प्रणाली नयाँ इन्टरनेट जडानको लागि सम्पर्क मोबाइल 9805230 50 सहयोगको लागि 9805230 51।

0: सुनोस ना, अरे हम लोग अनिमा 9 बजे छा
1: यस समय को साथ में जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक डिपार्टमेंट स्टोर संग जोड़ पांच गड़े कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला
2: रेडियो आदि खोला 105.4 प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको आरोप। आज बड़ा दशैंको 5औं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैं तिहारमा भारतबाट फर्कनेका लागि गड्डा चौकीमा स्वास्थ्य परीक्षण र सहायता कक्ष। आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै साबुन पानीले हात धुने बानीले 50% भन्दा बढ़ी संक्रामक रोगबाट सजिलै बस्न सकिने। इण्डोनेशियाको भीषण डडेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र। जनजीवन प्रभावित, 100 विद्यालयहरू बन्द। र विश्वकप क्रिकेट लीग 2 आज ओमान र क्यानाडा खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुई राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसायीसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरे पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। त्यसै गरी जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सरकारले सिफारिश गरेका 13 मध्ये 10 जनाको नाम स्वीकृत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य सहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएका छन्। जसमा लिडरशिप एकाडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनैतिक निकटता तथा पृष्ठभूमिलाई 25%, समावेशितालाई 10% र पार्टी सदस्यताको मतदान आधारित प्रारम्भिक मतदानलाई 40% भारांक छुट्याइएको छ। पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गरी अधिकतम 15% विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ। असाधारण परिस्थिति सृजना भएर निर्धारित विधि बाहिर गई उम्मेद्वार छनौट गर्नु परेमा त्यसका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट अनुमोदन गराउनु पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। बड़ा दशैंको 5औं दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भगवानीको 9 मध्ये 5औं रूप स्कन्दमाता पूजा गर्ने चलन छ। नवरात्रका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड र 5औं दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ। यस्तै 6ठौं दिन कात्यायनी, 7औं दिन कालरात्री, 8औं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहेको छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइचो लागेको छ। दशैं तिहार मनाउन भारतबाट स्वदेश फर्किने

नेपालीहरूको पश्चिमी सीमा नाका गड्डा चौकीमा ठूलो भीड़ लागेको छ। अहिले गड्डा चौकी नाकाबाट दैनिक झण्डै 2000 नेपाली स्वदेश भित्रिरहेका छन्। चाड़पर्वको समयमा नाकामा यात्रुको चाप बढ़ेसँगै विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमामा हेल्थ डेस्क स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगी र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको छ। असोज महिनामा मात्रै गड्डा चौकी नाकामा 4700 जनाको स्वास्थ्य परीक्षण गर्दा दुईजनामा क्षयरोग टीबी पोजिटिभ देखिएको हो। संक्रमण पुष्टि भएका यात्रुलाई निशुल्क उपचारको व्यवस्था मिलाइएको छ। यसैबीच यात्रुको सहायता र सहजता सुरक्षाका लागि प्रहरीले गड्डा चौकी नाका सहित कञ्चनपुरका 8 ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। आज अक्टोबर 15 तारीक विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ। सन् 2008 मनाउन थालेको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले विभिन्न संघ संस्थाहरूले साबुन पानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दैछन्। हात सफा नहुँदा फैलिने संक्रमणका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। तथ्याङ्क अनुसार विश्वमा हरेक 3 मध्य 1 नवजात शिशु झाडा पखालाबाट संक्रमित हुने गर्छन्। मध्ये प्रतिवर्ष झण्डै 1,80,00,000 बाल बालिकाको मृत्युको मुख्य कारण झाडा पखाला हो। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ। खाना खानु अघि, पछि र शौचालय प्रयोगपछि कम्तीमा 20 सेकेण्डसम्म हत्केला, औंलाका काप र नंगुनी दलेर धारा वा फोहराको बहने पानीमा मिचीमिची हात धुनुपर्छ। नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खाने पानी र सरसफाईका पूर्वाधारको अभाव भने कायमै छ। ग्रामीण क्षेत्र मात्र नभई शहरी क्षेत्रमा समेत सही तरिकाले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन सकेको छैन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जाजरकोटको जुनी चाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 3 जना घाइते भएका छन्। आज बिहान जुनी चाँदे गाउँपालिका 2 गौरी कुवामा सुर्खेतबाट जुनी चाँदेतर्फ गुडिरहेको जीप दुर्घटना भएको हो। अनियन्त्रित भएको जीप सड़कबाट झण्डै 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा जीप चालक जुनी चाँदे गाउँपालिका 9 कल्लीशालाका 20 वर्षीय शान्त बहादुर बस्नेत र जुनी चाँदे गाउँपालिका 3 स्यालाका 30 वर्षीय विपना भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। दुर्घटनामा विपनाका श्रीमान दिलबहादुर भण्डारी, उहाँका 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनी चाँदे गाउँपालिका 50 वर्षीय शीतला टमता घाइते भएका छन्। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। नेपाल टेलिकमको सिम कार्ड लिन अब दूरसंचार कार्यालय धाइराख्नु नपर्ने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको छ। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गई पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानबिनपछि अनलाइनबाटै सिमको 90 रूपियाँ र हुलाक डेलिभरीको 70 रूपियाँ गरी कुल 160 रूपियाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी भएपछि नजिकैको हुलाकका कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण भेगमा 3 दिनभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। अब विदेशको खबर। इण्डोनेशियामा फैलिएको भीषण डडेलोका कारण उत्पन्न तुवालो र वायु प्रदूषणले दक्षिण पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ। सुमात्रा र कालिमान्ताना टापुका हजारौं हेक्टर वन तथा दलदले भूमिमा हप्तौंदेखि लागिरहेको डडेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसियामा समेत देखिएको छ। खास गरी पाम आयल खेतीका लागि अवैध रूपमा वन फाड्ने र आगो लगाउने मानवीय गतिविधि तथा लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दलदले जमीनको सतह मुनि सल्किने आएको कारण नियन्त्रण प्रयास जटिल बनेको छ। इण्डोनेशियाबाट मौसमी हावाले बगाएर ल्याएको बाक्लो विषालु धुवाका कारण छिमेकी देश सिंगापुरको वायु प्रदूषण सूचकांक अस्वस्थ तहमा पुगेको छ। आकाश तुवालोले ढाकेपछि सिंगापुर सरकारले सर्वसाधारणलाई घरभित्रै रहन र बाहिर निस्कदा उच्चस्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य चेतावनी जारी गरेको छ। डडेलो प्रभावित क्षेत्रहरूमा श्वास प्रश्वासका बिरामी बढ़ेका छन् भने सयौं विद्यालयहरू बन्द गरिएका छन्। सीमापार वायु प्रदूषण बढ़ेपछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले डडेलो नियन्त्रण र कड़ा कानून कार्यान्वयनका लागि इण्डोनेशियामाथि कूटनैतिक दबाव बढ़ाएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा आज ओमान र क्यानाडाले खेल्दैछन्। ओमानको अल अमिरात क्रिकेट मैदानमा यो खेल नेपाली समयअनुसार बिहान 11:15 बजे शुरू हुनेछ। यो 1 दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लीग टूको 137 खेल हो। अर्को वर्ष सन् 2027 दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने 1 दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लीगमा प्रतिस्पर्धा गर्दैछन्। आजको खेल दुवैका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ। नेपालका लागि ओमान क्यानाडा बीचको खेल महत्वपूर्ण छ। नेपालले यसअघि लीग टूमा क्यानाडालाई 24 रनले र ओमानलाई 113 रनले पराजित गरिसकेको छ। नेपाल यो जितसँगै महत्वपूर्ण अंक बनाउन सफल भएको छ। प्रतियोगिता अन्तर्गत नेपालले पर्सि क्यानाडा र अक्टोबर 19 तारीक आउँदो सोमबार ओमानसँग खेल्ने तालिका छ। नेपालको विश्वकपमा आफ्नो छनौट बलियो बनाउने लक्ष्य रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको संसदीय इतिहासमै पहिलोपटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको आरोप। आज बड़ा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैं तिहारमा भारतबाट फर्कनेका लागि गड्डा चौकीमा स्वास्थ्य परीक्षण र सहायता कक्ष। आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै साबुन पानीले हात धुने बानीले 50% भन्दा बढ़ी संक्रामक रोगबाट सजिलै बच्न सकिने। इण्डोनेसियाको भीषण डढेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र, जनजीवन प्रभावित, सयौं विद्यालयहरू बन्द। र विश्वकप क्रिकेट लीग टूमा आज ओमान र क्यानाडा खेल्दै।

0: रेडियो आदि खुला 105.4
1: विजया दशमी 2083 को इस पावन अवसर में हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेश में रहन् भएका सम्पूर्ण नेपालीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज परिवार वालिङ आठ ग्याङलिन स्याङ्जा।
2: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
3: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
2: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
3: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
2: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आफ्नो देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
4: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363441246, मोबाइल 98575119 र 98573246।
6: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
7: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
6: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
8: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
6: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
6: मोबाइल 98451 63790 र 98191962।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाथि, फोन 0664590440, मोबाइल 98569940।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री, सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोडुलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रीट लाइट, पम्प, मोटर तथा घर चम्काउने पार्केटिङका सामानहरू सुपथ मूल्यमा पाइनुका साथै यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर ज्योतिष पण्डित जीवन कुमार रेग्मी, जीवन ज्योतिष परामर्श केन्द्र वालिङछाम वृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्ट को दोस्रो तलामा। मोबाइल 9846654123 र 9806611052।
2: हामी कहाँ चिनाद्वारा ग्रह दशा हेराइनुका साथै नयाँ चिना पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुन चाँदी पसल वालिङ आर्ट पेट्रोल पम्पको नजिकै जैसी पन्देरा जाने बाटो तर्फ पुरानो पसलको ठिक अगाडि आफ्नै निवासमा। सम्पर्क मोबाइल 9846054123 र 9806061052।
0: हामी कहाँ छापावाला सुन तथा चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार आधुनिक डिजाइनका गहनाहरू पनि तयार पारिन्छ।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साट अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565654 र 98251-20189।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी, कामना इलेक्ट्रिकल, वालिङ आर जोशी पन्द्रा, फोन 0063-4141-502, मोबाइल 98560-40502 र 98460-51401।
4: 2-5 वर्षसम्मको वारेन्टी रहेको एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकलमा एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, आरओ फिल्टर साथै घर, अफिस तथा उद्योगका लागि आवश्यक पर्ने विद्युतीय सामानहरूको बिक्री, वितरण र मर्मत पनि गरिन्छ।
5: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
6: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
5: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
6: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
5: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
6: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेढुङ्गा, पोखरा।
5: सम्पर्क मोबाइल 98010-30260 र फोन 0167-5186।
6: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बुद्धिमान श्रेष्ठ कान्तिपुर स्माइल डेन्टल केयर सेन्टर वालिङ बजार मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 9846121629 र 9841768251।
2: हामी कहाँ बाङ्गुटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: नमस्कार हल्दर साहब, क्या नाम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्या नाम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा, क्या नाम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्या नाम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
7: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला। मोबाइल 9842-98145।
0: हामी कहाँ हेयर स्टेट, बोटक्स, न्यानोप्लास्टिया, न्यानोप्लेक्स, केराटिन स्टेट, हेयर ट्रिटमेन्ट, फेसियल, फेस ट्रिटमेन्ट, जेन्स तथा लेडिज हेयर कट, सिजन अनुसार बेहुली मेकअप गर्नुका साथै हेयर कट एवं मेकअप एण्ड पार्लर सम्बन्धी प्याकेजका तालिमहरू सञ्चालनमा रहेको छ। यसै मेकअप, फेस केयर एवं हेयरका सम्पूर्ण एवं कस्मेटिकका सामानहरू उपलब्ध

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे, पाण्डे सु सेन्टर, वालिङ आठ पिपल बोर्ड। सम्पर्क फोन नम्बर 03-6441-205, मोबाइल 98-460-86-246 र 98-460-86-005।
0: यहाँ लेडिज तथा जेन्ट्स का लागि विभिन्न ब्रान्डका छाला तथा स्पोर्ट्स का जुत्ता चप्पलहरू थोक तथा खुद्रा मूल्यमा बिक्री

0: अल्टाइन फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 31 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र दाहाल आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98560256।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 31 गते शनिबार।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर कृष्ण पाठक, पाठक इलेक्ट्रिक रिफ्रिजरेटर वर्कसप एण्ड फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, कबाडी हलको अगाडि। सम्पर्क मोबाइल 98560954963 र 98560104।
3: हामी कहाँ एसी, फ्रिज, जेनेरेटर, वासिङ मेसिन, ग्यास, इलेक्ट्रिक गिजर, पंखा मर्मत तथा बिक्री गर्नुका साथै हाउस वायरिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर प्रकाश अरियाल, पोशाक बगैंचा, वालिङ आठ नयाँ बजार, सम्पर्क मोबाइल 9855308029।
0: हामी कहाँ स्कूल कलेज तथा अफिसका ड्रेसहरू र सम्पूर्ण फेन्सी आइटमहरू पाइनुका साथै हाम्रै कारिगरद्वारा विभिन्न पोसाकहरू सुपथ मूल्यमा तयार पनि पारिन्छ। सूचना एस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम चलिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ 6 मिर्दी, सम्पर्क फोन नम्बर 0364416600।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: सुनिए ना,
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
3: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चांगलो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुनिभा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85 660।
2: विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूद्वारा चेक जाँच गर्नुका साथै फार्मेसी सेवा तथा ल्याब सेवा पनि उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवेन्द्र थापा, तारादेवी ब्लक उद्योग, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ आठ मोड, सम्पर्क फोन 063441331, मोबाइल 98560553331।
2: हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा एवं घर निर्माणका लागि आवश्यक सामग्रीहरू उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बिबिचोको रामुदाई स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा विकास बैंक ओह्रालोमा। सम्पर्क मोबाइल 9815354696।
0: हामी कहाँ स्कूल कलेज अफिसका ड्रेसहरू विवाह व्रतबन्धका लागि आवश्यक साथै कोट प्यान्ट सर्टहरू सिलाई गर्नुका साथै सिलाई सम्बन्धी सम्पूर्ण कामहरू सुपथ मूल्यमा गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर पुष्पा अर्याल, एडभान्स इरा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर वालिङ आठ जैसी पदिला, सम्पर्क मोबाइल 98560 62 699।
2: हामी कहाँ ब्युटी पार्लर का बेसिक तथा एडभान्स क्लासहरू सञ्चालन गर्नुका साथै हेयर कलर, कर्ली, स्ट्रेट, केराटिन, बोटक्स गर्नुका साथै बेहुली श्रृंगार, मेनिक्योर, पेडिक्योर लगायतका विभिन्न खालका मेकअपहरू गरिन्छ भने कस्मेटिक सामानहरू पनि उपलब्ध छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: पुण्य प्रसाद अर्याल अध्यक्ष, लक्ष्मी पोखरेल रेग्मी प्रबन्धक एवं अकला नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ आठ सुर्खौली पुलको मुखैमा
1: संस्थाद्वारा संचालित डेयरी उद्योगमा दूध तथा दुग्धजन्य परिकारहरू दही, पनिर, कुराउनी, घिउ, छुर्पी सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अशोक पंगेनी, एपी फेसन कलेक्सन, वालिङ 8 बगाले टोल, मोबाइल 9847741755।
2: हामी कहाँ विभिन्न ब्रान्डका जेन्स फेन्सी आइटम, ब्याग, जुत्ता, चप्पल सुपथ मूल्यमा पाइनुका साथै अनलाइन डेलिभरी पनि गरिन्छ।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रकाश अरियाल, महासमिति सदस्य, नेपाली काँग्रेस।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मदन अर्याल, अर्याल एग्रोभेट, वालिङ आठ मोड, सम्पर्क मोबाइल 98560 31466।
2: हामी कहाँ विभिन्न हाइब्रिड जातका अन्न बाली तथा तरकारी, फलफूलका बिउ बिजन, कुखुरा तथा पशुका लागि आवश्यक दाना, भिटामिन, कीटनाशक औषधि, कोइलर कुखुराका चल्लाहरू, पशु तथा बिरुवाका औषधिहरू लगायत भेटनरी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बन्धु रेग्मी, बन्धु स्टेशनरी, वालिङ आठ नयाँ बजारबाट भीआईपी टोल निस्किने बाटो, मोबाइल 98560 54206।
2: हामी कहाँ नेपाल आदर्श लगायत यहाँका निजी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, सरकारी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, लोक सेवा तयारी कक्षाका किताबहरू तथा विभिन्न उद्योगका कपी, रजिस्टर, रेकर्ड फाइल लगायतका स्टेशनरी एवं खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्रहणवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भगवान सुनार, भगवान बुद्ध सुनचारी पसल, वालिङ आठ पिपल बोट, सम्पर्क मोबाइल 9856555510।
0: हामी कहाँ आधुनिक डिजाइनका सुन र चाँदीका गहना तयार गर्नुका साथै पुरानासँग नयाँ गहना साटफेर गरिन्छ। साथै राशि अनुसारको पत्थर राखेर औठी पनि तयार

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 9 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित ओडा कार्यालयमा दर्ता गराउँ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 3 ओडा परिवार।
0: विवाह, जन्म, मृत्यु, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर इन्द्र प्रसाद भुसाल र कविता भुसाल पेट्रोल पम्प वालिङ 8 मोड।

0: विजया दशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्य बहादुर कुँवर अध्यक्ष, भगवती शर्मा उपाध्यक्ष, परशुराम उपाध्याय प्रमुख प्रशासकीय अधिकृत एवं बिरुवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बिरुवा साइन्स।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विष्णुचन्द गुरुङ वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 12 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बोधराज कुमार राजु ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 14 परिवार।
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुटवल पावर कंपनी लिमिटेड परिवार सम्पर्क फोन नम्बर 0364441120।
2: विद्युतीय संरचनालाई सुरक्षित राखिएन भने जति उपयोगी छ त्यति नै घातक पनि छ। त्यसैले विद्युतीय सुरक्षामा ध्यान पुर्याऊ, दुर्घटनाबाट बचौं बचाऊ। विद्युत सम्बन्धी कुनै समस्या आइपरेमा तत्काल कार्यालयमा जानकारी गराऊ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हबी आले ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 5 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पीताम्बर श्रेष्ठ अध्यक्ष एवं छाया क्षेत्र मन्त्री व्यवस्थापन समिति परिवार भिरकोट चार सेन्जा।

0: नेपालीहरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नमलाल डुमरे र राजेश गैरे, चिया घर वालिङ 8 डुमरीकोट, सम्पर्क मोबाइल 9855516 र 9855031761।
2: हामी कहाँ मटका चिया, चपाउने चिया, साधारण लगायतका चिया एवं कफीका भेराइटीहरू पाइनुका साथै स्वादिष्ट खाजा एवं नास्ताको समेत राम्रो व्यवस्था।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दामोदर तिवारी ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 8 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित ओडा कार्यालयमा दर्ता गराउँ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: डण्डपानी पंगेनी ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 11 परिवार
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सूरज प्रताप खान, सचिव आनन्द कुमार खान, प्रबन्धक दया प्रसाद तिवारी एवं दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौल सेन्जा। सुरक्षित बचत तथा आकर्षक ब्याज दर का लागि हामीलाई सम्झनुहोस्। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दीप गुरुङ छिरिङ, ओडा अध्यक्ष, गल्याङ नगरपालिका, ओडा नम्बर 5 एवं ओडा परिवार।
1: विवाह, जन्म, मृत्यु, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिपेन्द्र केसी, ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका, ओडा नम्बर 1, ओडा परिवार।
3: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गराउँ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिपेन्द्र केसी, प्रदेश सभापति, नेपाली कांग्रेस सेन्जा, क्षेत्र नम्बर एक।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर ईश्वरी जुम्रे र विशाल जुम्रे, जुम्रे मोबाइल पसल, वालिङ आठ बगाले टोल, मोबाइल 98417786 र 98245656
2: हामी कहाँ विभिन्न ब्रान्डका मोबाइलहरू पाउनका साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ। यस्तै मोबाइलहरूको डिस्प्ले, ग्लास चेन्ज गर्नुका साथै सुपथ मूल्यमा आइफोन मोबाइलको रिपेयरिङ पनि गरिन्छ। साथै दशैं तिहारको अवसरमा विशेष छुटको पनि व्यवस्था गरिएको छ।
1: त्यस्तै आइफोनको नयाँ नयाँ सिरिजहरू र सेकेन्ड ह्यान्ड आइफोन पनि खरिद बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्ता प्रसाद गैरे, फर्निचर पोइन्ट, वालिङ आठ मेन रोड, मुक्तिनाथ विकास ब्याङ्कको आडैमा। मोबाइल 9956508।
2: हामी कहाँ घर तथा अफिस डेकोरेशन का लागि आवश्यक पर्ने फर्निचर तथा फर्निसिङ का सामानहरू सुपथ मूल्यमा

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विद्या श्रेष्ठ अध्यक्ष लाल बहादुर आले प्रबन्धक एवं गाउँवेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार प्रधान कार्यालय वालिङ 9 भुमरे सेवा कार्यालय वालिङ 8 मोड
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर युवराज गौतम स्टेशनरी वालिङ 8 मोड, सम्पर्क फोन नम्बर 063441133, मोबाइल 98560 54133।
0: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोकसेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सामग्रीहरू खुद्रा एवं होलसेल पाइनुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गरौँश्वर धार्मिक तथा पर्यटकीय केन्द्र वालिङ गल्याङ।

0: ए नानी त्यो पानी नपिउ त
1: किन र काका
0: त्यो पानी फोहोर छ
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरी अध्यक्ष, लालमणी कोइराला प्रबन्धक एवं हाम्रो बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, वालिङ 10 स्पाइनिज स्कूल र सेवा कार्यालय वालिङ 8 मोड मुक्तिनाथ विकास ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98565956956।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।
3: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
4: अनि कफीको त्यत्रो शोक छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
3: कसरी र कहाँ?
4: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
3: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
4: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
3: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
4: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर चन्द्रबहादुर गुरुङ, गुर्खाली तरकारी फलफूल तथा किराना पसल, वालिङ 8 मोडबाट माथि, अर्गानिक फोर ल्यान्डको ठिक अगाडि। मोबाइल 98185848178।
5: हामी कहाँ स्थानीय स्तरमा उत्पादित ताजा ताजा तरकारी एवं फलफूलहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गर्नुका साथै किराना सम्बन्धी सम्पूर्ण सामग्रीहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने।
7: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
6: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
7: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
6: धन्यवाद भाइ तिमीलाई। ढुङ्गो खोज्दा आत देउतै मिल त, दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
8: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू, सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार।

0: नवदुर्गा मिष्ठान भण्डार ग्वालिङाट मोड़ फोन 03-6-41-246 मोबाइल 98-5-60-50-119 र 98-5-60-33-246
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सेंजा।

0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङनौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला। साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 98451 63790 र 98191 29062।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि प्रसाद खनाल वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 4 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
0: अल टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 31 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र दाहाल आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98-5-60-55-266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 31 गते शनिबार। बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
0: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
4: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
0: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिपेटुङ्गा पोखरा।
0: सम्पर्क मोबाइल 98-010-30-260 र फोन 0167-51-3166।
4: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
5: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर मोहन खनाल, होटल ग्रीनल्याण्ड एण्ड लज, वालिङ 8 जयसिंह मदिरा, मोबाइल 98-5-60-54-343।
6: बास बस्नको लागि अट्याच स्पेशल रूमहरू, सामान्य खालका रूमहरूको व्यवस्था गरिएको छ भने अर्ग्यानिक स्वादमा खाना तथा खाजा र बैठक एवं सेमिनारको लागि विशेष हलको पनि व्यवस्था छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर शिव प्रसाद पराजुली एवं होटल भेनस परिवार, सम्पर्क मोबाइल 9856207788। हामी कहाँ बस्न स्वादिष्ट भोजन तथा खाजा नास्ताको राम्रो प्रबन्ध छ।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन यही असोज 25-30 गते सम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565 6984 र 98251 20 199।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: उमेश दर्लामी अध्यक्ष, तेज बहादुर आले सचिव, हिमा थापा प्रबन्धक एवं कानुङ आदिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ तल्लो वालिङ।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोला।
1: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-51-191।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शेरबहादुर खड्का ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 3 परिवार विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर लाल बहादुर विश्वकर्मा, खड्का सुन चाँदी पसल, वालिङ 8 VIP टोल, मोबाइल 9946713338।
2: हामी कहाँ डिजाइन अनुसारका सुन, हीरा तथा चाँदीका गरगहना तयार गर्नुका साथै पुरानासँग नयाँ स्टार्ट फेर गरिन्छ भने राशि अनुसारको पत्थर राखेर औठी पनि तयार गरिन्छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सुदीप रेग्मी, कार्यालय प्रमुख, कृषि विकास स्रोत केन्द्र एवं परिवार, वालिङ 1 एवादी।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर यज्ञ प्रसाद अधिकारी, अधिकारी ब्रदर्स हार्डवेयर एवं मेसिनरी स्टोर, वालिङ 8 केदारनाथ मार्ग, सम्पर्क फोन नम्बर 0364 41 294 र मोबाइल 98 560 29 894।
2: हामी कहाँ विश्व प्रसिद्ध कम्पनी कजारिया ब्रान्डको ग्रेनाइट मार्बल बाथरूम धाराहरू, उत्कृष्ट ब्रान्डका कम्बोर्डहरू, हर्ड सिमेन्ट लगायतका निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको जानकारी गराउँदछौ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, गोल्ड स्टारको अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक, सम्पर्क मोबाइल 98469918921 र 98469939।
2: हामी कहाँ गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज तथा चप्पलहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर ओम शर्मा, बाबा फर्निचर उद्योग, वालिङ दस स्याङ्जा, मोबाइल 9855319967।
2: हामी कहाँ फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एण्ड राजन सुनार, भोपू सैनिक एण्ड खिलुङ कालिका सुनसानी पसल बैरघारी पानी ट्याङ्की भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि। सम्पर्क मोबाइल 9806641870 र 9845494497।
0: हामी कहाँ छापावाला सुनका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार तयार पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर रत्न बहादुर गुरूङ सिउरी खर्क मौरीघाट उद्योग बिरकोट नगरपालिका 10 स्याङ्जा। सम्पर्क फोन 063-691-0004 मोबाइल 98-560-21-201।
2: हामी कहाँ मौरी गोला सहितको घार खाली घार पाउनुका साथै अर्ग्यानिक मह सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एण्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक। सम्पर्क मोबाइल 9855054313 र 9844134832।
0: हामी कहाँ शुद्ध तोरीको तेल पाइनुका साथै लोकल गहुँको पिठो, लोकल चामल र पिना पनि सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ दास भकुन्द्रे, फोन 0364146624।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडेमा। सम्पर्क मोबाइल 9867119076 र 9811768223।
0: हामी कहाँ विभिन्न प्रकारका बिउ बिजन मल तथा विषादी बाली तथा पशुहरूका लागि भिटामिन बोइलर तथा कोइलर कुखुराका भाले भाले चल्लाहरू पशु पंक्षीका लागि दानाहरू साथै एग्रोवेट सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गरिमा विकास बैंक लिमिटेड।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर बलराम चौधरी, ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, मोबाइल 9867190076 र 9811768223।
4: हामी कहाँ कप प्रिन्ट, टी शर्ट प्रिन्ट, फ्लेक्स प्रिन्ट, विवाह तथा व्रतबन्धका कार्ड छपाई, बिल भरपाई, लेटर प्याड, छाप लगायतका विभिन्न छपाईका कार्यहरू सुपथ मूल्यमा गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन विष्णु हिमाल सुन चाँदी पसल वालिङ 8 बगाले टोल फोन 063-4141-235 मोबाइल 98-5-60-55-250
2: हामी कहाँ छापावाला सुन चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार गहनाहरू तयार

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुमरे पंगेनी, एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगाली टोल सेङ्जा, सम्पर्क मोबाइल 98467213080।
2: हामी कहाँ स्वच्छ ताजा फलफूल तरकारीका साथै घरायसी उपभोग्य किराना सामानहरू सुपथ मूल्यमा उपलब्ध।

0: सुनो अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: सबैभन्दा पहिले मुख्य खबर। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता। ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति। 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन।
2: रेडियो आदिखोला 105.4।
3: सबैभन्दा पहिले मुख्य खबर। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व

मा क्यानाडा पहिले ब्याटिङ गर्दै नेपाल खबरमा अब पूरा खबर। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंक बीच विपद बण्ड अर्थात क्याटास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाक्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो बण्ड मार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछ। बण्डको संरचना निर्माण जारी गर्ने प्रक्रिया र प्रभाव मूल्यांकनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपदको सुरक्षणका लागि समेत अन्तर्राष्ट्रिय पूँजी बजारको सहयोग लिने बाटो खुला गरेको छ। बण्डको भुक्तानी भूकम्पको तीव्रता, ठाउँ वा अन्य पूर्व निर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम शर्त र भुक्तानी सीमा अझै तय हुन बाँकी छन्। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् 2026लाई अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ। विश्वभर खाद्य प्रणाली र कृषि श्रमको ठूलो हिस्सा उगटे पनि जमीनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। ग्रामीण महिलाहरू केवल अन्न उब्जाउने किसान मात्र होइनन्। उनीहरू माटो, पानी, वनजंगल र जैविक विविधता जस्ता प्राकृतिक स्रोतका सच्चा र पहरेदार संरक्षक समेत हुन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकूल असर विरूद्ध लड्न र प्रकृतिको संरक्षण गर्दै दिगो कृषि अभ्यास अंगाल्न उनीहरूको अनुभव र ज्ञान अमूल्य मानिन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको ढेकढेकदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै पर्यावरणको अग्रपंक्तिमा रहेका छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेशामा समान अधिकार, सीप प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 1098 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026को यस याममा 41 वटा हिमाल चढ्न 130 वटा टोलीलाई आरोहण अनुमति दिएको हो। अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन्। आरोहण अनुमति बापत सरकारले 28 करोड़ 24 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। यस याममा सबैभन्दा बढ़ी आकर्षक 8163 मिटर अग्लो मनास हिमाल बनेको छ। मनास्लो आरोहणका लागि मात्रै 43 वटा टोलीका 500 जनाले अनुमति लिएका छन्, जसबाट 22 करोड़ 58 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी प्राप्त भएको छ। यस्तै अमादम बलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन्। धौलागिरी, मकालु, पुथा, हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन्। विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक रहेका छन्। त्यसै गरी रशियाका 96, अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही नेपाल आएका हुन्। नेपालका लागि 26 जनाले यस याममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। नेपालले कांग्रेसले 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको मतगणनाको अन्तिम परिणाम आज बेलुकीसम्म आइसक्ने जनाएको छ। मतदान सकिएको 7 दिन भइसक्दा पनि मतगणना चलिरहेका बेला निर्वाचन समितिले आजै सबै नतिजा सार्वजनिक गर्ने दावी गरेको हो। सानेपामा रहेको केन्द्रीय कार्यालयमा मतगणना भइरहेको छ। सभापतिमा गगन कुमार थापा निर्वाचित भइसक्नु भएको छ। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ भने
खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ। महामन्त्री खुलामा प्रदीप पौडेल, उदय शमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्रीतर्फ खुलामा रामरे खतेउडा र अजय बाबु शिवाकोटी सहित अन्य विभिन्न क्लस्टरका पदाधिकारीहरूको परिणाम पनि आइसकेको छ। निर्वाचन समितिका अनुसार बाँकी रहेका केही क्लस्टरका केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेकाले आज बेलुकीसम्म सम्पूर्ण

0: परिणाम घोषणा गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाँदीको भावमा उच्च गिरावट, दशैंमा मौसम सामान्यतया सफा रहने लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता, ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृति संरक्षण, कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज नेपाली बजारमा चाँदीको भाव उच्च दरमा घटेको छ। हिजो तोलाको 4,255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1,100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ भने अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार आज मध्य र पश्चिमी भेगका हिमाली भूभाग तथा केही पहाड़ी क्षेत्रमा छिटपुट पानी पर्न सक्छ। भोलि यो प्रणाली पूर्वतर्फ सर्ने भएकाले पूर्वी हिमाली र पहाड़ी भेगमा पनि हल्का वर्षाको अनुमान छ। पर्सीदेखि भने यो मौसमी प्रणाली कमजोर भई देशभरकै मौसम क्रमशः सुधार हुँदै जानेछ। महाशाखाका अनुसार दशैंको मुख्य दिनहरूमा मौसम प्रतिकूल हुने कुनै सम्भावना छैन। दशैं लक्षित विस्तृत विवरणका लागि महाशाखाले चाँडै नै विशेष मौसम बुलेटिन समेत सार्वजनिक गर्ने तयारी गरेको छ। बड़ा दशैं नवरात्रको 5औं दिन आज नवदुर्गा भवानीको 5औं रूप स्कन्द माताको श्रद्धा र निष्ठापूर्वक पूजा आराधना गरिँदैछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस का लागि नयाँ आपूर्ति अभियान शुरू गर्दै स्पेस एक्सको फाल्कन 9 रकेटको मुख्य बुस्टर भने उडान लगत्तै पृथ्वीमै फर्किएर सुरक्षित अवतरण भएको छ। अन्तरिक्ष यानलाई माथिल्लो कक्षमा धकेलेपछि रकेटको मुख्य भाग अर्थात बुस्टर उछिटिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो। रकेटलाई बारम्बार प्रयोग गर्ने यो प्रविधिको सफलताले भविष्यमा हुने अन्तरिक्ष यात्रा र अनुसन्धानको लागत उल्लेख्य रूपमा घटाउनेछ। यसै उडान मार्फत 2,860 किलो खाद्य सामग्री र वैज्ञानिक उपकरण बोकेको ड्रागन अन्तरिक्ष यान भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ अघि बढ़ेको छ। यो यान आज अन्तरिक्ष केन्द्रमा जोड़िनेछ। यस मिशनमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने प्रविधि, 3D मुटुको तन्तुका मोडेल र नयाँ सोलार पठाइएको छ। आउँदो नोभेम्बरको मध्यमसम्म अन्तरिक्ष केन्द्रमै रहने यो यान वैज्ञानिक अनुसन्धानका महत्वपूर्ण नमूनाहरू बोकेर क्यालिफोर्नियाको समुद्रमा फर्किनेछ। पुनः प्रयोगयोग्य रकेट प्रविधिको यो सफलताले भविष्यमा मानवलाई मंगल ग्रह र चन्द्रमासम्म पुर्याउने दीर्घकालीन मिशनहरूलाई अझ सहज बनाउने विश्वास लिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत घरेलु टोली ओमानसँगको खेलमा क्यानाडाले टस जितेको छ। अल अमिरात क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको छ। क्यानाडाले ताजा अवस्थामा 14 ओभरको खेलमा 3 विकेट गुमाएर 75 रन जोडेको छ। लीग टू श्रृंखलाको यो 136 खेल हो। लीग टू तालिकामा ओमान 30 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। यो श्रृंखलामा नेपाल पनि छ। नेपाल 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब नेपालले पर्सि शनिबार क्यानाडा र आउँदो सोमबार ओमानसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भूकम्पीय जोखिम सुरक्षाका लागि नेपाल र विश्व बैंक बीच सम्झौता। ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति। 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण। पुनः प्रयोगयोग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता। 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै। र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क अवस्थाबारे जानकारी लिने

0: रेडियो आधी खुला 105.4
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुम्रे पंगेनी, एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल सेङ्जा, सम्पर्क मोबाइल 98467 21380।
3: हामी कहाँ स्वच्छ ताजा फलफूल तरकारीका साथै घरायसी उपभोग्य किराना सामानहरू सुपथ मूल्यमा

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर बोधराज रेग्मी र सरस्वती रेग्मी गोल्ड स्टारको अथोराइज शोरूम आरती जलसुज हाउस वालिङ 8 नयाँ बजार चोक। सम्पर्क मोबाइल 9849618921 र 9842939390।
0: हामी कहाँ गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज तथा चप्पलहरू शोपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर ओम शर्मा, बाबा फर्निचर उद्योग वालिङ्ग स्याङ्जा, मोबाइल 9856031967।
2: हामी कहाँ फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एण्ड राजन सुनार, भोपु सैनिक एण्ड खिलुङ कालिका सुनसानी पसल बैरघारी पानी ट्याङ्की भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि। सम्पर्क मोबाइल 98061 40870 र 98465 94 497।
0: हामी कहाँ छापावाला सुनका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार तयार पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर रत्न बहादुर गुरुङ सिउरी खर्क मौरीघाट उद्योग बिरकोट नगरपालिका 10 स्याङ्जा। सम्पर्क फोन 063-691-0004 मोबाइल 98-560-21-201।
2: हामी कहाँ मौरी गोला सहितको घार खाली घार पाउनुका साथै अर्ग्यानिक मह सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ दास भकुन्द्रे, फोन 0364146624।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडेमा। सम्पर्क मोबाइल 9867190076 र 9811768223।
0: हामी कहाँ विभिन्न प्रकारका बिउ बिजन मल तथा विषादी बाली तथा पशुहरूका लागि भिटामिन बोइलर तथा कोइलर कुखुराका भाले भाले चल्लाहरू पशु पंक्षीका लागि दानाहरू साथै एग्रोवेट सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध।

नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बलराम चौधरी, ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, मोबाइल 9867190076 र 9811768223।
2: हामी कहाँ कप प्रिन्ट, टी शर्ट प्रिन्ट, फ्लेक्स प्रिन्ट, विवाह तथा व्रतबन्धका कार्ड छपाई, बिल भरपाई, लेटर प्याड, छाप लगायतका विभिन्न छपाईका कार्यहरू सुपथ मूल्यमा गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन विष्णु, हिमाल सुन चाँदी पसल वालिङ 8 बगाले टोल, फोन 063-4141-235, मोबाइल 98-5-60-55-250।
2: हामी कहाँ छापावाला सुन चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरे।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाथि, फोन 0664590440, मोबाइल 98569940।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री, सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोडुलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रीट लाइट, पम्प, मोटर तथा घर चम्काउने पार्केटिङका सामानहरू सुपथ मूल्यमा पाइनुका साथै यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर ज्योतिष पण्डित जीवन कुमार रेग्मी, जीवन ज्योतिष परामर्श केन्द्र वालिङछाम वृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्ट को दोस्रो तलामा, मोबाइल 9846654123 र 9806611052।
2: हामी कहाँ चिनाद्वारा ग्रह दशा हेराइनुका साथै नयाँ चिना पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जित बहादुर सुनार एण्ड सन्स दिपेश जितुसुन चाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्धेरा जाने बाटो तर्फ पुरानो पसलको ठिक अगाडि आफ्नै निवासमा। सम्पर्क मोबाइल 9846654123 र 9806601652।
0: हामी कहाँ छापावाला सुन तथा चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार आधुनिक डिजाइनका गहनाहरू पनि तयार पारिन्छ।
1: विजया दशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विश्वनाथ पौडेल अध्यक्ष, सीता थापा उपाध्यक्ष, सुशील कुमार आचार्य प्रमुख प्रशासकीय अधिकृत एवं आदिखोला गाउँ कार्यपालिकाको कार्यालय। See you next time.

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर यज्ञ प्रसाद अधिकारी, अधिकारी ब्रदर्स हार्डवेयर एवं मेसिनरी स्टोर, वालिङ 8 केदारनाथ मार्ग। सम्पर्क फोन नम्बर 0364142094 र मोबाइल 98560289494।
2: हामी कहाँ विश्व प्रसिद्ध कम्पनी कजारिया ब्रान्डको ग्रेनाइट मार्बल बाथरूम धाराहरू, उत्कृष्ट ब्रान्डका कम्बोर्डहरू, फर्ड सिमेन्ट लगायतका निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको जानकारी गराउँदछौ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर पुष्प अर्याल, एडभान्स इरा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर वालिङ आठ जैसी पदिरा, सम्पर्क मोबाइल 9856 62 69।
2: हामी कहाँ ब्युटी पार्लर का बेसिक तथा एडभान्स क्लासहरू सञ्चालन गर्नुका साथै हेयर कलर, कर्ली, स्ट्रेट, केराटिन, बोटक्स गर्नुका साथै बेहुली श्रृंगार, मेनिक्योर, पेडिक्योर लगायतका विभिन्न खालका मेकअपहरू गरिन्छ भने कस्मेटिक सामानहरू पनि उपलब्ध छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: पुण्य प्रसाद अर्याल अध्यक्ष, लक्ष्मी पोखरेल रेग्मी प्रबन्धक एवं अकला नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ आठ सुर्खौली पुलको मुखैमा
1: संस्थाद्वारा संचालित डेयरी उद्योगमा दूध तथा दुग्धजन्य परिकारहरू, दही, पनिर, कुराउनी, घिउ, छुर्पी सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अशोक पंगेनी, एपी फेसन कलेक्सन, वालिङ 8 बगाले टोल, मोबाइल 9847741755।
2: हामी कहाँ विभिन्न ब्रान्डका जेन्स फेन्सी आइटम, ब्याग, जुत्ता, चप्पल सुपथ मूल्यमा पाइनुका साथै अनलाइन डेलिभरी पनि गरिन्छ।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रकाश अरियाल, महासमिति सदस्य, नेपाली काँग्रेस।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मदन अर्याल, अर्याल एग्रोभेट, वालिङ आठ मोड, सम्पर्क मोबाइल 98560 31466।
2: हामी कहाँ विभिन्न हाइब्रिड जातका अन्न बाली तथा तरकारी, फलफूलका बिउ बिजन, कुखुरा तथा पशुका लागि आवश्यक दाना, भिटामिन, कीटनाशक औषधि, कोइलर कुखुराका चल्लाहरू, पशु तथा बिरुवाका औषधिहरू लगायत भेटनरी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बन्धु रेग्मी, बन्धु स्टेशनरी, वालिङ आठ नयाँ बजारबाट भीआईपी टोल निस्किने बाटो, मोबाइल 98560 54206।
2: हामी कहाँ नेपाल आदर्श लगायत यहाँका निजी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, सरकारी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, लोक सेवा तयारी कक्षाका किताबहरू तथा विभिन्न उद्योगका कपी, रजिस्टर, रेकर्ड फाइल लगायतका स्टेशनरी एवं खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 9 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराय सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित ओडा कार्यालयमा दर्ता गराउँ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 3 ओडा परिवार।
0: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर इन्द्र प्रसाद भूषाल र कविता भूषाल, भूषाल पेट्रोल पम्प, वालिङ 8 मोड।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विष्णुचन्द गुरुङ वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 12 परिवार।
2: विवाह जन्म मृत्यु बसाइ सराय सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराउ।
3: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
0: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख।

नमस्कार नमस्कार नमस्कार ने हार्दिक हार्दिक स्वागत गर्दछौं साथमा सांगीतिक अभिवादन गर्दछौं कार्यक्रम गाम्बसीका भाकाकै सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्बसीका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैं अवसरहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजे आइसकेको छ अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भएकी छु म आरती। कार्यक्रम गाम्बसीका भाका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत अनि यहाँहरूले हामीलाई हाम्रो पात्रो एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बसीका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। हामी कार्यक्रम गाम्बसीका भाकाको यति बेलाको बसाईहरूमा दशैं भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं र यति बेलाको क्रममा हामीहरूको हामी कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौं सुमधुर खालको दशैं भाकाबाट सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा यस्तो मधुर खालको दशैं भाका चाडबाडको रंगको सूर्य खड्का अनि अन्जिता विश्वकर्माको आवाजमा सजिएको भर्खरै मात्र बजारमा उपलब्ध भएको दशैं भाका आदरहर समक्ष जोडेका थियौं। यिनीहरू यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिने कोशिशमा जुटिरहेका छौं। आजको बसाईमा पनि हामी दशैं भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ। तपाईँहरू भने हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास पनि राख्दै यति बेला कार्यक्रममा हामी अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बोधराज कुमार राजु ओडा अध्यक्ष एवं पालिङ नगरपालिका ओडा नम्बर 14 परिवार।
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुटवल पावर कम्पनी लिमिटेड परिवार सम्पर्क फोन नम्बर 0364141120।
2: विद्युतीय संरचनालाई सुरक्षित राखिएन भने जति उपयोगी छ त्यति नै घातक पनि छ। त्यसैले विद्युतीय सुरक्षामा ध्यान पुर्याउ, दुर्घटनाबाट बचाऊ। विद्युत सम्बन्धी कुनै समस्या आइपरेमा तत्काल कार्यालयमा जानकारी गराऊ।

0: विजया दशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: देवबहादुर खाँड ईश्वर प्रमुख, ईशा राणा उप प्रमुख, ज्ञानराज कोइराला प्रमुख प्रशासकीय अधिकृत एवं चापाकोट नगर कार्यपालिकाको कार्यालय सेन्जा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हबि आले ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 5 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पीताम्बर श्रेष्ठ अध्यक्ष एवं छाया क्षेत्र मन्दिर व्यवस्थापन समिति परिवार भिरकोट चार सेन्जा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नमलाल डुमरे र राजेश गैरे, चिया घर वालिङ 8 डुमरीकोट, सम्पर्क मोबाइल 9855516 र 9855317161।
2: हामी कहाँ मर्का चिया, चपाउने चिया, साधारण लगायतका चिया एवं कफीका भेराइटीहरू पाइनुका साथै स्वादिष्ट खाजा एवं नास्ताको समेत राम्रो व्यवस्था।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: डण्डपानी पंगेनी ओडा अध्यक्ष एवं फालिङ नगरपालिका ओडा नम्बर 11 परिवार
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

हजुर कार्यक्रमको क्रममा राखिएको यसपल्ट व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकामा कार्यक्रम गाम्बसीका भाकाकै सुन्दर व्यवसायमा छौं हामी आजकै व्यवसायमा रहेर तपाईँहरू समक्ष नयाँ तथा पुराना दशमी भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्ने कोशिशमा जुटिरहेका छौं र यति बेलाको क्रममा हामी अर्को दशमी भाका जोड्छौ सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला।

यस मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा। आजको विषयमा रहेर हामी देवहर समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौ। रेकी बेलाको क्रममा हामी अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिपेन्द्र केसी, प्रदेश सभापति, नेपाली कांग्रेस, सेन्जा क्षेत्र नम्बर

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर ईश्वरी जुम्रे र विशाल जुम्रे, जुम्रे मोबाइल पसल, वालिङ आठ बगाले टोल, मोबाइल 98 4 61 77 860 र 98 2 41 55 656।
2: हामी कहाँ विभिन्न ब्रान्डका मोबाइलहरू पाउनका साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ। यस्तै मोबाइलहरूको डिस्प्ले ग्लास चेन्ज गर्नुका साथै सुपथ मूल्यमा आइफोन मोबाइलको रिपेयरिङ पनि गरिन्छ। साथै दशैं तिहारको अवसरमा विशेष छुटको पनि व्यवस्था गरिएको छ।
1: त्यस्तै आइफोनको नयाँ नयाँ सिरिजहरू र सेकेन्ड ह्यान्ड आइफोन पनि खरिद बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्ता प्रसाद गैरे, फर्निचर पोइन्ट, वालिङ आठ मेन रोड, मुक्तिनाथ विकास ब्याङ्कको आडैमा। मोबाइल 9956508।
2: हामी कहाँ घर तथा अफिस डेकोरेशन का लागि आवश्यक पर्ने फर्निचर तथा फर्निसिङ का सामानहरू सुपथ मूल्यमा उपलब्ध

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विद्या श्रेष्ठ अध्यक्ष लालबहादुर आले प्रबन्धक एवं गाउँवेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय वालिङ 9 भुमरे, सेवा कार्यालय वालिङ 8 मोड।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर युवराज गौतम, गौतम स्टेशनरी, वालिङ आठ मोड, सम्पर्क फोन नम्बर 063441133, मोबाइल 98560 54133।
0: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोकसेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सामग्रीहरू खुद्रा एवं होलसेल पाइनुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आशिष तिवारी शाखा प्रमुख एवं ग्लोबल आईएमए बैंक लिमिटेड वालिङ 8 शाखा परिवार सम्पर्क फोन 0363414

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो हामी अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौं कार्यक्रम गाम्बसीका भाकामा। आज हामी कार्यक्रम गाम्बसीका भाकाकै सुन्दर व्यवसायी बिहिबार व्यवसायमा रहेर नयाँ तथा पुराना दशैं भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्दा गर्दै अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरू समक्ष रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधि भर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको दशैं भाका छोड्दै आजको यस व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधीखोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
2: रेडियो
3: रेडियो आदि खोला 105.4
4: विजया दशमी 2083 को इस पावन अवसर में हाम्रा शेयर सदस्य विज्ञापनदाता श्रोतागण शुभेच्छुक एवं देश तथा विदेश में रहन् भएका संपूर्ण नेपालीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज परिवार वालिङ 8 ग्याङलिन स्याङ्जा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन सारू करुणकालिका फ्रेश हाउस वालिङ 8 मोड बीपी चोक जाने बाटोमा सम्पर्क मोबाइल 9850909310।
0: हामी कहाँ कुखुरा खसीको ताजा मासु कुखुराको अण्डा पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था गरिएको छ। साथै अर्डर अनुसार चिकन मटन किमा पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि
1: होम डेलिभरी को पनि व्यवस्था गरिएको छ। साथै अर्डर अनुसार चिकन मटन किमा पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरी अध्यक्ष, लालमणी कोइराला प्रबन्धक एवं हाम्रो बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, वालिङ 10 पाइनिज स्कूल र सेवा कार्यालय, वालिङ 8 मोड, मुक्तिनाथ विकास बैंकको अगाडि। सम्पर्क मोबाइल 98565956।
2: सुरक्षित बचत तथा आकर्षक ब्याजदरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन थापा, हाम्रो टेलरिङ सेन्टर वालिङ आर्ट मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 98461414310 र 98464490।
2: हामी कहाँ कोट प्यान्ट दौरा सुरुवाल स्कर्ट इष्ट कोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ। साथै यहाँ वालिङ बहुमुखी क्याम्पस, नेपाल आदर्श क्याम्पस, पूर्णामृत भवानी मावि, राष्ट्रिय मावि, आन्धाली, सगरमाथा बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि प्रसाद खनाल वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 4 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर मोहन खनाल होटल ग्रीनल्याण्ड एण्ड लज वालिङ 8 जयसिंह मदिरा मोबाइल 98560 54343।
2: बास बस्नको लागि अट्याच स्पेशल रूमहरू सामान्य खालका रूमहरूको व्यवस्था गरिएको छ भने अर्ग्यानिक स्वादमा खाना तथा खाजा र बैठक एवं सेमिनारको लागि विशेष हलको पनि व्यवस्था छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर शिव प्रसाद पराजुली एवं होटल भेनस परिवार, सम्पर्क मोबाइल 9856207788। हामी कहाँ बास बस्न स्वादिष्ट भोजन तथा खाजा नास्ताको राम्रो प्रबन्ध।

0: दीदी बहिनीहरू, कर्मचारी, जनप्रतिनिधि एवं स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सावित्रा कोइराला, कार्यवाहक अध्यक्ष बेसराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत एवं कालीगण्डकी गाउँ कार्यपालिकाको कार्यालय बिरघा।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: उमेश दर्लामी अध्यक्ष, तेज बहादुर आले सचिव, हिमा थापा प्रबन्धक एवं कानुङ आदिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ तल्लो वालिङ।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: केशर बहादुर खड्का ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 3 परिवार।
2: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नु।

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर लाल बहादुर विश्वकर्मा, खड्का सुन चाँदी पसल, वालिङ 8 VIP टोल, मोबाइल 98460 71338।
2: हामी कहाँ डिजाइन अनुसारका सुन, हीरा तथा चाँदीका गरगहना तयार गर्नुका साथै पुरानासँग नयाँ स्टार्ट फेल गरिन्छ भने राशि अनुसारको पत्थर राखेर औठी पनि तयार गरिन्छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सुदीप रेग्मी, कार्यालय प्रमुख, कृषि विकास स्रोत केन्द्र एवं परिवार, वालिङ 1 एवा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कृष्ण बहादुर थापा वडा अध्यक्ष एवं भिरकोट नगरपालिका वडा नम्बर 5 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा कुँवर समाजमा आबद्ध सम्पूर्ण पदाधिकारी एवं कुँवर समाज परिवार लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। क्याप्टेन हेमबहादुर कुँवर अध्यक्ष, क्याप्टेन भविश्वर कुँवर वरिष्ठ सल्लाहकार एवं कुँवर समाज संयोजक।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लक्ष्मण खत्री ओडा अध्यक्ष एवं भिरकोट नगरपालिका ओडा नम्बर 6 परिवार।
0: विवाह जन्म मृत्यु बसाई चराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटना घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देवता भान्जा, एमएस टायर हाउस, वालिङ आठ, जयसी पदेरा। सम्पर्क मोबाइल 98550642।
2: सिद्धार्थ राजमार्गको बुटवलदेखि पोखरासम्म पर्ने एक मात्रै पसल, स्कुटीदेखि जेसीबी सम्मका साना तथा ठूला सवारी साधनका टायरहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: यो दसैको शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कृष्ण काजी केसी कार्यवाहक अध्यक्ष, सुन्दर कोइराला प्रबन्धक एवं माछा पुत्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैरघारी साइजा
3: सुरक्षित बचत र आकर्षक ब्याज दरको लागि हामीलाई सम्झ

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महेश्वर दवाडी शाखा प्रमुख एवं माछापुच्छ्रे ब्याङ्क लिमिटेड परिवार वालिङ शाखा, सम्पर्क फोन 063-4141-311।
2: सुरक्षित बचत एवं आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान चाड़ विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नमलाल डुम्रे वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 13 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान चाड़ विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नन्दलाल खनाल वडा अध्यक्ष एवं भीरकोट नगरपालिका वडा नम्बर 8 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नन्दलाल खनाल, नगर सभापति एवं नेपाली कांग्रेस भिरकोट नगर समिति।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको आर्थिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शंकर जुम्री अध्यक्ष, होमकान्त गौतम प्रिन्सिपल तथा क्याम्पस प्रमुख एवं मिराकल एजुकेशन एकाडेमी नेपाल आदर्श मावि तथा नेपाल आदर्श क्याम्पस वालिङ 8 भीमतारी।
2: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रसाद खनाल अध्यक्ष, सुनिल थापा प्रबन्धक एवं न्यू गाउँबेसी बहुद्देश्य सहकारी संस्था लिमिटेड वालिङ 10 भकुण्डे।
2: आकर्षक ब्याज तथा सुरक्षित बचतको लागि हामीलाई सम्झनुहोस्।
3: यो दशैंको शुभ कामना।
0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर केशव बहादुर खान ध्रुव, न्यू मनोकामना इलेक्ट्रोनिक्स एण्ड मेसिनरी, वालिङ 8 पेट्रोल पम्पको अगाडि। सम्पर्क मोबाइल 9856028211।
1: हामी कहाँ फ्रिजहरू, ड्री फ्रिज, सोकेस फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल्स तथा इलेक्ट्रोनिक्स सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध छ।

0: भयो।
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर देवी रेग्मी खनाल, निखिल स्टेशनरी, वालिङ आर्ट मोड, वालिङ सिटी पोल निखिलको आडैमा। मोबाइल 98460 41 300 98 5 60 28 206।
2: डोम्स, नटराज, कंगारू, कुटर, रेनको जस्ता स्टेशनरी कम्पनीको स्याङ्जा जिल्लाको आधिकारिक विक्रेता निखिल स्टेशनरी।
0: हामी कहाँ आफ्नै कम्पनीबाट उत्पादित कागजबाट बनेका कपी, रजिस्टर, दे बुकहरू होलसेल बिक्री गर्नुका साथै चाइनिज कम्पनीका स्टेशनरीका सामानहरू आयात गरी होलसेल तथा खुद्रा बिक्री गरिन्छ। त्यस्तै सरकारी विद्यालयका पाठ्य पुस्तक, बोर्डिङ स्कूल क्याम्पसका पाठ्य पुस्तक, लोक सेवाका पुस्तकहरू पनि सुपथ मूल्यमा

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर राजु विश्वकर्मा, ओम सुनचा दीपसल, वालिङ आठ VIP टोल, सम्पर्क मोबाइल 98565 फोन 0363414108।
2: हामी कहाँ डिजाइन अनुसार का सुन, हीरा र चाँदी का गहना तयार गर्नका साथै पुरानो सँग नयाँ साटफेर गरिन्छ भने राशि अनुसार को पत्थर राखेर औठी पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पदमराज गुरुङ, वडा अध्यक्ष, वालिङ नगरपालिका वडा नम्बर 1 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: पदमराज गुरुङ, नगर सभापति एवं नेपाली कांग्रेस वालिङ नगर समिति परिवार।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर लक्ष्मी पौडेल कुँवर पल्पसा पहिरन वालिङ 8 तल्लो वालिङ सम्पर्क मोबाइल 98 5 60 54 902।
0: हामी कहाँ लेडिज फेन्सी आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै टेम्पल ज्वेलरीहरू पनि उपलब्ध छन्। साथै नेपालीहरूको महान चाड विजया दशमी एवं दीपावलीको अवसरमा विशेष छुटको व्यवस्था समेत

0: नेपालीहरूको महान चाड़ विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पाण्डु कुमार थापा वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 7 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर पोस्टराज कडेल पशुपति र गीता नेउपाने कडेल पशुपति लाइट हाउस वालिङ 8 मोड, सम्पर्क मोबाइल 98565 र 98462450।
2: हामी कहाँ फ्रिजहरू, डिप फ्रिज, स्टोकेज फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल्स र इलेक्ट्रोनिक सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध गराइन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरे प्रिन्सिपल एवं पाइनियर्स हायर एजुकेशनल एकाडेमी वालिङ सेङ्जा।
0: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: पोत प्रसाद लम्साल ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 2 परिवार।
3: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराउँ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महेश कुमार गौतम शाखा प्रमुख प्राइम कमर्सियल ब्याङ्क वालिङ सम्पर्क फोन नम्बर 0364141

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा सवारी चालक सहचालक यात्रुवर्गहरू यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विमल अर्याल कार्यालय प्रमुख एवं पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्राली परिवार वालिङ, सम्पर्क फोन 03-64-41-049।
2: सुरक्षित आरामदायी र भरपर्दो यात्राका लागि हामीलाई सम्झनुहोस्।

0: समयको साथमा जेटु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता, तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। 2 महिनामा 4,36,00,000 रूपियाँ रेमिटेन्स भित्रियो। इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा यति बेला चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाको बस पार्क र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर, भट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकोले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10,00,000 काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएको छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ। यसैबीच मकवानपुरको हेटौडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़ पर्वको बेला हुन सक्छ।

0: जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई स्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको बैंक तथा वित्तीय संस्थामा 12 खर्ब 66 अर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातर्फ निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकिरहेको छैन भने नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त बनेको महासंघले निष्कर्ष निकालेको छ। आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 को तथ्यांक उद्धत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एशियाको औसत 6.9%, भारत को 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघका अनुसार आर्थिक वृद्धिको सुस्तता कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औसत 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यावसायिक आत्मविश्वास पछिल्ला 36 वर्ष यताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला?
1: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ,
3: व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514-14982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेशन पठाउनुहोस्।
3: व्हाट्सएप नम्बर 98514-14982 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्यबारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
3: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौं, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र

0: चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाँन हो लकी ड्रॉ कूपन पाँन हो इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाँन हो एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउन हो सपना पनि
1: थोड़े बचत धेरे कायदा बीमा का फायदे फायदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू साउन र भदौ दुई महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम पोहोरका दुई महिनाको तुलनामा 23.9% बढ़ी हो। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या पोहोरका दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढ़ेका कारण यसपालि रेमिट्यान्स भने बढ़ेको हो। यसपालि साउन र भदौमा 1,30,483 युवा वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर दुई महिनामा 1,36,000 रहेको थियो। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्ले विपदपछिको पुनरुत्थान जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न काण्डलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष काण्डले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अब विदेशको खबर सन् 2023 को अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेका खबरमा उल्लेख छ। कुनै अभियोग वा रिहाईको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले थप उल्लंघन र अपराध भनेको छ। यसले बालबालिकालाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाई छ। प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना भोकमरी र उपचारको अस्वीकार्य अन्त्य गर्न वास्तविक अन्तर्राष्ट्रिय कार्यवाहीको लागि आह्वान गरेको छ। अब खेल खबर रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिस लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलका क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेलहरू गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिलो खेल पनि समावेश छ। स्पेनिस फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिस महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चारबन्दैभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,83,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता तर उत्पादन र रोजगारीमा लगानी बढेन। 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको आर्थिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दीपक लम्साल प्रधान अध्यापक एवं पुरामृत भवानी माध्यमिक विद्यालय वालिङ्ग फुलबारी।
2: गुणस्तरीय शिक्षा हाम्रो प्रति

0: विजया दशमी 2083 को पावन अवसर में हमारा पालिकावासी बुआ आमा दाजुभाई तथा दीदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं देश तथा विदेश में रहन्भएका सम्पूर्ण नेपालीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: तुलसीराम रेग्मी नगर प्रमुख, देवी अरियाल उप प्रमुख, प्रदीप चन्द्र सुवेदी प्रमुख प्रशासकीय अधिकृत एवं पुतली बजार नगरपालिका नगर कार्यपालिका को कार्यालय पुतली बजार स्याङ्जा।
2: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
3: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
2: कसरी र कहाँ?
3: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
2: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
3: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
2: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
3: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरूआत।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरीजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565-54 र 98251-20199।
2: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
2: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
3: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौं। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ विश्व जितौ।
2: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्राक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: कफीको सिप विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिपेढुङ्गा पोखरा।
2: सम्पर्क मोबाइल 98010-30260 र फोन 01-57-31-66।
3: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर राधिका पंगेनी र दीपक पंगेनी, राधिका ब्युटी सलून एण्ड ट्रेनिङ सेन्टर, वालिङ आठ कटहर बोर्ड, नेपाल बैंक नजिकै। सम्पर्क मोबाइल 98461-35761।
2: ब्राइडल मेकअप, आकर्षक हेयर स्टाइल, स्किन र हेयर केयर सम्बन्धी सम्पूर्ण सेवाका लागि सम्झनुहोस् राधिका ब्युटी सलून।
1: यहाँ पार्लर सम्बन्धी विदेशको अन्तर्राष्ट्रिय अनुभव र आधुनिक सिप सहित उत्कृष्ट ब्राइडल मेकअप, पार्टी मेकअप, फेसियल, हेयर कट तथा कस्मेटिक प्रोडक्टहरू उपलब्ध गराइन्छ।
2: साथै सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि व्यावहारिक ब्राइडल मेकअप र ब्युटिसियन ट्रेनिङ कक्षा पनि सञ्चालनमा छन्।
4: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने
5: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
4: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
5: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
4: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
6: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू, सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363-4141-246, मोबाइल 98560-50119 र 98560-33246।

0: cautiously.
1: भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध. यस भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ. यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ. खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ. विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191. अल टाइम फार्मेसीमा डाक्टर आउने सूचना. यही असोज 31 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र दाहाल आउँदै हुनुहुन्छ.
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ.
3: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ. पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ. सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 063-441-4006, मोबाइल 98-560-55-266. स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 31 गते शनिबार.
4: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा सवारी चालक, सहचालक, यात्रुवर्गहरू, यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
1: क्षेत्र बहादुर गुरूङ अध्यक्ष एवं रामबाछा यातायात प्रणाली वालिङ 1 रामबाछा. सम्पर्क फोन 063-441-088, मोबाइल 98-461-82-417 र 98-171-74-587.
5: सुरक्षित, आरामदायी र भरपर्दो यात्राको लागि हामीलाई सम्झनुहोला. रिजर्भमा विभिन्न ठाउँमा पुग्नु परेमा, साथै वालिङ 3 रामचेदेखि बिरुवा 7 र 8 सम्म पुग्नु परेमा हामीलाई सम्झनुहोला.

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमप्रसाद भण्डारी शाखा प्रमुख एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा सम्पर्क फोन नम्बर 0365900028।

0: नेपाली हरुको महान पर्व विजया दशमी 2083 को पावन अवसर में शिक्षक अभिभावक विद्यार्थी लगायत स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरुमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुमन कल्याण अर्याल अध्यक्ष, युक्त बहादुर बोगटी प्रिन्सिपल एवं सगरमाथा आवासीय माध्यमिक विद्यालय वालिङ छ मिर्दे।
0: सूचना एस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: शेरबहादुर श्रेष्ठ अमृत ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 9 ओडा परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भक्त बहादुर केसी अध्यक्ष, लेख बहादुर केसी किरण प्रबन्धक एवं शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भिरकोट बैरघारी स्याङ्जा।
2: सुरक्षित बचत र आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्यामकृष्ण श्रेष्ठ ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 6 ओडा परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान चाड़ विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्यामकाजी अधिकारी वडा अध्यक्ष एवं भिरकोट नगरपालिका वडा नम्बर 2 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित उडा कार्यालयमा दर्ता गरौं।
3: ए नानी, त्यो पानी नपिउ त।
4: किन र काका?
3: त्यो पानी फोहोर छ।
4: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर सुमन कल्याण अरियाल र मीना अरियाल, सृजना स्टेशनरी, वालिङ आर्ट मोड, सम्पर्क फोन नम्बर 0364143549।
2: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोकसेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सम्बन्धी सामानहरू खुद्रा एवं होलसेल बिक्री गर्नुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोभाइडर तुलसीराम रेग्मी, सुलभ मोबाइल सेल्स एण्ड रिपेयरिङ सेन्टर, वालिङ आठ मोड, सम्पर्क नम्बर 9846075871।
2: हामी कहाँ विभिन्न कम्पनी का मोबाइल, स्मार्ट वाच, सिम कार्ड, रिचार्ज कार्ड, इन्टरनेट को राउटर पाउनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुबिन गुरुङ, सुशैली बेकरी एण्ड क्याफे, वालिङ 8 मेन बजार। सम्पर्क मोबाइल 9855 56 97।
0: हामी कहाँ बर्थडे केक, बर्थडे डेकोरेशन का सामानहरू, आकर्षक गिफ्ट आइटमहरू, बेकरी आइटम पाइनुका साथै केक होम डेलिभरीको व्यवस्था छ। साथै स्वादिलो खाजा नास्ताको समेत व्यवस्था रहेको

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तारा प्रसाद अरियाल ओडा अध्यक्ष एवं बिरकोट नगरपालिका ओडा नम्बर 7 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एमकान्त खनाल अध्यक्ष, कृष्ण प्रसाद पंगेनी प्रमुख व्यवस्थापक एवं उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुख्य कार्यालय वालिङ।
0: सुरक्षित बचत र आकर्षक ब्याजको लागि हामीलाई सम्झनुहोला। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: खगेन्द्र प्रसाद अरियाल अध्यक्ष, खडानन्द बगाले प्रबन्धक एवं वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, वालिङ 8 नयाँ बजार, फोन 0364144023।
0: सुरक्षित बचत र आकर्षक ब्याजको लागि हामीलाई सम्झनुहोला।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुपमा ढुङ्गाना तिवारी अध्यक्ष, विमल अरियाल महासचिव एवं वालिङ उद्योग वाणिज्य संघ परिवार वालिङ साङ्जा।

0: सुनो सुनो, अहिले हाम्रो गर्नेमा चार बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको त्यो टुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर काजीमान श्रेष्ठ वालिङ इम्पोरियम वालिङ 8 बगाले टोल सम्पर्क मोबाइल 98562224।
4: हामी कहाँ हरेक प्रकारका काँचो कपडा तथा तयारी पोसाकहरू पाइनुका साथै साना तथा ठूला आरामदायी सवारी साधनहरू रिजर्भ गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।

0: विजया दशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण खाड नगर प्रमुख, कविता तिवारी गैरे उप प्रमुख, जीवन गेवाली प्रमुख प्रशासकीय अधिकृत एवं वालिङ नगर कार्यपालिका को कार्यालय वालिङ स्याङ्जा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रकाश अरियाल अध्यक्ष, युवराज रेग्मी प्रबन्धक एवं त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था वालिङ 1-83, सम्पर्क फोन नम्बर 0363-41-605।
0: विषादी रहित ताजा तरकारी तथा समय अनुसारका फलफूलहरूको प्रयोगमा जोड़ दिउँ, उत्पादन बढ़ाऊ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक
1: हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: याम प्रसाद अधिकारी प्रदेश सभापति नेपाली कांग्रेस साङजा क्षेत्र नम्बर 2 प्रदेशको

0: वालिङ बजार मल्ल फार्मेसीको अगाडि सम्पर्क मोबाइल 9846211629 र 9841768251।
1: हामी कहाँ बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुनिभा फार्मेसी वालिङ आट मिर्दी खरिबोध, मोबाइल 98560 85 660।
2: विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूद्वारा चेक जाँच गर्नुका साथै फार्मेसी सेवा तथा ल्याब सेवा पनि उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मंजु भण्डारी र विमल भण्डारी, मंजु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला, मोबाइल 9842698145।
2: हामी कहाँ हेयर स्टेट, बोटक्स, न्यानोप्लास्टिया, न्यानोप्लेक्स, केराटिन स्टेट, हेयर ट्रिटमेन्ट, फेसियल, फेस ट्रिटमेन्ट, जेन्स तथा लेडिज हेयर कट, सिजन अनुसार बेहुली मेकअप गर्नुका साथै हेयर कट एवं मेकअप एण्ड पार्लर सम्बन्धी प्याकेजका तालिमहरू सञ्चालनमा रहेको छ। यसै मेकअप, फेस केयर एवं हेयरका सम्पूर्ण एवं कस्मेटिकका सामानहरू उपलब्ध छ।
3: रेडियो आदि खुला 105.4

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे, पाण्डे सु सेन्टर, वालिङ आर्ट पिपल रोड। सम्पर्क फोन नम्बर 03641205, मोबाइल 98460286246 र 98460086005।
0: यहाँ लेडिज तथा जेन्ट्स का लागि विभिन्न ब्रान्ड का छाला तथा स्पोर्ट्स का जुत्ता चप्पलहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण पाठक, पाठक इलेक्ट्रिक रिफ्रिजरेटर वर्कशप एण्ड फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन कबाडी हलको अगाडि। सम्पर्क मोबाइल 98560954963 र 98560514104।
2: हामी कहाँ एसी, फ्रिज, जेनेरेटर, वासिङ मेसिन, ग्यास, इलेक्ट्रिक गिजर, पंखा मर्मत तथा बिक्री गर्नुका साथै हाउस वायरिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर प्रकाश अर्याल, पोशाक बगैंचा, वालिङ आठ नयाँ बजार, सम्पर्क मोबाइल 9850303829।
0: हामी कहाँ स्कूल, कलेज तथा अफिसका ड्रेसहरू र सम्पूर्ण फेन्सी आइटमहरू पाइनुका साथै हाम्रै कारीगरद्वारा विभिन्न पोसाकहरू सुपथ मूल्यमा तयार पनि पारिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दी। सम्पर्क फोन नम्बर 03-6441-6000।
2: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोवेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98575866 र 98470-29866।
0: हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूका लागि दाना, साथै ब्रोइलर, कोइलर, कुखुराका चल्लाहरू सुपथ मूल्यमा उपलब्ध।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बिबिचको रामुदाई स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आर्ट मोड गरिमा विकास बैंक ओरालोमा सम्पर्क मोबाइल 9135564696।
0: हामी कहाँ स्कूल कलेज अफिसका ड्रेसहरू विवाह व्रतबन्धका लागि आवश्यक साथै कोट प्यान्ट सर्टहरू सिलाई गर्नुका साथै सिलाई सम्बन्धी सम्पूर्ण कामहरू सुपथ मूल्यमा

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर देवेन्द्र थापा, तारादेवी ब्लक उद्योग, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ आठ मोड, सम्पर्क फोन 063441331, मोबाइल 98560553331।
2: हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा एवं घर निर्माणका लागि आवश्यक सामग्रीहरू उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईबी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल, सम्पर्क मोबाइल 9845648622 र 9921474029।
0: हामी कहाँ बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ सिटी पोलिक्लिनिक, वालिङ 8 मेन बजार, सम्पर्क फोन नम्बर 0364415594, मोबाइल 98 5 6 32 5 6।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ हस्पिटल प्राली, वालिङ 10 भकुण्डे ठाडो लाइन, पेन्सन क्याम्पको आडैमा। सम्पर्क फोन नम्बर 0363412173।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ इन्टरनेट प्राली वालिङ आर्ट मोड इन्टरनेट जडान तथा सहयोगका लागि सम्पर्क फोन नम्बर 0364142558।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर डाक्टर किरण गुरूङ, वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, NIC ब्याङ्कको अगाडि। सम्पर्क फोन 0635902025, सम्पर्क मोबाइल 9860478722।
2: हामी कहाँ बाङ्गोटेङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायतका दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था लिमिटेड, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा। सम्पर्क फोन नम्बर 063-441-6696।
2: हामी कहाँ विभिन्न अन्न बाली तथा तरकारीका रैथाने जातका बिउ बिजनहरू, बीज वृद्धि, बाली नालीका लागि आवश्यक पर्ने गणेउले मल उत्पादन गरी खरिद बिक्री

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ प्याथोलोजी क्लिनिक तल्लो वालिङ टाइम फार्मेसीको अगाडि सम्पर्क फोन नम्बर 0 मोबाइल 98 1 37 69 6 11 र 98 40 51 56 35।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था सम्पर्क फोन नम्बर 0364141469 र 0364142

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: वर्ल्ड लिंक इन्टरनेट प्रणाली नयाँ इन्टरनेट जडानको लागि सम्पर्क मोबाइल 9801523050 सहयोगको लागि 9801523051।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर दिनेश श्रेष्ठ, एक्सटेप र एडिडासको आधिकारिक विक्रेता न्यू ब्रदर्स फ्रेन्सिस स्टोर्स वालिङ आठ बगालिटल, मोबाइल 9841684305।
0: हामी कहाँ विभिन्न ब्रान्डका लेटेस्ट जेन्स कपडाहरू, जुत्ता, चप्पल, लगेज तथा ब्यागहरू उपलब्ध छन्। साथै लेभिस, नाइक, पुमाको ओरिजिनल उत्पादन खोजिरहनु भएको छ भने एकपटक अवश्य भिजिट गर्नुहोला न्यू ब्रदर्स फ्रेन्सिस।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रसाद खनाल अध्यक्ष, सुनिल थापा प्रबन्धक एवं न्यू गाउँबेसी बहुद्देश्य सहकारी संस्था लिमिटेड वालिङ 10 भकुण्डे।
2: आकर्षक ब्याज तथा सुरक्षित बचतको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर मदन अर्याल, अर्याल एग्रोभेट, वालिङ आठ मोड, सम्पर्क मोबाइल 98560 31466।
2: हामी कहाँ विभिन्न हाइब्रिड जातका अन्न बाली तथा तरकारी, फलफूलका बिउ बिजन, कुखुरा तथा पशुका लागि आवश्यक दाना, भिटामिन, कीटनाशक औषधि, कोइलर कुखुराका चल्लाहरू, पशु तथा बिरुवाका औषधिहरू लगायत भेटनरी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बन्धु रेग्मी, बन्धु स्टेशनरी, वालिङ आठ नयाँ बजारबाट भीआईपी टोल निस्किने बाटो, मोबाइल 98560 54206।
2: हामी कहाँ नेपाल आदर्श लगायत यहाँका निजी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, सरकारी विद्यालयका नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरू, लोकसेवा तयारी कक्षाका किताबहरू तथा विभिन्न उद्योगका कपी, रजिस्टर, रेकर्ड फाइल लगायतका स्टेशनरी एवं खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर युवराज गौतम स्टेशनरी वालिङ आर्ट मोड, सम्पर्क फोन नम्बर 063441133, मोबाइल 98560154133।
2: हामी कहाँ विभिन्न विद्यालय तथा कलेजका पुस्तकहरू, लोकसेवा तयारीका पुस्तकहरू, कपी कलम लगायतका स्टेशनरी सामग्रीहरू खुद्रा एवं होलसेल पाइनुका साथै खेलकुदका सामग्री पनि उपलब्ध छन्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर पुष्पा अर्याल, एडभान्स इरा ब्युटी पार्लर एण्ड टर्निङ सेन्टर वालिङ आर्ट जयसी पदिरा, सम्पर्क मोबाइल 98560 62 69।
2: हामी कहाँ ब्युटी पार्लर का बेसिक तथा एडभान्स क्लासहरू सञ्चालन गर्नुका साथै हेयर कलर, कर्ली, स्ट्रेट, केराटिन, बोटक्स गर्नुका साथै बेहुली श्रृंगार, मेनिक्योर, पेडिक्योर लगायतका विभिन्न खालका मेकअपहरू गरिन्छ भने कस्मेटिक सामानहरू पनि उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर केशर बहादुर खान ध्रुव, न्यू मनोकामना इलेक्ट्रोनिक्स एण्ड मेसिनरी, वालिङ 8 पेट्रोल पम्पको अगाडि। सम्पर्क मोबाइल 9856028211।
2: हामी कहाँ फ्रिजहरू, ड्री फ्रिज, सोकेस फ्रिजहरू, वासिङ मेसिन, भ्याकुम क्लिनर, मोटर इन्भर्टर, सोलर लगायतका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सामानहरू होलसेल एवं खुद्रा मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीयर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पुण्य प्रसाद अर्याल अध्यक्ष, लक्ष्मी पोखरेल रेग्मी प्रबन्धक एवं अकला नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ आठ सुर्खौली पुलको मुखैमा
2: यस संस्थाद्वारा संचालित डेरी उद्योगमा दूध तथा दुग्धजन्य परिकारहरू दही पनिर कुराउनी घिउ छुर्पी सुपथ मूल्यमा उपलब्ध छ।

0: राजवैद्य तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अशोक पंगेनी, एपी फेसन कलेक्सन, वालिङ 8 बगाले टोल, मोबाइल 9847741755।
2: हामी कहाँ विभिन्न ब्रान्डका जेन्स फेन्सी आइटम, ब्याग, जुत्ता, चप्पल सुपथ मूल्यमा पाइनुका साथै अनलाइन डेलिभरी पनि गरिन्छ।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन प्रकाश अरियाल, महासमिति सदस्य, नेपाली काँग्रेस।

0: विजया दशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विश्वनाथ पौडेल अध्यक्ष, सीता थापा उपाध्यक्ष, सुशील कुमार आचार्य प्रमुख प्रशासकीय अधिकृत एवं आदिखोला गाउँ कार्यपालिकाको कार्यालय कृषि स्याङ्जा।
2: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने
3: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
2: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
3: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
2: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
4: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
5: नवदुर्गा मिष्ठान्न भण्डार, ग्वालिङाट मोड, फोन 0364-41-246, मोबाइल 98575-1019 र 98575

0: साथी टैक्टिस दुई सौ छियालीस।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अर्जुन प्रसाद खनाल सभापति एवं नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर 2 क्षेत्रीय परिवार।
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। यस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा।
3: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
4: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
3: कसरी र कहाँ?
4: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
3: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
4: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
3: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
4: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
5: खुसीली आयो हर्षाली आयो मन्दभोगी।
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर भगवान सुनार, भगवान बुद्ध सुन चाँदी पसल, वालिङ आठ पिपल बोट। सम्पर्क मोबाइल 98560 55 510।
1: हामी कहाँ आधुनिक डिजाइन का सुन र चाँदी का गहना तयार गर्नुका साथै पुराना सँग नयाँ गहना साटफेर गरिन्छ। साथै राशि अनुसारको पत्थर राखेर औठी पनि तयार

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नुवा दत्त अर्याल अध्यक्ष एवं भिरकोट उद्योग वाणिज्य संघ परिवार भिरकोट स्याङ्जा।
2: आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गरौं, उपभोक्ता मैत्री व्यापार व्यवसाय गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं भिरगुट नगरपालिका ओडा नम्बर 9 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित ओडा कार्यालयमा दर्ता गर्

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भीमबहादुर गुरुङ ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 3 ओडा परिवार।
0: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रुफ राइटर इन्द्र प्रसाद भूषाल र कविता भूषाल, भूषाल पेट्रोल पम्प, वालिङ 8 मोड।

0: विजया दशमी 2083 को पावन अवसरमा हाम्रा पालिकावासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्य बहादुर कुँवर अध्यक्ष, भगवती शर्मा उपाध्यक्ष, परशुराम उपाध्याय प्रमुख प्रशासकीय अधिकृत एवं बिरुवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बिरुवा।

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विष्णुचन्द्र गुरुङ वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 12 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराऊ।
1: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
1: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
3: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
1: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्राक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेटुङ्गा पोखरा।
1: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
3: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।

0: अल टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 31 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र दाहाल आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98565266।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 31 गते शनिबार।
0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बोधराज कुंवर राजु, ओडा अध्यक्ष एवं वालिङ नगरपालिका, ओडा नम्बर 14 परिवार।
0: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुटवल पावर कम्पनी लिमिटेड परिवार, सम्पर्क फोन नम्बर 0364 41 120।
2: विद्युतीय संरचनालाई सुरक्षित राखिएन भने जति उपयोगी छ त्यति नै घातक पनि छ। त्यसैले विद्युतीय सुरक्षामा ध्यान पुर्याउँ, दुर्घटनाबाट बचौं बचाउँ। विद्युत सम्बन्धी कुनै समस्या आइपरेमा तत्काल कार्यालयमा जानकारी गराउँ।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस्। अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565654 र 98251-20189।
2: विजया दशमी 2083 को पावन अवसर में हमारा पालिकावासी बुआ आमा दाजुभाई तथा दीदी बहिनीहरू कर्मचारी जनप्रतिनिधि एवं स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: देवबहादुर खाँड ईश्वर प्रमुख, ईशा राणा उप प्रमुख, ज्ञानराज कोइराला प्रमुख प्रशासकीय अधिकृत एवं चापाकोट नगर कार्यपालिका को कार्यालय सेंजा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: छवि आले ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 5 परिवार।
2: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटेको 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पीताम्बर श्रेष्ठ अध्यक्ष एवं छाया क्षेत्र मन्दिर व्यवस्थापन समिति परिवार भिरकोट सार सेन्जा।

0: नेपालीहरुको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नमलाल डुमरे र राजेश गैरे चिया घर वालिङ आठ डुमरीकोट सम्पर्क मोबाइल 9855516 र 9855631661।
2: हामी कहाँ मर्का चिया चपाउने चिया साधारण लगायतका चिया एवं कफीका भेराइटीहरू पाइनुका साथै स्वादिष्ट खाजा एवं नास्ताको समेत राम्रो व्यवस्था छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दामोदर तिवारी ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 8 परिवार।
2: विवाह जन्म मृत्यु बसाइ सराय सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्र सम्बन्धित ओडा कार्यालयमा दर्ता

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दण्डपानी पंगेनी ओडा अध्यक्ष एवं वालिङ नगरपालिका ओडा नम्बर 11 परिवार
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा सम्पर्क फोन 063-425-000 मोबाइल 98-560-52-191।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सूरज प्रताप खाँड, सचिव आनन्द कुमार खाँड, प्रबन्धक दया प्रसाद तिवारी एवं दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ स्याङ्जा।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दीप गुरुङ छिरिङ ओडा अध्यक्ष गल्याङ नगरपालिका ओडा नम्बर 5 एवं ओडा परिवार
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू घटना घटेको 35 दिन भित्रै सम्बन्धित ओडा कार्यालयमा दर्ता गरौं। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन सारू, गरौंकालिका फ्रेश हाउस, वालिङ 8 मोड, बीपी चोक जाने बाटोमा। सम्पर्क मोबाइल 98-58-09-310।
0: हामी कहाँ कुखुरा, खसीको ताजा मासु, कुखुराको अण्डा पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था गरिएको छ। साथै अर्डर अनुसार चिकन, मटन, किमा पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर ईश्वरी जुम्रे र विशाल जुम्रे, जुम्रे मोबाइल पसल, वालिङ आठ बगाले टोल, मोबाइल 98 4 61 77 860 र 98 2 41 55 656।
2: हामी कहाँ विभिन्न ब्रान्डका मोबाइलहरू पाउनका साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ। यस्तै मोबाइलहरूको डिस्प्ले ग्लास चेन्ज गर्नुका साथै सुपथ मूल्यमा आइफोन मोबाइलको रिपेयरिङ पनि गरिन्छ। साथै दशैं तिहारको अवसरमा विशेष छुटको पनि व्यवस्था गरिएको छ।
1: त्यस्तै आइफोनको नयाँ नयाँ सिरिजहरू र सेकेन्ड ह्यान्ड आइफोन पनि खरिद बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गुप्ता प्रसाद गैरे, फर्निचर पोइन्ट, वालिङ आठ मेन रोड, मुक्तिनाथ विकास ब्याङ्कको आडैमा। मोबाइल 9850508960।
2: हामी कहाँ घर तथा अफिस डेकोरेशन का लागि आवश्यक पर्ने फर्निचर तथा फर्निसिङ का सामानहरू सुपथ मूल्यमा उपलब्ध

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्या श्रेष्ठ अध्यक्ष लालबहादुर आले, प्रबन्धक एवं गाउँवेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय वालिङ 9 भुमरे, सेवा कार्यालय वालिङ 8 मोड।
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरका लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर चन्द्रबहादुर गुरुङ, गोर्खाली तरकारी फलफूल तथा किराना पसल वालिङ 8 मोडबाट माथि अर्ग्यानिक फोर ल्यान्डको ठिक अगाडि, मोबाइल 98185148178।
2: हामी कहाँ स्थानीय स्तरमा उत्पादित ताजा ताजा तरकारी एवं फलफूलहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गर्नुका साथै किराना सम्बन्धी सम्पूर्ण सामग्रीहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दुई महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
0: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात किनमेलका लागि बजारमा भीड़ बढ़्यो, तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
1: सदर चिडियाखानाले चिम्पा र चिम्पूको जन्मदिन मनायो, वन्यजन्तु प्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
2: वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा सम्झिएर चाहिँ माया गर्नुपर्छ है, त्यो सन्देश दिनको लागि आफ्नै महत्व छ।
0: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्दा 34 जनाको ज्यान गयो, 19 जना घाइते, विद्यालयका संचालक पक्राउ।
1: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा। मुख्य चाडपर्व अघि कस्तो छ त देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति? चालू आर्थिक वर्ष 2083-84 को दुई महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको साउन र भदौमा गरी 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। दुई महिनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 23.9% बढ़ेको छ। यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि 78,320 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 52,163 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 90,198 र पुनः श्रम स्वीकृति लिनेको संख्या 45,884 जना रहेको थियो। यस्तै दुई महिनामा नेपालको विदेशी मुद्रा संचित 4.3% बढ़ेको छ। असार मसान्तसम्म 38,97,67 करोड़ बराबर रहेको विदेशी मुद्रा संचित बढ़ेर 40,65,78 करोड़ रूपियाँ पुगेको छ। यो संचित झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त हो। यस्तै दुई महिनामा चालू खाता 1,69,04 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता 1,30,97 करोड़ रूपियाँले बचतमा रहेको थियो। यस्तै दुई महिनामा शोधनान्तर स्थिति 1,87,68 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति 1,53,68 करोड़ रूपियाँले बचतमा थियो। गएको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 6.34% रहेको छ। पोहोर भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 1.87% रहेको थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तपाईँले उज्यालो अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुन्छ।
1: दशैं मनाउन घटस्थापना अर्थात गएको आइतबार यता अहिलेसम्म झण्डै 2,63,000 जनाले काठमाण्डु उपत्यका छाडेका छन्। काठमाण्डु उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा चाप बढ़ेको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 वटा गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाका बसपा र प्रमुख छाडेका छन्। काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेका अनुसार घटना

0: वरिष्ठ परीक्षक काफ्रेले बताउनु भएको छ। भोलि शुक्रबार पछि विदा हुने भएकाले यात्रु बाहिरिने क्रममा थप बढ़नेछ। यसपालि झण्डै 10 लाखले काठमाण्डु उपत्यका छोड्ने अनुमान छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागढुङ्गा 9 विशेष सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायतका प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाइ छ।
1: यसैबीच मकवानपुरको हेटौड़ा भैसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौड़ाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसम्म 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
0: मुख्य चाड़ दशैं र तिहारमा चीनीको अभाव हुन नदिन आवश्यक मौजदात व्यवस्थापन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीसँग अहिले झण्डै 22,000 क्विन्टल चीनी मौजदात रहेको र आवश्यकता अनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनु भएको छ। सरकारले उपलब्ध गराएको 25,000 क्विन्टल चीनी मध्ये 10,000 क्विन्टल आइसकेको र बाँकी 15,000 क्विन्टल आवश्यकता अनुसार ल्याउने विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो। कम्पनीले मौजदात रहेको चीनी खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्था मार्फत वितरण गरिरहेको छ। सरकारले उपलब्ध गराएको चीनी काठमाण्डु उपत्यकामा प्रति किलो 109 रूपियाँ र उपत्यका बाहिर 110 रूपियाँमा बिक्री भइरहेको छ। खाद्य कम्पनीले यस वर्ष गएको साउन 28 देखि नै सहुलियत पसल सञ्चालनमा ल्याएको थियो। अहिले देशका 44 जिल्लाका 193 ठाउँबाट सहुलियत पसल सञ्चालन भइरहेका छन्। अरू खाद्य वस्तुमा छूट भए पनि चीनीमा दिइँदै आएको छूट भने अहिले बन्द गरिएको मिश्रले बताउनु भएको छ।
1: यसैबीच दशैंका लागि लत्ता कपड़ा सहित अत्यावश्यक घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य शहर र बजारमा उपभोक्ताको भीड़ लागेको छ। काठमाण्डु उपत्यका बजारमा यति बेला किनमेल गर्नेको भीड़भाड़ देखिन्छ। मुख्य व्यापारिक केन्द्र, शपिङ मल, डिपार्टमेन्टल स्टोर्स तथा स्थानीय पसलमा पनि ग्राहकको भीड़ बढ़ेको छ। चाड़पर्व लक्षित छूट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको छ। गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकोले काठमाण्डुबाटै लत्ता कपड़ा किनमेल गरी लैजाने गरेको कतिपयको भनाई छ। तर चाड़ पर्वमा बजारमा चहल पहल बढ़ेको भए पनि उपभोक्ताको क्रय शक्ति र व्यवसायको व्यापारिक अपेक्षाका बीच भने तालमेल देखिन्न। ललितपुरको मंगल बजारमा 3 दशकदेखि कपड़ाको व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दशैंमा विगतको तुलनामा व्यावसायिक उत्साह कम रहेको बताउनु भएको छ। बाढ़ी पहिरो, महँगी, आर्थिक संकट लगायतका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेका पनि उहाँको भनाई छ।
0: दशैंको 5औं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5औं रूप स्कन्द माता भवानीको भगवतीको पूजा गर्ने चलन छ। नवरात्राका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र 5औं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै 6ठौं दिन कात्यायनी, 7औं दिन कालदात्री, 8औं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने

0: सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनाएको बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3184। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त, घटस्थापना यता आजसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे, लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह, हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागो, दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात, किनमेलका लागि बजारमा भीड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन, लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 बाल बालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बाल बालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभयो। हुम्लाको सिमकोटका बाल बालिकालाई वनवासमा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। बाल बालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका 8 का ती बाल बालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।
0: ललितपुरमा रहेको सदर चिड़ियाखानामा चिम्पाञ्जी पनि छ। 9 वर्ष अघि बिरामी र नाजुक अवस्थामा चिड़ियाखाना आइपुगेका चम्पा र चिम्पू नामका चिम्पाञ्जी आज सबैका लागि आकर्षण बने। अफ्रिकाबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पाञ्जीलाई उद्धार गरी अहिले संरक्षण गरिएको छ। चिम्पाञ्जीको 9 जन्मदिन र यस अवसरमा भएको कार्यक्रमबारे सुनौ यो रिपोर्ट।
5: जाउला खेलको चिड़ियाखाना भित्र चम्पा र चिम्पू नामका चिम्पाञ्जी राखिएको ठाउँमा आज बिहान विशेष उत्सव भयो। पहेलो र निलो रिबनले सजाइएको थियो उनीहरूको वासस्थान। भित्तामा चिम्पाञ्जीका तस्वीरसँगै जन्मदिनको शुभकामना लेखिएका सन्देश टाँसिएका थिए। चिड़ियाखानाका कर्मचारीले केक काटे, दर्शकले ताली बजाउँदै चम्पा र चिम्पूलाई जन्मदिनको शुभकामना दिए। उनीहरूका लागि विशेष खानेकुरा समेत तयार गरिएको थियो। चिड़ियाखाना की संरक्षण अधिकृत रेणुका भंडारी
6: फ्रूट्स को वेराइटीज फलफूल फलफूल भेजिटेबल्स मिक्स कर हमने तैयार पारे जिसमें एवोकाडो ड्रैगन फ्रूट खरबुजा अंगूर नट्स साग सब्जी मिला तैयार पारे
5: केक काटे चिड़ियाखाना का कर्मचारी फलफूल र तरकारीले भरिएको नाङ्लो बोकेर चम्पा र चिम्पुलाई राखिएको ठाउँ भित्र पसे। चम्पा र चिम्पुले आआफ्नो भाग लिएर खान थाले। केही बेरमै उनीहरू उत्साहित हुँदै कराउन थाले। चिम्पु भाले हो तो उसको उमेर चम्पा भन्दा सानो छ, तर आकारमा भने चिम्पु ठूलो र उसले धेरै खाने गर्छ। चम्पा पोथी हो, उसलाई काजू पिस्ता बदाम लगायतका सुक्खा फलफूल मन पर्छ। जन्मदिनका अवसरमा फरक तरिकाले खानेकुरा पाउँदा दुवै उत्साहित देखिएका छन्। विक्रमसम्म 2074 सालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अफ्रिकी देशबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी चिड़ियाखानामा ल्याएको थियो। त्यति बेला उनीहरूको स्वास्थ्य अवस्था निकै नाजुक थियो। चारदेखि छ महिनाका उनीहरू बिरामी अवस्थामा थिए। चिम्पान्जीका ती दुई बच्चालाई शुरूदेखि नै विशेष स्याहार र उपचारको आवश्यकता परेको थियो। सदर चिड़ियाखानाका सूचना अधिकारी गणेश कोइराला,
7: यिनीहरूलाई चाहिँ अलिकति टेम्परेचर चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, अलिकति यो विन्टरको बेलामा चाहिँ तातो दिनुपर्ने हुन्छ, त्यसले गर्दा ती सुविधा सम्पन्न हिसाबले चाहिँ हामीले चिड़ियाखानामा राखेका छौँ। त्यस कारणले यिनीहरूको चाहिँ हेल्थ पनि राम्रो छ, स्वस्थ छन्।
5: चम्पा र चिम्पुलाई शुरूदेखि नै स्याहार गर्दै आएका छन् रामकाजी प्रहरीले। आफूलाई स्याहार गर्ने रामकाजीलाई चम्पा र चिम्पुले राम्ररी चिन्छन्। दर्शकका बीचमा कमै आउने चम्पा र चिम्पु प्रहरीसँग भने घुलमिल छन्। उहाँसँग अंकमाल गर्ने, सँगै बस्ने र खेल्ने गर्छन्। प्रहरीका अनुसार चम्पा र चिम्पुको स्वभाव मानिसका बच्चाको जस्तै चकचके छ।
8: मान्छेको बच्चालाई त अलिकति चकचक गर्यो भने चिम्पान्जी भन्छ, भने यो रेल चिम्पान्जी हो, यो त चकचक हुने त स्वाभाविकै भएको। कसैले जिस्काइदियो भने उनीहरू आकर्षित भएर जिस्किने, कराउने भने खुसी भएर कराउने हो। त्यति लामो समयसम्म रिसाएर चाहिँ बस्दैन, एकैछिन चाहिँ मिलिहाल्छ। विशेष गरी हामीले यसलाई चाहिँ बास्केटबल दिन्छौँ, बास्केटबल खेल्छ। यिनीहरूले मन परेको चिज लिइहाल्यो भने यसलाई खेल्न नपुग्ने।
5: चम्पा र चिम्पुको वर्षभरिको आहार व्यवस्थापनमा दाताको पनि सहयोग छ। राजी राणा प्रभु शमशेर ट्रस्टले उनीहरूको वर्षभरिका लागि खानेकुराको व्यवस्थापन गर्न 10 लाख रूपियाँ उपलब्ध गराउँदै आएको छ। चिड़ियाखानाको संरक्षण शिक्षा शाखामा 20 वर्षदेखि कार्यरत मतिसरा दाहाल,
9: राजी राणा प्रभु शमशेर ट्रस्टबाट चाहिँ हामीलाई वर्ष दिनको लागि चिम्पान्जीको खाना आउँछ 10 लाख वर्षको। त्यसैबाट चाहिँ हामीले चिम्पान्जीको चाहिँ वर्षभरिको खानेकुराहरू खुवाउने गर्छौँ, भेराइटीवाला।
5: जनावरको जन्मदिन मनाउने चलन सदर चिड़ियाखानामा नयाँ हो। यसअघि जलघोडाको जन्मदिन मनाइएको थियो भने सबैभन्दा पहिले 77 वर्षकी हात्ती पवन कलीको जन्मदिन मनाइएको थियो। जनावरको जन्मदिन मनाउँदा उनीहरूप्रति माया, सम्मान र संरक्षणको भावना विकास हुने चिड़ियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउनुहुन्छ।
7: चिड़ियाखानामा चाहिँ भएका जीव जन्तुहरूलाई पनि त्यो किसिमको चाहिँ रेस्पेक्ट गरिँदो रहेछ है भन्ने, कम्तीमा पनि वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा चाहिँ सम्झिएर चाहिँ माया गर्नुपर्छ है भन्ने त्यो सन्देश दिनको लागि समेत पर्यटकको चाहिँ आफ्नै महत्व छ जस्तो लाग्छ।
0: रिपोर्ट पछि फेरि पनि खबरकै सिलसिला। आज अक्टोबर 15 तारीक विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस केन्द्रित कार्यक्रम भएका छन्। सन् 2008 मनाउन थालिएको यो दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाले साबुन पानीको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गर्ने गर्छन्। हात सफा नहुँदा फैलने संक्रामक रोगका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट अझै जोगिन सकिने स्वास्थ्यका विशेषज्ञ बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ।
5: यसैबीच आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ, तर कृषि कर्मको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउने सम्मका काममा महिलाहरू नै अग्रपंक्तिमा छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
0: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका झण्डे 5000लाई भाड़ा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ।
3: अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपद पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपद पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यसैबीच भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद बण्ड अर्थात क्याटास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता पनि भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ।
4: शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.67 अंकले बढ़ेर 2625.93 बिन्दुमा पुगेको छ। आज बैंक उत्पादन तथा प्रशोधन अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 172 कम्पनीको शेयर बढ़ेकोमा 90 घटेको छ। 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज बेनी हाइड्रो पावर प्रोजेक्टको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिभेन्चर 2089.3% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.13 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीको 1.36 करोड़ कित्ता शेयर 4.71 अर्ब रूपियाँमा किनबेच भएको छ। यसैबीच आज चाँदीको भाव उच्च तोलामै 220 रूपियाँले घटेको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज घटेर 2,88,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पार्टी कार्यालय सानेपामा भइरहेको मतगणना आज रातिसम्म सक्ने गरी गणना भइरहेको पार्टीको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मतगणना भइरहेको जानकारी दिनुभयो।
4: नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का सहित 4 व्यवसायीलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी, प्रवीण तिवारी र राम पुकार तिवारीलाई काठमाण्डु र ललितपुरबाट पक्राउ गरेको हो। मलेसियामा रोजगारीमा जाने कामदारलाई आर्थिक भार थप्ने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध कसुरमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
3: यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ। अहिले देशको पश्चिमी र स्थानीय वायुको प्रभाव छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार पर्सि शनिबारदेखि देशभरकै मौसम सुधार हुनेछ। महाशाखाका अनुसार दशैंका मुख्य तीन दिनमा पनि मौसम प्रतिकूल हुने सम्भावना छैन। दशैंको मौसम विशेष बुलेटिन छिट्टै सार्वजनिक गर्ने गरी तयारी भइरहेको महाशाखाले जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तानको उत्तर पश्चिम शहर पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्ता 33 बालबालिका र एक शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार अरू 19 जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने सबै बालबालिका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा संचालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुन प्रान्तका गवर्नर सफल करिम कुन्दीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न घाइते बालबालिकाको सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाले देश नै स्तब्ध भएको बताउनु भएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिस लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलको क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेल गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिको खेल पनि समावेश छ। स्पेनिस फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिस महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो। झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
3: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात। किनमेलका लागि बजारमा भीड़भाड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षाबीच तालमेल हुन सकेन।
4: सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनायो। वन्यजन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
3: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गयो। 19 जना घाइते। विद्यालयका संचालक पक्राउ।
4: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङमा दशैंको रौनकमा सप्तक संगीत डान्स स्टुडियोको आयोजनामा वालिङ सांस्कृतिक साँझ हुँदै आँधी खोला गाउँपालिकाद्वारा बजार अनुगमनका क्रममा जफत गरेका अवैध र म्याज गुद्रिएका सामान नष्ट र हिमशिखर आधारभूत विद्यालय वालिङ 14 मा बड़ा दशैं तथा विजय दशमीको अवसरमा शुभकामना आदान प्रदान। आँधी खोला खबर अब विस्तारमा। स्याङ्जाको वालिङमा दशैंको रौनकमा सप्तक संगीत डान्स स्टुडियोको आयोजनामा वालिङ सांस्कृतिक साँझ 2083 कार्यक्रम गरिने भएको छ। स्याङ्जाको फुइन्दी खोलामा रहेको अमर सेवा नेपाल बाल गृह सहयोगार्थ सांस्कृतिक साँझ कार्यक्रम गर्न लागिएको हो। ख्यातिप्राप्त स्थानीय कलाकार तथा नृत्यकारहरूको प्रस्तुति रहने गरी बाल गृहलाई सहयोग गर्ने पुण्य उद्देश्यसहित साँझ कार्यक्रम गर्न लागिएको सप्तक संगीत डान्स स्टुडियोका संचालक देवराज गैरेले बताउनुभयो। दोस्रो पटक आयोजना गर्न लागिएको सांस्कृतिक साँझ कार्यक्रम भोलि 30 गते वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि दिउँसो 3 बजेबाट राति 10 बजेसम्म हुनेछ। कार्यक्रमलाई सफल बनाउन गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गरेको छ भने मुख्य सहयोगीका रूपमा वालिङ नगरपालिका रहेको छ। यस्तै एक दिनको सांस्कृतिक साँझको प्रथा इको भिलेज हस्पिटालिटी पार्टनर रहेको संचालक गैरेले बताउनुभयो। उक्त कार्यक्रममा गोपाल जेठी, अर्जुन गैरे, नेत्र खड्का, राजेश भण्डारी, शीला गुरूङ, नम्र थापा, रोशन चापागाई लगायतका कलाकारको प्रस्तुति रहनेछ भने नम्रता थापा, आयुष खत्री, जस्मिन थापा, निस्मा खनाल, अर्जिका बरालको नृत्य एवं बाल गायक सुभाष गोतामेको प्रस्तुति रहनेछ। साथै अमर सेवाका भाई बहिनीहरूले समेत प्रस्तुति राख्नेछन्। सप्तक संगीत डान्स स्टुडियोका नियमित कार्यक्रम अन्तर्गत वालिङ सांस्कृतिक साँझ 2083 मार्फत वर्षमा 12 वटा कार्यक्रम गर्ने गरी गत साउनदेखि शुरू गरेको यो कार्यक्रम दोस्रो पटक गर्न लागिएको उहाँले बताउनुभयो। विभिन्न सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्य अनुसार गरिएको यो कार्यक्रम यस पटक आयोजना गरिएको कार्यक्रममा संकलित रकमको केही हिस्सा बालगृहलाई प्रदान गरिनेछ। जिल्लाका विभिन्न स्थानमा पुगेर 12 वटा कार्यक्रम यो वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। 2076 सालमा स्थापना भएको सप्तक संगीत डान्स स्टुडियोले हाल सांस्कृतिक कार्यक्रम मात्रै नभएर प्रतिभा प्रस्फुटन गर्न स्टेज प्रदान गर्ने, खेलकुदका गतिविधिहरू, स्वास्थ्य मनोरञ्जनका कार्यक्रमहरू, अर्ग्यानिक खानाका परिकारहरू समेत पस्न दिएको छ। स्याङ्जाको आँधीखोला गाउँपालिकाले बजार अनुगमनका क्रममा जफत गरेका अवैध र रूमात गुज्रिएका सामानहरू नष्ट गरेको छ। चाडबाडका अवसरमा हुन सक्ने अनावश्यक मूल्य वृद्धि, अवैध सामान खरिद बिक्री, पसलको नियमित दर्ता नवीकरणको अवस्था लगायतका विषयमा बजार अनुगमन गरेको हो। गाउँपालिकाले गठन गरेको बजार अनुगमन समितिले आँधीखोला गाउँपालिकाको सेती दोभानदेखि जुगली बजारसम्मका सबै प्रकृतिका पसलहरूमा अनुगमन गरेको छ। अनुगमनका क्रममा पसलको ब्यानर, तौल, मेसिन, पसलको दर्ता, नवीकरण अवस्था, म्याद गुज्रिएका सामानको अवस्था, अवैध मदिरा लगायतका सामान लगायतका विषयमा अनुगमन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गुरूदत्त ढकालले बताउनुभयो। गाउँपालिकाका ढकालका अनुसार उहाँको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स, पत्रकार लगायतको सहभागितामा गरिएको अनुगमनमा 70 वटा होटल, किराना पसल, हार्डवेयर लगायतका पसलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा व्यक्ति 90 लिटर अवैध मदिरा बरामद गरिएको छ भने म्याद गुज्रिएका खाद्यान्न, प्याकेजिङ खाना, रंग लगायतका 16 प्रकारका सामग्री जफत गरिएको नगरपालिका परिसरमा नष्ट गरिएको छ। उहाँले धेरै पसललाई सचेत गराइएको र अर्को पटक सुधार नगरी कानून बमोजिम कार्यवाही गरिने बताउनुभयो। नगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वस्थकर र गुणस्तरीय सामान उपभोग वैधानिक पसलबाट मात्र खरिद गर्न पनि आग्रह गरेको छ। यसअघि प्रसारित समाचारमा गाउँपालिकाका अनुगमन संयोजक गुरूदत्त ढकाल भन्नुपर्नेमा अन्यथा भएकोमा सचाइएको छ। हिमशिखर आधारभूत विद्यालय वालिङ चौधमा बड़ा दक्षिण तथा विजय दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ। कार्यक्रममा नगरपालिका शिक्षा शाखा अधिकृत दुर्गा निपानेले नेपालीहरूको महान पर्व विजय दशमीको अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले नेपालीहरूमा भाइचारा र भातृत्वको विकास गर्ने बताउनुभयो। नेपालीहरूले मनाउने हरेक पर्व सांस्कृतिक सँगै वैज्ञानिक समेत रहेको भन्दै समाज आधुनिकतातर्फ अगाडि बढ़िरहेका बेला यस्ता पर्वले आफन्त र समाजलाई थप सशक्त र एकीकृत गर्न सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा वड़ा नम्बर 14 का वड़ा अध्यक्ष बोधराज कुंवर राजु, जग्गादाता एवं समाजसेवी कल्याणी खाँड श्याम खाँड, विद्यालयका संस्थापक अध्यक्ष मेघनाथ पौडेल, गणेशमान आविका प्र बबिता खड्का, शिक्षक यज्ञ डुम्रे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा खुम प्रसाद अर्याल स्मृति अक्षयकुशदाता संगीता अर्याल, हरि स्मृति अक्षयकुशदाता बालकुमारी अर्याल, क्षेत्रबहादुर खाँड स्मृति अक्षयकुशदाता भीम कुमारी खाँड र उहाँहरूको परिवारलाई विद्यालयले सम्मान गरेको विद्यालयका प्र मित्रलाल खनालले बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूको नृत्य कविता तथा आफ्ना प्रतिभाहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खाँडको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत शिक्षिका दीर्घ कुमारी खाँड, संचालन विद्यार्थीद्वय दीपिका गैरी र अप्सन खवासले गर्नुभएको थियो। त्यस्तै कार्यक्रमको सहजीकरण शिक्षिका अञ्जना कुँवरले गर्नुभएको थियो। पुतली बजार नगरपालिकामा सरसफाई सप्ताह शुरू भएको छ। नगरपालिकाले नेपाल सरकारको सरसफाई सम्बन्धी मार्गदर्शन 2083 को अवधारणा अनुसार स्वच्छ स्वस्थ र व्यवस्थित नगर निर्माणको उद्देश्य सहित सरसफाई कार्यक्रम सम्बन्धी अभियान शुरू गरेको हो। साप्ताहिक सरसफाई शुभारम्भ कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मी, उप प्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुवेदी, नगरपालिकाका कर्मचारीको सहभागिता थियो। नगरपालिकाको परिसरबाट शुरू गरिएको अभियानले कार्यालय तथा सार्वजनिक स्थलको सरसफाई, फोहोर मैला व्यवस्थापन, स्वच्छ वातावरण र सरसफाई सम्बन्धी सकारात्मक व्यवहार विकासमा जोड़ दिएको छ। यो अभियानले कार्यालय र सार्वजनिक स्थल सफा राख्न मात्र नभई नागरिकको स्वास्थ्य, वातावरण संरक्षण र प्रभावकारी सेवा प्रवाहसँग जोड़िएको साझा जिम्मेवारी भएको प्रमुख रेग्मीले बताउनुभयो। शिक्षा, स्वास्थ्य र पूर्वाधार सम्पूर्ण पुतेल बजारको आधार भन्ने नारासहित शुरू गरिएको यो अभियानले स्वच्छता, सुशासन र नागरिक मैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयासमा नगरपालिका प्रतिबद्ध रहेको प्रमुख रेग्मीले बताउनुभयो। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: विजया दशमी 2083 को यस पावन अवसरमा हाम्रा शेयर सदस्य, विज्ञापनदाता, श्रोतागण, शुभेच्छुक एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं रेडियो आँधीखोला एफएम 105.4 मेगाहर्ज परिवार वालिङ 8 घ्याङलिङ स्याङ।

रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। गुल्मीको धुरकोट गाउँपालिका राजस्थलको धुरकोट दरबारमा ऐतिहासिक संग्रहालय निर्माण गरिएको छ। संग्रहालयमा नयाँ पुस्तालाई पुर्खाको गाउँले जीवन झल्काउने 150 वटा भन्दा बढ़ी सामग्री राखिएका छन्। धुरकोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलका अनुसार संग्रहालयमा स्थानीय रूपमा प्रयोग गर्ने मदानी, ठेकी, खुत्रुके, हलो, जुवा, कोदालो, फरूवा, जोतारा लगायतका सामग्री राखिएका छन्। त्यस्तै डोको, नाम्लो, विभिन्न देवी देवताका मूर्ति, काठ र फलामबाट बनेका विभिन्न सामग्री पनि संग्रहालयमा राखिएको छ। पोखरेलले धुरकोट कोटमा 2.5 करोड़ रूपियाँ बराबरको बजेट खर्च गरेर संग्रहालय निर्माण गरिएको बताउनुभयो। उहाँले भन्नुभयो यो नयाँ पुस्ताका लागि अध्ययन केन्द्र हो। ऐतिहासिक दरबारमा भएकाले यसलाई पर्यटनसँग जोड़ेर अगाडि बढ़ाएका छौं। धुरकोट गाउँपालिकाले वड़ा नम्बर 5 वस्तुमा 2 करोड़ रूपियाँको लागतमा शैक्षिक संग्रहालय पनि निर्माण गरिरहेको छ। गाउँपालिका अध्यक्ष पोखरेलका अनुसार 100 वर्षको धुरकोटको शैक्षिक इतिहासलाई जोड़ेर शैक्षिक संग्रहालय निर्माण गरिएको छ। अहिले संग्रहालयको व्यवस्थापकीय काम भइरहेको छ। धुरकोट दरबारको ऐतिहासिक संग्रहालय अवलोकनका लागि खुला गरिएको छ। धुरकोट गाउँपालिकाका उपाध्यक्ष सीता गिरीले दरबार संग्रहालयमा पाहुनाका लागि स्थानीय मौलिक उत्पादनबाट खाना खाजा सहित आवासीय सुविधा पनि प्रदान गरिएको बताउनुभयो। उहाँले व्यवस्थापकीय कामको सहजीकरणका लागि आवास सहितको खाना खाजा र संग्रहालय अवलोकनका लागि न्यूनतम शुल्क तोकिएको बताउनुभयो। धुरकोट गाउँपालिकामा विचित्र गुफा पनि रहेको छ। गाउँपालिकाले मदन भण्डारी राजमार्गबाट 15 मिनटको दूरीमा पर्ने यो विचित्र गुफा ऐतिहासिक धुरकोट दरबार, बुढ़ीकोट ग्रेट वाल, धुरकोट सहित पार्क लगायतका ओडामा पर्यटकीय संरचना पनि निर्माण गरेको छ। गुल्मी उद्योग वाणिज्य संघका महासचिव सत्यनारायण पाण्डेले रोरू क्षेत्र रेसुङ्गा धुरकोट हुँदै मदानीबाट प्युठान जाने मदन भण्डारी राजमार्ग नजिकका पर्यटकीय र धार्मिक स्थलहरू आर्थिक समृद्धिको आधार भएकाले गाउँपालिकाले गरेको कामको प्रशंसा गर्नुभयो। उपल्लो मुस्ताङको लोमाङथाङ गाउँपालिका 4 नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष 2082/83 असोज 27 गतेसम्म 19.40 अर्ब रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु आयात भएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरे स्थित भन्सार कार्यालय र तातोपानी नाका सञ्चालनमा आउन नसकेपछि विद्युतीय सवारी साधन सहित अन्य सामान बोकेका कन्टेनर पनि कोरोला नाकाबाट भित्रन थालेका हुन्। यो सँगै कोरोला नाकाबाट हुने आयात व्यापारमा उल्लेख्य भएको छ। तिब्बतको झोङवासेन जिल्लातर्फबाट लिजी नेचुङ कोरोला नाका हुँदै चालू आर्थिक वर्षको साउनदेखि असो 27 गतेसम्म 8.32 करोड़ 83 लाख रूपियाँ बराबरको राजस्व संकलन भएको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अरविन्द्र सिंहले बताउनुभयो। उहाँका अनुसार दैनिक अधिकतम 40 करोड़ रूपियाँसम्म राजस्व संकलन हुने गरेको छ। सड़कको अभाव कमजोर भएकाले पछिल्लो समय विद्युतीय सवारी साधन ईभीको आयात भने केही घटेको छ। अब अन्त्यमा आधीखोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङमा बरदशैंको रौनकमा सप्त संगीत डान्स स्टुडियोको आयोजनामा वालिङ सांस्कृतिक साँझ हुँदै सैंजाको आँधीखोला गाउँपालिकाद्वारा बजार अनुगमनका क्रममा जफत गरेका अवैध र म्याद गुज्रिएका सामान नष्ट र हिमशिखर आधारभूत विद्यालय वालिङ 14 बड़ा दशैं तथा विजय दशमीको अवसरमा शुभकामना आदान प्रदान। आँधीखोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधीखोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधीखोला। नमस्ते।

आदि खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी। हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदि खुला 105.4
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आशिष तिवारी शाखा प्रमुख एवं ग्लोबल आईएमए बैंक लिमिटेड वालिङ 8 शाखा परिवार सम्पर्क फोन 0363414

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मेघराज गैरी अध्यक्ष, लालमणी कोइराला प्रबन्धक एवं हाम्रो बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, वालिङ 10 स्पाइनिज स्कूल र सेवा कार्यालय वालिङ 8 मोड मुक्तिनाथ विकास ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98565956।
2: सुरक्षित बचत तथा आकर्षक ब्याजदरको लागि हामीलाई सम्झ

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जीवन थापा, हाम्रो टेलरिङ सेन्टर वालिङ आर्ट मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 98461414310 र 98464290।
2: हामी कहाँ कोट, प्यान्ट, दौरा सुरुवाल, सर्ट, इष्ट कोट बनाउनका साथै रेडीमेड पनि पाइन्छ। साथै यहाँ वालिङ बहुमुखी क्याम्पस, नेपाल आदर्श क्याम्पस, प्रणामित भवानी मावि, राष्ट्रिय मावि, आम्डाली, सगरमाथा, बाल विद्या स्कूलका साथै बैंक तथा विभिन्न संघ संस्थाका ड्रेस लगायतका सम्पूर्ण क्याम्पस एवं स्कूलका ड्रेसहरू उपलब्ध गराइन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना।

0: ए नानी त्यो पानी नपिऊ त
1: किन र काका
0: त्यो पानी फोहोर छ
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: हरि प्रसाद खनाल वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 4 परिवार
5: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं
6: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
3: प्रोप्राइटर मोहन खनाल होटल ग्रीनल्याण्ड एण्ड लज वालिङ 8 जयसी मदिरा मोबाइल 98 5 60 54 343
5: हामी कहाँ बास बस्नको लागि अट्याच स्पेशल रूमहरू सामान्य खालका रूमहरूको व्यवस्था गरिएको छ भने अर्ग्यानिक स्वादमा खाना तथा खाजा र बैठक एवं सेमिनारको लागि विशेष हलको पनि व्यवस्था छ

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर शिवप्रसाद पराजुली एवं होटल भेनस परिवार, सम्पर्क मोबाइल 9856720788। हामी कहाँ बस्न स्वादिष्ट भोजन तथा खाजा नास्ताको राम्रो प्रबन्ध

0: नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: उमेश दर्लामी अध्यक्ष, तेज बहादुर आले सचिव, हिमा थापा प्रबन्धक एवं कानून आदि खोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नौ तल्लो वालिङ
0: सुरक्षित बचत तथा आकर्षक ब्याज दरको लागि हामीलाई

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपराइटर लालबहादुर विश्वकर्मा, खड्का सुन चाँदी पसल, वालिङाट वीआईपी टोल, मोबाइल 9960-71338।
2: हामी कहाँ डिजाइन अनुसारका सुन, हीरा तथा चाँदीका गरगहना तयार गर्नुका साथै पुरानासँग नयाँ साट फेरि गरिन्छ भने राशि अनुसारको पत्थर राखेर औठी पनि तयार गरिन्छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसर में स्वदेश तथा विदेश में रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सुदीप रेग्मी, कार्यालय प्रमुख, कृषि विकास स्रोत केन्द्र एवं परिवार, वालिङ एक एवा।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण बहादुर थापा वडा अध्यक्ष एवं भीरकोट नगरपालिका वडा नम्बर 5 परिवार।
2: विवाह, जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा कुँवर समाजमा आबद्ध सम्पूर्ण पदाधिकारी एवं कुँवर समाज परिवार लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। क्याप्टेन हेमबहादुर कुँवर अध्यक्ष, क्याप्टेन भविश्वर कुँवर वरिष्ठ सल्लाहकार एवं कुँवर समाज सेन्जरजुल्ला परिवार।
1: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरे त कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर देउता भान्जा एमएस टायर हाउस वालिङ आठ जय सिपादेरा। सम्पर्क मोबाइल 9855506642।
2: सिद्धार्थ राजमार्गको बुटवलदेखि पोखरासम्म पर्ने एक मात्रै पसल स्कुटीदेखि जेसीबी सम्मका साना तथा ठूला सवारी साधनका टायरहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण काजी केसी कार्यवाहक अध्यक्ष, सुन्दर कोइराला प्रबन्धक एवं माछा पुच्छे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैरघारी स्याङ्जा
2: सुरक्षित बचत र आकर्षक

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सीआर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महेश्वर दवाडी शाखा प्रमुख एवं माछापुच्छ्रे बैंक लिमिटेड परिवार वालिङ शाखा, सम्पर्क फोन 063-4141-311।
2: सुरक्षित बचत एवं आकर्षक ब्याज दरको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन यही असोज 25-30 गते सम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565 54 84 र 98251 20 190।
2: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसर में सवारी चालक, सहचालक, यात्रुवर्गहरू, यातायात व्यवसायीहरू लगायत स्वदेश तथा विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हस्त गुरुङ अध्यक्ष, कुमार गुरुङ कार्यालय प्रमुख एवं मिर्दे यातायात प्रणाली, सम्पर्क मोबाइल 98560 54 160।
3: सुरक्षित तथा आरामदायी यात्राको लागि हामीलाई सम्झनुहोस्।

0: नेपालीहरूको महान चाड विजया दशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नमलाल डुम्रे वडा अध्यक्ष एवं वालिङ नगरपालिका वडा नम्बर 13 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गरौं।

0: नेपालीहरूको महान चाड़ विजयादशमी 2083 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नन्दलाल खनाल वडा अध्यक्ष एवं भेरकोट नगरपालिका वडा नम्बर 8 परिवार।
0: विवाह जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता सामाजिक घटनाहरू 35 दिन भित्रै सम्बन्धित वडा कार्यालयमा दर्ता गराउँ।

0: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यावसायिक सिप सिक्न पाइने हुन्थ्यो।
1: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
0: कसरी र कहाँ?
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
0: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97051 41 131।
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा शिक्षक, अभिभावक, विद्यार्थी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको आर्थिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शंकर जुम्री अध्यक्ष, होमकान्त गौतम प्रिन्सिपल तथा क्याम्पस प्रमुख एवं मिराकल एजुकेशन एकाडेमी, नेपाल आदर्श मावि तथा नेपाल आदर्श क्याम्पस, वालिङ आठ भीमचारी।
3: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
4: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
4: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
1: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
4: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
2: साथै नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभ चिन्तक, इष्ट मित्र लगायत स्वदेश एवं विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
4: मोबाइल 98451 63790 र 98191

0: रेडियो आदिखोला 105.4
1: दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी. राष्ट्रपतिले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो.
2: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको.
1: सर्वोच्चमा सिफारिश 4 न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने. 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान. सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो.
3: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो.
1: नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़्यो. जलवायु असरका विषयमा विश्व समुदायको ध्यानकर्षण गराउन संसदीय समितिको आग्रह.
4: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू खेर आयो.
1: र विश्व एसियन खेलकुदमा काश्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि. पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई.
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका सामानको बिक्री र कालो बजारले नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ. तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्. बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ. अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ. अब खबर सन्तोषी राहुलबाट.
6: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश 4 न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने भएको छ. असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो. 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ. समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो. एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ. पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो. पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो.
7: समृद्ध नेपाल सुखी नेपाली भनेका छौं, यो हाम्रो गन्तव्य अलिक पछाडि धकेलिएको छ, अझ पछाडि धकेलियो. गत वर्षको घटनाले अझ पछाडि धकेलियो, केही दशक पछाडि धकेलियो. यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेलियो. समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो.
6: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ. पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट प्रस्तावको आवेदन खुला गरेको हो। राष्ट्रपतिका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने राष्ट्रपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएनलाई जानकारी दिनुभयो।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
6: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि बढ़ त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताएको छ। अग्रगामी मोर्चा मात्र होइन तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
3: आपसी विश्वास उत्तरदायित्व निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैन, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
6: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
4: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
8: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेको छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौं कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटे गोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ। संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्ड साइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम खुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
6: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
9: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच है हामीले भन्दै गर्छौँ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था पनि अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कार्यान्वयन तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
6: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
1: बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने।
10: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सासु फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
16: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर अस्थायी शिविर अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला बालबालिका किशोरी अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा दुर्व्यवहार उपेक्षा शोषण विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्
17: यस्तो अवस्थामा चुप नबसौं तत्काल खबर गरौं
16: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्
17: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्
16: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्
17: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्
16: सुरक्षित रहौं सजग बनौं हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं
1: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
19: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनुभयो होला राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने
10: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ वडा सदस्यहरू हुनुहुन्छ उहाँहरूसँग हामीले सम्पर्क गर्नु पर्यो त्यसपछि हामीले कति छ त स्टक त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौ छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौं र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौं पीड़ितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ जस्तै मानव यो बोगती तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौं झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौं त्यो कार्ड भनेको अस्थायी कार्ड हो त्यही अनुसार हामीले प्याकेट बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौं
19: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सके वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ
20: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्थाबारे पनि जानकारी लिनुपर्ने हुन्छ त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़क अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ
19: ट्राफिक प्रहरीका इन्सपेक्टर सपना पौडेल तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103 नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ आज असोज 29 गते र भोलि 30 गते गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि,
0: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
1: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
21: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
16: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
21: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
16: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
21: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
16: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
1: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
16: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँ हार्दिक स्वागत छ मानिज्यू।
0: हजुर, धन्यवाद।
16: चाडबाडको बेलामा कुराकानी गर्दैछौं, योजनाहरू कस्तो भइरहेका छन् त्यहीबाट अगाडि गरौं।
0: कांग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि कांग्रेसलाई चाहिँ चाडमा आए जस्तो तर पनि उभ्रिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछ।
16: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह, त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो शहरबाट, गाउँ अथवा सिंहदरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि?
0: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन। तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका, चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक, सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति, सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
16: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्ने छ, गर्नु
0: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बीचमा एकअर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यावहारिक रूपमा पनि सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार, राम्रो चिन्तन, राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रवाह गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
16: काम गर्न थालेको त 6 भयो होइन तपाईँले?
0: 6 भयो।
16: 6 कतिपटक आउने जाने गर्नुभयो जिल्ला?
0: 3-4 गए।
16: अनि धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
0: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने, संशोधन गर्ने, निर्माण गर्ने यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो तर अहिले ठ्याक्कै अन्त्य छ अहिले स्टप छ त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ
5: छ महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो अनि
0: ठ्याक्कै गनेर त छैन तर धेरै पटक राखिसके शून्य समय भन्छ विशेष समय राखेकै छु
5: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी
0: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु
5: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट
0: नागरिकबाट विभिन्न विषय विषय विधा विधाका कुराहरूमा कोही व्यवसायिक हुनुहुन्छ कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ त्यो उहाँहरूबाट कुरा आइराखेकै छ कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु महसुस गरेको छु
5: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा
0: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी संघ मार्फतबाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन् त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन् विविध कुराहरू छन् जस्तो अब सड़कका कुराहरू पनि छन् शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा बाँकी छ अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन् ती कुराहरू बाँकी नै छ उठाउन
5: निर्वाचन बेला पराजित गर्नुभयो उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलहरू हुनुहुन्थ्यो होला निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले
0: मेरो सम्बन्ध एकदमै प्रगाढी छ
5: अहिले पनि
0: अत्यन्त राम्रो छ मेरो त्यस्तो कुनै हुनै छैन
5: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए
0: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झे राष्ट्रपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ सुरेन्द्र कार्की उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ
5: भर्खरै कि अलि पहिले
0: होइन यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा त्यो बेलामा त्यही सम्झे पनि त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ
5: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गोल गर्दोरहेछ किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो
0: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौं हाम्रा निजी त्यहाँ एजेण्डा केही पनि हुँदैनन् सबै राज्यको र नागरिकै हुन्छ त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरूरी छ बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो त्यसैले गर्दाखेरि कहिलेकाहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला हामीले गर्नुपर्छ होला तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन चिन्तनले नै फरक बनाउँछ होला नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई
1: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन् जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ सर्वोच्चमा सिफारिस चार न्यायाधीश विरूद्ध कार्तिक नौबाट उजुरी दिन मिल्ने भएको छ 5 लाख मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ सुशासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको
7: समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
22: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आदि खुला 105.4
1: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला, मोबाइल 98462 98145।
3: हामी कहाँ हेयर स्टेट, बोटक्स, न्यानोप्लास्टिया, न्यानोप्लेक्स, केराटिन स्टेट, हेयर ट्रिटमेन्ट, फेसियल, फेस ट्रिटमेन्ट, जेन्स तथा लेडिज हेयर कट, सिजन अनुसार बेहुली मेकअप गर्नका साथै हेयर कट एवं मेकअप एण्ड पार्लर सम्बन्धी प्याकेजका तालिमहरू सञ्चालनमा रहेको छ। यसै मेकअप, फेस केयर एवं हेयरका सम्पूर्ण एवं कस्मेटिकका सामानहरू उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य, संचालक समिति, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गरिमा विकास बैंक लिमिटेड। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर बलराम चौधरी, ग्लोबल मल्टिप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, मोबाइल 9867190076 र 9811768223।
1: हामी कहाँ कप प्रिन्ट, टी शर्ट प्रिन्ट, फ्लेक्स प्रिन्ट, विवाह तथा व्रतबन्धका कार्ड छपाई, बिल भरपाई, लेटर प्याड, छाप लगायतका विभिन्न छपाईका कार्यहरू सुपथ मूल्यमा गरिन्छ।

Ah!

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन विष्णु हिमाल सुन चाँदी पसल वालिङ 8 बगाले टोल फोन 0364 41 235 मोबाइल 98565250।
2: हामी कहाँ छापावाला सुन चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार गहनाहरू तयार

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ग्रुप राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाथि, फोन 0664590440, मोबाइल 98569940।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री, सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोडुलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रीट लाइट, पम्प, मोटर तथा घर चम्काउने पार्केटिङका सामानहरू सुपथ मूल्यमा पाइनुका साथै यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर ज्योतिष पण्डित जीवन कुमार रेग्मी, जीवन ज्योतिष परामर्श केन्द्र वालिङछाम वृद्धि बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्ट को दोस्रो तलामा, मोबाइल 9846654123 र 9806661052।
2: हामी कहाँ चिनाद्वारा ग्रह दशा हेराइनुका साथै नयाँ चिना पनि तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर जित बहादुर सुनार एण्ड सन्स दिपेश जितुसुन चाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्धेरा जाने बाटोतर्फ पुरानो पसलको ठिक अगाडि आफ्नै निवासमा। सम्पर्क मोबाइल 9846054123 र 9806061052।
0: हामी कहाँ छापावाला सुन तथा चाँदीका गरगहना पाइनुका साथै अर्डर अनुसार आधुनिक डिजाइनका गहनाहरू पनि तयार पारिन्छ। नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी कामना इलेक्ट्रिकल वालिङ आठ जोशी पन्द्रा फोन 0063 41562 मोबाइल 9850604102 र 9860551401।
1: दुईदेखि पाँच वर्षसम्मको वारेन्टी रहेको एक साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकलमा एक साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर आरओ फिल्टर साथै घर अफिस तथा उद्योगका लागि आवश्यक पर्ने विद्युतीय सामानहरूको बिक्री वितरण र मरमत पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बुद्धिमान श्रेष्ठ कान्तिपुर स्माइल डेन्टल केयर सेन्टर वालिङ बजार मल्ल फार्मेसीको अगाडि। सम्पर्क मोबाइल 9846121629 र 9841668251।
0: हामी कहाँ बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा ब्रेसेस लगाउने, दाँत कलरको सिमेन्ट भर्ने लगायत दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभचिन्तक इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुनिभा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98560 85 660।
2: विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूद्वारा चेक जाँच गर्नुका साथै फार्मेसी सेवा तथा ल्याब सेवा पनि उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोवेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
0: हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूका लागि दाना साथै बोइलर, कोइलर कुखुराका सल्लाहहरू सुपथ मूल्यमा उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे, पाण्डे सु सेन्टर, वालिङ 8 पिपल रोड, सम्पर्क फोन नम्बर 03-6441-205, मोबाइल 98-460-86-246 र 98-460-86-005।
0: यहाँ लेडिज तथा जेन्ट्सका लागि विभिन्न ब्रान्डका छाला तथा स्पोर्ट्सका जुत्ता चप्पलहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक, इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर कृष्ण पाठक, पाठक इलेक्ट्रिक रिफ्रिजरेटर वर्कशप एण्ड फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, कबाडी हलको अगाडि। सम्पर्क मोबाइल 98560954963 र 98560104।
0: हामी कहाँ एसी, फ्रिज, जेनेरेटर, वासिङ मेसिन, ग्यास, इलेक्ट्रिक गिजर, पंखा मर्मत तथा बिक्री गर्नुका साथै हाउस वायरिङ पनि गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा ग्राहकवर्ग शुभ चिन्तक इष्ट मित्र लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर प्रकाश अर्याल, पोशाक बगैंचा, वालिङ आठ नयाँ बजार, सम्पर्क मोबाइल 9850303829।
0: हामी कहाँ स्कूल कलेज तथा अफिस का ड्रेस र सम्पूर्ण फेन्सी आइटम पाइनुका साथै हाम्रै कारीगरद्वारा विभिन्न पोशाकहरू सुपथ मूल्यमा तयार पनि पारिन्छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा हाम्रा सियर सदस्य संचालक समिति सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्री, सम्पर्क फोन नम्बर 0364 41 600।
2: सुरक्षित बचत तथा आकर्षक ब्याजदरका लागि हामीलाई सम्झनुहोस्।

0: रेडियो आदि खुला 105.4
1: स्टिकर पाए बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
2: पडौको विनाशकारी बाढ़ीमा कयौं सम्पर्क विहीन बनेका जुम्लाको एउटा गाउँको पीड़ा
3: अघि पनि कहिले फोन गर्दान कि कहिले आउँछन् कि नासै त हुन्छ त नदेखेका कुरो सबै भएर पीड़ित हुन्।
2: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रूसको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार
4: फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन् यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ। बीबीसी संवाददाताको भनाई युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सिल्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली 2 निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमन स्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाख बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने
5: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
2: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटललाई?
5: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अंक हुन्छ 90 भन्दा बढी भयो भने अति उत्तम स्तरको ए ग्रेड को ग्रीन स्टिकर विथ 3 स्टार दिने गर्छौ हामी 80 देखि 90 सम्म अंक प्राप्त गर्यो भने बी ग्रेड को ग्रीन स्टिकर विथ 2 स्टार भन्छौ त्यो भनेको उत्तम स्तरको भयो 65 देखि 80 अंकसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ त्यो भनेको ग्रीन स्टिकर विथ 1 स्टार भन्छौ सन्तोषजनक स्तर भन्छौ र अर्को डी ग्रेड भन्छौ त्यो भनेको सामान्य स्तर जनमा 50 देखि 65 सम्म अंक प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ त्यो पहिलो स्टिकर दिन्छौ 50 भन्दा कम अंक प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ उनीहरूलाई हामी सुझाव दिन्छौ तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ रातो स्टिकर हुनुपर्ने हो तर रातो स्टिकर अहिले दिँदैनौ हामी किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ अहिले राजमार्गका मुख्य मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेको छ अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ फेल गर्ने छ
2: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए अति उत्तम उत्तम पाउने त एउटा दुईटा मात्रै देखिए भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त
5: 50 नम्बरसम्मलाई फेलै भन्दैनौ हामी त्यहाँको उपभोग योग्य छ नै भन्छौ त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अंक ल्याउने योग्य बनाऊ भनेर अहिले सुझाव दिन्छौ हामी र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेछौ
2: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कलम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको
5: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ यो चारवटै स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस् त्यहाँ उपभोग गर्नुहोस् खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको
2: छ जस्तो अब राजमार्ग छेउका छेउछाउका जुन होटलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ जुन सवारी धनीहरूले आफै लैजान्छन् अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाईको कमी बासी खाना झिँगा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक
5: हामीले टोलीदेखि सबै राजमार्गहरूमा खटाएका छौ दादिङ चितवन यो रामनगर यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ हामीले 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए बाँकीले पाएका छैनन् त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो
2: चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि
5: अहिले अलिकति भीड़ बढी हुने र ठगिहालौं न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन् त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेछौं र यो निरन्तर हुन्छ यो कहीँ फटाई गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ उपभोक्ता संरक्षण एन छ अनि एनहरू पनि छ मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 सम्म जरिवाना गर्ने व्यवस्था छ भने खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5 लाख जरिवाना गर्न सक्ने व्यवस्था छ होटल व्यवसायहरू बन्द गर्ने उत्पादन रोका राख्ने ती सबै कुराहरू छ
2: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ हामीले भोटेको त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्क विहीन रहेको विवरण छ त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँभन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन् त्यहाँ सुकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
6: पातराशी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरी गाउँका मात्रै 15 जना युवा बाढ़ीमा बेपत्ता भएको आफ्ना 2 जना छोरा बाढ़ीमा गुमाएकी लामरी गाउँकी चन्द्र रूपा बुढा।
3: छोराहरू जलजली आउने भयो, छलबा खाना खुवाएको पिएको आफूले अझ दिने कहिले फोन गर्दा कि फोन गर्दा कि कहिले आउँछन् कि नासै त हुन्छ त नदीको कुरो सबै भएर पिडित हुने अब नारी होइन टोके सुरु भए बच्चाको वरिपरिने कोही अकच छन्।
6: रसुवामा कामको सिलसिलामा गएका लामरी गाउँकै डम्बर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढ़ीमा बेपत्ता भए। डम्बर भण्डारीकी छोरी रिता भण्डारी
7: काम गर्न गए, त्यसै त्यसै हराए, टनेल खोल्यो भन्ने आश थियो, अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन, अब कहिले कहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
6: छोरा बाढ़ीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
8: एउटा छोरो त्यो तिमी भूमि जिउँदैछन् कि मेरो आश त छ, आँखा नदिनसम्म त आशै छ देखेँ, जिउने सोच दिए भर्खरै ल्याएछ, अहिले 2 महिना भयो ल्याएको, बढी ल्याएर अब त्यो हुँदो गयो।
6: धन कमाउनुको लागि गएको छोरा बाढ़ीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लामरी गाउँकी 70 वर्षीय लाउरी बुढा।
3: बाबा त्यही पैसा लागि गयो अकले जिम गोमन बाटो हेर्नु मन लाग्दो छोरी बाटो हेर्दा बाबा आउँछन् कि हुता धुले त केले पढाउने केले लेखाउने।
6: कतिपयको विवाह दर्ता नभएको हुनाले छोरा छोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई,
9: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको, नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन, यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
6: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातराशी गाउँपालिकाका 49, गुठीचोर गाउँपालिकाका 9, चन्द्रनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 जना गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढ़ीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातराशी 4, लामरी, जुम्ला।
2: अब एउटा अन्तर्राष्ट्रिय विषय, रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्ध विराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाई छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फरिन्द्र दाहालबाट।
10: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आग लागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
2: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट।
11: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
12: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनिए न,
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनो, अहिले हाम्रो गर्नीमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शुक्रबार बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीत संगीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7 देखि 7:30 सम्म आदि खोलाको सेरोफेरो,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
3: राति 8 देखि 8:45 सम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 8:45 देखि 9 बजेसम्म बीबीसी नेपाली सेवा,
3: 9 बजेदेखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असोज 30 गते शुक्रबार आश्विन शुक्ल षष्ठी बडा दशैंको छैटौं दिन 16 अक्टोबर सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: सुकुम्बासीलाई जग्गा दिन सहज बनाइदै चाड़ पर्वको मुखमा महँगीको मार, गगनको अग्नि परीक्षा शुरू। सांसद सुनारमाथि छानबिन थालियो। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू हरित यूरिया मल कारखाना स्थापनाको तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्टमा छापिएको दूध बेचेकै आमदानी 3 करोड़ शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेरै वार्षिक 3 करोड़ भन्दा बढ़ी आमदानी गरेका छन्। हामीले गाउँघरमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौं। कृषक कमल प्रसाद तिमिर सेनाले भने उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौं। तिमिर सेनाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बिन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभामा तिमिल सेनालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले तिमिल सेनासहित बढ़ी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रूपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रूपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खिका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री सदस्यको बचत वृद्धि किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिमालय टाइम्समा सुकुम्बासीलाई जग्गा वितरणमा सहज बनाइदै शीर्षकमा खबर छापिएको छ। सरकारले सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया सहज बनाउने र भूमि प्रशासनलाई स्थानीय तहबाटै प्रभावकारी बनाउने कानूनी प्रबन्ध गरेको छ। भूमि ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशले भूमिहीन सुकुम्बासीलाई जग्गा दिने बाटो खुलेको छ भने जग्गाको रजिस्ट्रेशन, नामसारी, दाखिल, खारेज तथा रोगका फुकुवा जस्ता कामहरू अब स्थानीय तहबाटै सञ्चालन हुने भएका छन्। दशकौंदेखि थातिरहेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गा वितरणको प्रक्रियामा सहजता ल्याउन मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी, गरीबी निवारण तथा संघीय मामिला मन्त्रालयले 2.5 लाख भन्दा बढ़ी सुकुम्बासीलाई जग्गा दिने बाटो खुल्ला भएको जनाएको छ। यसले जग्गा वितरण र स्वामित्व हस्तान्तरणका झन्झटिला प्रावधानहरूलाई हटाउँदै प्रक्रियालाई सहज बनाएको छ। 2066 माघ 28 अगावैदेखि श्रेष्ठतामा मात्र वन उल्लेख भएका धरातलमा बस्तिरहेका जग्गालाई एकपटक पुनः नक्साङ्कन गरी सरकारको नाममा ल्याइनेछ।
3: आजको अन्नपूर्ण पोस्ट दैनिकमा गगनको अग्नि परीक्षा, भाषणबाट परिणामतिर, विद्रोहबाट जिम्मेवारीतिर शीर्षकमा मुख्य खबर छापिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना बनेको छ। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्याङ्कन र भविष्यको राजनैतिक दिशा निर्देश तय गर्ने अवसर पनि बनेको छ। यस महाधिवेशनबाट गगन थापा लगायतका पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव, स्थानान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँ उभ्याएको छ। तर लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैमा उपलब्धिको अन्तिम बिन्दु भने होइन, त्यो त जिम्मेवारीको शुरूआत हो। अब नेपाली कांग्रेस सामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ, नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्न सक्ला। राजनीतिमा अधुवार बदलिनु र राजनैतिक संस्कार बदलिनु फरक कुरा हुन्। नयाँ नेतृत्व प्रतिको आशा तब मात्र सार्थक हुन्छ तब त्यसले निर्णय प्रक्रियामा पारदर्शिता, संगठनमा न्याय, जिम्मेवारीमा उत्तरदायित्व र राजनैतिक व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्दछ। गगन थापाका लागि अहिलेको नेतृत्व अवसर मात्र होइन, आफ्नो राजनैतिक दृष्टिकोण, संगठन क्षमता र कार्यशैलीलाई व्यवहारबाट प्रमाणित गर्ने ठूलो चुनौती पनि हो। नेतृत्वले आफूलाई भाषणबाट होइन, निर्णयबाट, आश्वासनबाट होइन, परिणामबाट र लोकप्रिय नाराबाट होइन, संस्थागत सुधारबाट प्रमाणित गर्नुपर्दछ। राजनैतिक परिवर्तनको कुरा गर्नु सहज हुन्छ तर स्थापित संरचना, स्वार्थ र कार्यशैलीलाई सुधार गर्नु धेरै कठिन हुन्छ। त्यसैले नयाँ नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रैबाट शुरू हुन्छ। राजनीतिमा अवसर सधैँ आउँदैनन्, अवसर प्राप्त भएपछि त्यसलाई जिम्मेवारीमा र जिम्मेवारीलाई परिणाममा बदल्न सक्नु नै नेतृत्वको असली परीक्षा हो। कांग्रेसका लागि अहिलेको प्रश्न केवल कसले नेतृत्व गर्यो भन्ने होइन, त्यो नेतृत्वले पार्टीलाई कस्तो बनाउँछ, जनतासँग कस्तो सम्बन्ध स्थापित गर्छ र लोकतन्त्रप्रति कस्तो व्यवहार देखाउँछ भन्ने हो। गगन थापाका लागि अब सबैभन्दा महत्वपूर्ण काम आफ्नो आलोचनाको इतिहास होइन, आफ्नो कार्य सम्पादनको इतिहास निर्माण गर्नु हो। कांग्रेसका लागि सबैभन्दा ठूलो उपलब्धि नेतृत्व परिवर्तन मात्र होइन, राजनैतिक सरकारको परिवर्तन पनि हुन सक्छ। नेपाली कांग्रेसको भविष्य केवल पार्टीको आन्तरिक विषय होइन, देशको लोकतान्त्रिक प्रणालीमा उसको भूमिका, संसदीय अभ्यासप्रतिको प्रतिबद्धता र सार्वजनिक नीतिमाथिको प्रभावले राष्ट्रिय राजनीतिलाई पनि असर पार्दछ। त्यसैले नयाँ नेतृत्वले पार्टीको शक्ति विस्तारलाई केवल चुनावी गणितमा सीमित गर्नु हुँदैन। लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन, सामाजिक न्याय, आर्थिक अवसर र सामाजिक सेवाको गुणस्तर जस्ता विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ। इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन शीर्षकमा आजको अन्नपूर्ण प्रेस दैनिकमा मुख्य समाचार छापिएको छ।
2: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दशैं विदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ। सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रासोपाले दशैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो। चाडपर्वका बेला शहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र सम्वाद गर्ने अवसरलाई दलहरूले राजनीतिक गतिविधिका लागि उपयोग गर्न खोजेका छन्। नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक रूपमा नागरिकसँग सम्वाद गर्ने तयारी गरेका छन् भने रासोपाले केन्द्रीय समितिबाटै निर्णय गरेर अभियान अगाडि बढ़ाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको 15 महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ। कंग्रेसले दशैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन, तर गाउँ पुगेका नेता कार्यकर्ताले वड़ा, पालिका र जिल्ला स्तरमा शुभकामना आदान प्रदान मार्फत राजनीतिक गतिविधि बढ़ाउने तयारी गरेका छन्। कंग्रेसले यस वर्ष पनि कोजागत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ। नेकपा एमाले पनि नेता कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग सम्वाद गर्न अनौपचारिक निर्देशन नै दिएको छ। पार्टी सचिव महेश बस्नेतले दशैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथिको छानबिन बिहिबारदेखि शुरू भएको छ। छानबिनलाई अझ प्रभावकारी बनाउन पार्टीद्वारा गठित केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि छानबिनका लागि रासोपाले अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउने भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकतामा 6 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिका सदस्यहरूमा रामचन्द्र कार्की, सुशीला सिमखडा, उपेन्द्र नन्दन तिमिलसिन्हा, सन्तोष आचार्य र सन्तोष विसुङके रहेका छन्।
2: विगतमा बड़ा दशैंको घटस्थापना भन्दा आधा महिना अगाडिदेखि नै काठमाण्ड उपत्यका लगायत देशका विभिन्न शहरमा दशैंको किनमेल गर्नेको चहल पहल बढ़िसकेको हुन्थ्यो, तर यस वर्ष फूलपाती नजिकै आइसक्दा समेत बजारमा खासै चहल पहल देखिएको छैन। काठमाण्ड उपत्यका असन, इन्द्रचोक, न्यू रोड, महाबौद्ध, पुतली सड़क, लगनखेल, भक्तपुर क्षेत्र लगायतका बजारमा दशैंको